शुभ प्रभात अनि न्यानो न्यानो अभिवादन सबै आदरणीय श्रोताहरूमा। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौं। आज शनिबार सक्षम्बद 1948 साल 28 गते वैशाख, विक्रम सम्वत 2083 सालको आज जेठ 2 गते, तदनुसार सन् 2026 16 तारिक मई। समय यस बेला बिहानको ठिक 6:25 अनि 51 सेकेन्ड भइरहेछ। म रश्मि उपस्थित भइसकेकी छु बिहानी प्रसारण सेवासँग, र यो प्रसारण यात्रामा म श्रोताहरूको साथमा रहनेछु। मलाई यहाँहरूले अवश्य साथ दिनुहुनेछ आशा साँचे। त पहिले यहाँहरू सबै सबैलाई स्वागत जनाउन चाहन्छु आकाशवाणीको खरसाङ।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ एफएम 103.5 मेगाहर्जमा। अब आउनुहोस् आरम्भ गरिरहेछौँ आजको हाम्रो बिहानी प्रसारण सेवा कार्यक्रम अर्चनाबाट।

मन वचन अनि कर्मलाई एक बनाएर नै वास्तवमा साँचो ईश्वरीय ज्ञान अथवा आध्यात्मिक ज्ञान प्राप्त गर्न सकिन्छ। नमस्कार आदरणीय श्रोता, आकाशवाणी खरसाङको बिहानीको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चना लिएर उपस्थित भइसकेका छौँ। यस बिहानीमा आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनाको प्रतीक्षा साँचेर बस्नुहुने तमाम श्रोताहरूमा न्यानो स्वागत अनि अभिवादन जनाउन चाहन्छु।

0: आदरणीय श्रोता, आजको अर्चना कार्यक्रममा हामीले आध्यात्मिक मार्गको बाधा अनि समाधान विषयमा एक आध्यात्मिक चिन्तन लिएर उपस्थित भएका छौँ। जुन आध्यात्मिक चिन्तनलाई हामी माझमा प्रस्तुत गर्नको निम्ति आज हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ खरसाङ निवासी सविता थापाज्यू। त श्रोताहरू, अबको क्रममा सुनौ उहाँको प्रस्तुति।
1: नमस्कार। आज आध्यात्मिक मार्गको बाधा अनि समाधानमाथि हामी विचार गरिरहेको छौँ। आध्यात्मिक मार्ग के हो? हामीले टीका माला लगाएका धेरै तीर्थ व्रत गर्ने, शङ्ख घन्टी ढोल झ्याम्टा बजाएर बिहान बेलुकी पूजा अर्चना गर्ने व्यक्तिलाई आध्यात्मिक भन्ने वा सम्झिने गर्थ्यौँ। वास्तवमा आध्यात्मिक भन्नाले कर्मकाण्ड होइन, आत्मा परमात्मा अथवा आत्मा ज्ञान सम्बन्धित विषय हो। यस भौतिकता शरीर अथवा संसारदेखि टाढा आफूभित्र शान्ति, उद्देश्य र दिव्यताको अनुभूति खोज्ने प्रक्रिया हो, जसको माध्यमद्वारा स्वयंलाई जान्ने र विचारहरू शुद्ध गर्नमा केन्द्रित हुन्छ। आध्यात्मिकको मुख्य अर्थको पहलुहरू यस प्रकार छन्: आत्मा केन्द्रित आन्तरिक विकास, शान्ति अनि सकुन, ज्ञान ध्यान आदि। आत्मा केन्द्रित आत्मा परमात्मा स्वरूपको विवेचना गर्नु। आन्तरिक विकास भन्नाले आफूभित्रको अन्तर्मनलाई सही प्रकारले बुझ्नु। शान्ति अनि सकुन भौतिक मोहदेखि मुक्त रहेर सन्तोष अनि कृतज्ञता महसुस गर्नु। ध्यान ज्ञान भन्नाले ध्यान योग र साधनाको माध्यमले स्वयंलाई जोड्नु हो। आध्यात्मिक हुनुको अर्थ भौतिकतादेखि टाढा भएको अनुभव गर्नु। यदि तपाईँ सृष्टिको हरेक प्राणीमा उही परम सत्ताको अंश देख्नुहुन्छ जो तपाईँमा विदित छ, तब तपाईँ आध्यात्मिक मार्गमा हुनुहुन्छ। अनि तपाईँलाई थाहा छ तपाईँको दुःख क्रोध कलेशको निम्ति अरू कोही जिम्मेदार नभएर म स्वयं यी सबको निर्माता हुँ भन्ने आभास हुन्छ भने तपाईँ आध्यात्मिक मार्गमा हुनुहुन्छ। तपाईँले जुनै कर्म गरे पनि त्यसमा आफ्नो मात्र हित नभएर सबैको हित भलाइ निहित छ। अहंकार क्रोध नाराजगी लालच ईर्ष्या जस्ता पूर्वग्रहहरूलाई दबाउनु सक्नु भएको छ। बाहिरी परिस्थिति जे जस्तो भए पनि तपाईँभित्र प्रसन्नता र आनन्द छ। विशाल सृष्टिको अघि स्वयंलाई नगण्य र क्षुद्र महसुस हुन्छ। तब सम्झिनुहोस्, तपाईँ आध्यात्मिक मार्गमा बढ्नुहुँदैछ। तपाईँले प्राप्त गर्नुभएको वस्तु होस् या उपलब्धिहरू प्रति मात्र नभएर हरेक व्यक्तिको निम्ति मनमा प्रेम जाग्दछ। सृष्टिको प्रत्येक प्राणीप्रति करुणा आउँछ भने तपाईँ आध्यात्मिक मार्गमा हुनुहुन्छ।

0: अहिले श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम अर्चना। आजको बसाइमा हामीले प्रस्तुत गरिरहेका छौँ आध्यात्मिक मार्गको बाधा अनि समाधान विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ सविता थापा ज्यूले। आउनुहोस् श्रोता, उक्त प्रस्तुतिको बाँकी अंश फेरि सुनौ।
1: आध्यात्मिक मार्गका सबैभन्दा ठुलो बाधाहरू हुन्, पहिलो नम्बरमा नै आउँछ अहंकार, नि मनको चञ्चलता, आलस्यपन, संसारिक मोहमाया, यी सब थाहा छ सबै जान्दछु भन्ने भाव हुनु। यो आध्यात्मिक यात्रा भनेको आत्मा रूपान्तरणको निम्ति हो, संसार बदलिनु होइन। यी बाधाहरू हटाउनुको निम्ति मनुष्यले निरन्तर साधना, सत्सङ्ग, सिमरनमा लागि पर्नु आवश्यक छ। आध्यात्मिक मार्गका मुख्य बाधाहरू अहंकार र ज्ञानको भ्रम। तपाईँ प्रबुद्ध भन्ने सोचाइ, म सब कुछ जान्दछु भन्नाले अहंकारको जन्म हुन्छ, जो प्रगतिको बाधक हो। म सब कुछ जान्दछु भन्ने अहममा धेरै कुराको ज्ञान हुनुदेखि वञ्चित भइन्छ। उदाहरणको निम्ति एउटा गोलीलाई लिन सक्छौँ, जुन भिन्न भिन्नै रङमा बाँटिएका छन्। त्यो गोलीलाई एउटा टेबलमाथि राखेर दुई व्यक्तिलाई दुई तर्फ उभाएर गोलीको वर्णन गर्न लगाए, जो जतापट्टि छ उसले उतैपट्टि देखिएको रङ रूपको वर्णन गर्छ। विपरीत पाटा ऊदेखि ओझल हुनुको कारण वर्णन गर्न ऊ असमर्थ हुन्छ। तब ऊ सम्पूर्णताको ज्ञाता कसरी भयो? ईश्वर बाहेक हामी सारा मनुष्य अधुरो छौँ। मनको चञ्चलता र जडता, मन भट्किनु, यसलाई स्थिर राख्न नसक्नु र आलस्यपन पनि साधना मार्गका बाधक हुन्।

सांसारिक मोह र अपेक्षा पारिवारिक र सामाजिक जीवनसँग सन्तुलन बनाउनु नसक्नु अनि असल परिणामको अपेक्षा गर्नु समर्पणको कमी आफ्नो अहंकार त्यागेर ईश्वरीय मार्गप्रति समर्पित हुनु नसक्नु पनि बाधा सूचक हुन् अनि समाधान के हो भन्दाखेरि अघि बार बार भनिरहेका छौँ आध्यात्मिक मार्गको ठूलो बाधा भनेको नै अहंकार हो अनि यसको समाधान स्वयंप्रति साँचो रहनु दिखावटी पवित्रतादेखि बाँच्नु आफ्नो अस्तित्वलाई व्यापक चेतनासँग जोड्ने प्रयास गर्नु सांसारिक वस्तुहरू वा व्यक्तिहरूसँग अत्यधिक लगाव राख्नु हुँदैन यी सारा भौतिक वस्तुहरू अस्थायी हुन् नाशवान हुन् भने यी प्रति आसक्त रहेर कर्तव्यको रूपमा मात्र निभाउनु पर्छ मन अति चञ्चल हुन्छ यसलाई स्थिर राख्न नियमित ध्यान सिमरणद्वारा आत्मचिन्तन आत्मनिरीक्षण गर्नुपर्छ मानसिक अनि भावनात्मक विचारलाई सन्तुलित राख्न प्राणायाम योग वा ध्यान सुमिरनलाई आफ्नो दिनचर्यामा सामेल गर्नु अति आवश्यक छ जसद्वारा भावनात्मक सन्तुलन अनि ऊर्जा प्रवाहित हुन्छ

जीवनमा आएको दुःख कष्टहरूलाई साधनाको हिस्सा सम्झिने व्यक्तिले नै आध्यात्मिक मार्गमा विकसित हुनुको निम्ति प्रेरित गर्छ। आध्यात्मिक मार्गका शत्रु अहमलाई नष्ट गर्नको निम्ति सबैभन्दा ठुलो समाधान समर्पण हो। हाम्रो हृदयमा समर्पणको भाव हुनुपर्छ। समर्पण के हो भन्नुपर्दा म मेरो भन्ने भाव, जस्तो म सुन्दर छु, बलवान छु, बुद्धिमान छु, ज्ञानी छु, म नभएको भए मैले गर्दा, मेरो धन, मेरो जन भन्ने भाव नै वास्तवमा अज्ञानता सुन्दर कुरो, बलवान निर्बल, बुद्धिमान बुद्धिहीन, ज्ञानी अज्ञानी हुनमा हाम्रो केही जोड छैन। यो त ईश्वरको देन हो, नत्र कसलाई कुरु निर्बल बुद्धिहीन र अज्ञानी हुनु मनपर्छ? सबै स्वयंलाई श्रेष्ठ सर्वगुण सम्पन्न हुन मनपर्छ, तर यो सम्भव छैन। कारण गर्ने गराउने बोल्ने बोलाउने ईश्वर हुनुहुन्छ, हामी त एउटा मुहुर अथवा साधन मात्र हौ। जब हामी कर्ता भाव रहित हुन्छौँ, आफूलाई परम सत्ताको अघि निर्मल निमाना क्षुद्र अकर्ता भाव आउनु नै अहंकार रहित हुनु समर्पण भाव हो। अनि यो भाव, यो गुण सद्गुरुको शरणमा सद्गुरुको कृपाले मात्र सम्भव छ। सद्गुरुको शिक्षा अनुसार सेवा सत्सङ्ग सिमरनद्वारा आध्यात्मिक जागृति प्राप्त गर्न सकिन्छ, मोक्ष प्राप्त गर्न सकिन्छ। वास्तवमा भौतिक सम्पत्ति अनि नाम कमाउनु उन्नति होइन, आध्यात्मिक जागृति साँचो उन्नति हो। त्यसैले त हाम्रा नेपाली कवि शिरोमणि लेखनाथ पौड्यालज्यू आफ्नो कविता गौथलीको चिरिबिरीमा लेख्नु हुन्छ, भौतिक सम्पत्ति अरब कमाऊ, जल थल नव सब टम्म जमाऊ, त्यसमा तिम्रो उन्नति छैन, त्यो त एक सपनाको हो चैन। उन्नति तिम्रो आध्यात्मिक हो, जो भवसागरको नाविक हो। आध्यात्मिक जागृतिले मात्र मनुष्यले मोक्ष मुक्ति प्राप्त गर्न सक्छ। मोक्ष मुक्ति शरीर त्यागेर मृत्युको बाद प्राप्त गर्ने वस्तु भने होइन। कालान्तरदेखि वर्तमानसम्म कोही पनि मृत्युको बाद फर्केर आएर मैले मोक्ष वा मुक्ति पाए भनेको कुनै प्रमाण छैन। मोक्ष मुक्ति त सशरीर हुँदछ। संसारमा रहेर पनि संसारसँग लिप्त नहुनु कर्ता भावदेखि माथि उठ्नु हो। उदाहरणको निम्ति राजा जनक, जसलाई देह भएर पनि उसलाई विदेही भनिन्थ्यो, उहाँले देह त्याग नगरी मोक्ष प्राप्त गर्नुभएको थियो। आउ हामी पनि आध्यात्मिक गुणहरू अपनाउने प्रयास गरौँ। हरेक प्रति प्रीत प्यार दया नम्रता सहनशीलता अनि क्षमाका भाव राखेर स्वयंलाई आध्यात्मिक तर्फ हामी अघि बढाउँ। धन्यवाद।

यतिन्जेल प्रस्तुत थियो कार्यक्रम अर्चना। आजको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो आध्यात्मिक मार्गको बाधा अनि समाधान विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो खरसाङ निवासी सविता थापा ज्यूले। साथमा सुन्नुभयो विभिन्न नेपाली अनि हिन्दी भजनहरू पनि। हवस् त श्रोता, आजको लागि भने यस आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनाको निर्धारित समय अवधि समाप्त हुन लागेकोले आगामी अङ्कहरूमा फेरि पनि यस्तै कार्यक्रमहरूको साथ आउने नै छौँ। त्यतिन्जेललाई प्रस्तुत मनन तामाङ लगायत म कार्यक्रम सञ्चालिका मन्जुलाई पनि आज्ञा दिनुहोस्। हजुरहरूको आजको दिन मङ्गलमय तथा सुखद रहोस् भन्दै हजुरहरूबाट ओझेल पर्दछु। हवस् त।

समाचारहरुको प्रसारणपछि पुनः एकचोटि सबै आदरणीय श्रोताहरुलाई स्वागत जनाउन चाहन्छु। आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा म रश्मि। समय बेला बिहानीको 7:07:40 भइरहेछ र बिहानीको यो समय हो सधैँझै कार्यक्रम शुभ प्रभातको। त अनुश्रोता आरम्भ गरौँ आजको शुभ प्रभात कार्यक्रम खेतीपातीबारे सल्लाहबाट। त खेतीपातीबारे सल्लाहमा आज हामी हाम्रा कृषक श्रोताहरूलाई कोठेबारी सम्बन्धी जानकारी दिइरहेका छौँ। प्रत्येक कृषक दाजुभाइहरू र बगानमा काम गर्ने हाम्रा दाजुभाइ दिदीबहिनीहरू कहाँ कोठेबारी हुनु नितान्त आवश्यक छ। कोठेबारी घरको छेउमा हुनपर्छ जसले गर्दा हामी जहिले पनि कोठेबारीमा पुग्न सकौं। हिजोआज सागसब्जीको दाम दिनोदिन बढ्दै गइरहेको हामी पाउँछौं। पैसा तिरेर पनि हामी ताजा सागसब्जी पाउन सक्दैनौ। यसकारण यदि इच्छा गरेर कोठेबारीमा मात्र होइन गमलामा पनि हामी सागसब्जी उमार्न सक्छौं। सर्वप्रथम कोठेबारी राम्ररी बारबेर गर्नुपर्छ, किनभने बारबेर नगरे कुखुरा बाख्रा पसेर कोठेबारीभित्र लगाएको सागसब्जी नष्ट गर्न सक्छ। त्यसपछि बारी राम्ररी खनखान गरिवरी त्यसमा राम्रो पाकेको गोबर मल वा कम्पोस्ट मल हालेर बारी तयार गर्नुपर्छ। एउटा कुरा याद राख्नुपर्छ कि सागसब्जीको बारीमा कहिले काँचो गोबर प्रयोग गर्नुहुँदैन। हामीले जहिले पनि उच्च फल्ने खालको र छिटो पाक्ने थरीका सागसब्जीहरू कृषि विशेषज्ञहरूसित सोधेर लगाउनुपर्छ। कोठेबारीको लागि पानीको राम्रो व्यवस्था हुनपर्छ, किनभने कोठेबारीको निम्ति पानीको अत्यन्त प्रयोजन हुन्छ। यसरी मल माटो अनि पानीको निम्ति राम्रो प्रबन्ध हुँदा समयमा सागसब्जी मौलिएर आउँछ। घरमा सागसब्जीको जटिल समस्यालाई सहजै पूरा गर्न सकिन्छ। खेतीपातीबारे सल्लाहमा हाम्रा कृषक श्रोताहरूले भर्खरै मात्र सुन्नुभयो कोठेबारी सम्बन्धी जानकारी।

हवस्त श्रोता, पेमा लामाको स्वरमा यो आधुनिक गीतसँगै अहिलेलाई भने पूरा हुन्छ कार्यक्रम शुभ प्रभात। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगाहर्जमा।

समय स्वेला बिहानीको 7:15 भइरहेछ। आकाशवाणीको नेपाली प्रसारण सेवाबाट म रश्मि यारु सबैलाई अभिवादन टक्राउन चाहन्छु, साथसाथै स्वागत जनाउन चाहन्छु आकाशवाणीको नेपाली प्रसारण सेवामा।

0: नरेन्द्र चञ्चल अनि साथीहरूको स्वरमा केही भक्ति संगीतको प्रसारणपछि अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, अब सविता क्षेत्रबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पाँच देशहरूको भ्रमणको दोस्रो चरणको लागि हिज नेदरल्यान्ड पुग्नु भएको छ। प्रधानमन्त्री मोदीलाई एम्स्टर्डम विमानस्थलमा नेदरल्यान्डका विदेश मन्त्री टम वेरेन्सेनले स्वागत गर्नुभएको थियो। उपराष्ट्रपति सीपी राधाकृष्णले पदभार ग्रहण गर्नुभएपछि आज सिक्किमको पहिलो भ्रमणमा रहनुहुनेछ। उहाँले आज गान्तोकमा सिक्किमको राज्य स्थापना दिवस समारोहमा भाग लिनुहुनेछ। सरकारले पेट्रोलको निर्यातमा प्रति लिटर 3 रुपियाँको विशेष अतिरिक्त उत्पाद शुल्क लगाएको छ। वित्त मन्त्रालयले हिज यस विषयमा एक अधिसूचना जारी गरेको छ। राष्ट्रिय परीक्षण एजेन्सी एनटीएले 21 जूनमा राष्ट्रिय पात्रता सहप्रवेश परीक्षा नीट युजी 2026 को पुनः परीक्षा गर्ने घोषणा गरेको छ। अनि आईपीएल क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले हिज राति चेन्नई सुपर किङ्सलाई 7 विकेटले पराजित गर्यो। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पाँच देशहरूको भ्रमणको दोस्रो चरणको लागि हिज नेदरल्यान्ड पुग्नु भएको छ। यो भ्रमणको उद्देश्य युरोपेली देशहरूसँग भारतको रणनीतिक र आर्थिक सम्बन्धलाई अझ बलियो बनाउन हो। प्रधानमन्त्री मोदीलाई एम्स्टर्डम विमानस्थलमा नेदरल्यान्डका विदेश मन्त्री टम वेरेन्सेनले स्वागत गर्नुभएको थियो। श्री मोदी संयुक्त अरब अमिरातबाट नेदरल्यान्ड आइपुग्नु भएको थियो, जहाँ उहाँलाई अबुधाबीमा युएईका राष्ट्रपति मोहम्मद बिन जायद अल नियानसँग वार्ता गर्नुभयो। हेगमा प्रधानमन्त्रीलाई भारतीय डायस्पोराले भव्य स्वागत गरेका थिए, जसमा सांस्कृतिक र संगीत प्रस्तुतिहरू पनि समावेश थियो। डच सेनाले पनि उहाँलाई औपचारिक रूपमा स्वागत गरेका थिए। नेदरल्यान्डको भ्रमण समाप्त गरेपछि प्रधानमन्त्री मोदी आफ्नो भ्रमणको तेस्रो चरणको लागि भोलि स्वेडनको गोथेनबर्ग जानुहुनेछ। प्रधानमन्त्री मोदीले स्वेडनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सनसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। प्रधानमन्त्री मोदी र स्वेडनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सेनले युरोपेली आयोगका अध्यक्ष उर्सुला वोन डेर लियनसँगै उद्योगका लागि युरोपेली गोलमेज सम्मेलनलाई पनि सम्बोधन गर्नुहुनेछ। आफ्नो भ्रमणको चौथो चरणमा प्रधानमन्त्री मोदी सोमबार तेस्रो भारत नर्डिक शिखर सम्मेलन र द्विपक्षीय बैठकहरूको लागि नर्वे पुग्नुहुनेछ। उहाँले राजा हेरल्ड पाँचौं र रानी सोन्जालाई भेट्नुहुनेछ अनि प्रधानमन्त्री जोनस गाहार स्टोरसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। प्रधानमन्त्रीले नर्वेका प्रधानमन्त्रीसँगै भारत नर्वे व्यापार तथा अनुसन्धान शिखर सम्मेलनलाई पनि सम्बोधन गर्नुहुनेछ। मंगलबार प्रधानमन्त्री मोदीले तेस्रो भारत नर्डिक शिखर सम्मेलनमा भाग लिनुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीसँग नर्वेका प्रधानमन्त्री जोनस गाहार स्टोर, डेनमार्कमा प्रधानमन्त्री मेटे फ्रेडरिक्सन, फिनल्याण्डका प्रधानमन्त्री पेटेरी ओर्पो, आइसल्याण्डका प्रधानमन्त्री क्रिस्टुन फ्रोस्ट डोटी र स्वेडनका प्रधानमन्त्री उल्फ क्रिस्टर्सन सामेल हुनुहुनेछ। शिखर सम्मेलनले प्रविधि र नवप्रवर्तन, हरित संक्रमण र नवीकरणीय ऊर्जा, दिगोपन, समुद्री अर्थव्यवस्था, रक्षा, अन्तरिक्ष र आर्कटिक क्षेत्र जस्ता क्षेत्रमा भारत नर्डिक देशहरूको सम्बन्धलाई बलियो बनाउनेछ। आफ्नो भ्रमणको अन्तिम चरणमा प्रधानमन्त्री मंगलबार इटली पुग्नुहुनेछ। यस भ्रमणको क्रममा उहाँले इटलीका राष्ट्रपति सर्जियो मटारेलासँग भेट गर्नुहुनेछ र प्रधानमन्त्री जर्जिया मेलोनीसँग वार्ता गर्नुहुनेछ। यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले हिज हर्मुजको जलडमरू मध्यबाट सुरक्षित र निर्बाध आवागमनको लागि भारतको समर्थन दोहोराउनुभयो र क्षेत्रीय स्थिरताका साथै विश्वव्यापी ऊर्जा र खाद्य सुरक्षाको लागि यसको महत्वलाई जोड दिनुभयो।
2: पश्चिम एशिया क्षेत्रले युद्धकी परिस्थितिका प्रभाव पूरे विश्व पर दिखाई दे रहा है। भारत ने हमेशा समस्याओं के समाधान के लिए डायलॉग और डिप्लोमेसी का प्राथमिकता दी है। हॉर्मोन को फ्री, ओपन और सेफ बनाए रखना ये हमारी सबसे बड़ी प्राथमिकता है। भारत हर परिस्थिति में यूएई के साथ कंधे से कंधा मिलाकर खड़ा है और आगे भी खड़ा रहेगा।
1: प्रधानमन्त्रीले आफ्नो पाँच राष्ट्रको भ्रमणको पहिलो चरणमा युएईको नेतृत्व र जनतासँग भारतको एकबद्धता दोहोराउनुभयो। वार्ताको क्रममा मोदीले युएई नेतृत्वलाई न्यानो स्वागतको लागि कृतज्ञता व्यक्त गर्नुभयो र सामाजिक सञ्जाल पोस्टमा ऊर्जा लगानी र आपूर्ति श्रृङ्खला लगायत प्रमुख क्षेत्रहरूमा सहयोग सुदृढ पार्न तत्पर रहेको बताउनुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णले पदभार ग्रहण गर्नुभएपछि आज सिक्किमको पहिलो भ्रमणमा उहाँ रहनुहुनेछ। यस भ्रमणको क्रममा उपराष्ट्रपतिले गान्तोकमा सिक्किमको राज्य स्थापना दिवस समारोहमा भाग लिनुहुनेछ। राज्यपाल ओम प्रकाश माथुर र सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ साथै उत्तर पूर्वी क्षेत्र विकास मन्त्री ज्योतिरादित्य सिन्धिया पनि समारोहमा उपस्थित रहनुहुनेछ। सिक्किमले आज आफ्नो राज्य स्थापना दिवस मनाइरहेको छ। यो 1975 राजतन्त्रबाट भारतको 22 राज्य बन्ने सिक्किमको यात्राको प्रतीक हो। उपराष्ट्रपतिले गान्तोकका केही प्रमुख स्थानहरूको भ्रमण पनि गर्ने अपेक्षा गरिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। सरकारले पेट्रोलको निर्यातमा प्रति लिटर 3 रुपियाँको विशेष अतिरिक्त उत्पाद शुल्क लगाएको छ। वित्त मन्त्रालयले हिज यस विषयमा एक अधिसूचना जारी गरेको छ। डिजेल निर्यातमा विशेष अतिरिक्त उत्पाद शुल्क प्रति लिटर 23 रुपियाँबाट घटाएर 16.50 रुपियाँ गरिएको छ। विमानन टर्बाइन इन्धनमा पनि विशेष अतिरिक्त उत्पाद शुल्क प्रति लिटर 33 रुपियाँबाट घटाएर 16 रुपियाँ गरिएको छ। संशोधित दरहरू आजदेखि आगामी 2 हप्तासम्म लागू हुनेछ। घरेलु खपतको लागि पेट्रोल र डिजेलमा विद्यमान उत्पाद शुल्क दरहरूमा कुनै परिवर्तन भएको छैन। राष्ट्रिय परीक्षण एजेन्सी एनटीएले 21 जूनमा राष्ट्रिय पात्रता सहप्रवेश परीक्षा नीट युजी 2026 को पुनः परीक्षाको घोषणा गरेको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै एजेन्सीले उम्मेद्वार र अभिभावकहरूलाई आधिकारिक एनटीए स्रोतहरूमा मात्र भर पर्ने आग्रह गरेको छ। यस महिनाको 3 तारिकमा आयोजित नीट परीक्षा पेपर लिकका कारण रद्द गरिएको थियो र सीबीआईले यस विषयमा अनुसन्धान गरिरहेको छ। आगामी नीट परीक्षाको तयारीको समीक्षा गर्न बिहिबार शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको निवासमा उच्चस्तरीय बैठक बसेको थियो। बैठकमा परीक्षालाई सहज र प्रभावकारी रूपमा सञ्चालन गर्ने विभिन्न पक्षहरूमा विस्तृत रूपमा छलफल गरिएको थियो। केन्द्रीय सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले भारतमा उत्पादित कागजको उपकरण गुणवत्ता कार्यक्षमता र टिकाउपनमा केन्द्रित रहेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री वैष्णवले रोडा नोट्सका संस्थापक युवा उद्यमी अपर्णा र दिनेशसँग भेटेको कुरा साझा गर्नुभयो। श्री वैष्णवले राम्रो स्टेसनरी सधैँ उहाँको हृदयको नजिक रहेको बताउनुभयो। केन्द्रीय माध्यमिक शिक्षा बोर्ड सीबीएसईले परिणाम घोषणा भएपछि कक्षा 12 का विद्यार्थीहरूलाई उपलब्ध सुविधाहरूको बारेमा सूचना जारी गरेको छ। यसले निष्पक्ष पारदर्शी र समतामूलक मूल्याङ्कन प्रक्रियाप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ। सूचनामा सीबीएसईले आफ्नो परिणामसँग असन्तुष्ट विद्यार्थीहरूले 2 चरण समीक्षा प्रणालीको लाभ उठाउन सक्ने बताइएको छ। पहिलो चरणमा विद्यार्थीहरूले आफ्नो मूल्याङ्कन गरिएको उत्तर पुस्तिकाको स्क्यान गरिएका प्रतिलिपिहरू अनुरोध गर्न सक्छन्। यी अनलाइन लगइन मार्फत उपलब्ध गराइनेछ र समीक्षाको लागि डाउनलोड गर्न सकिन्छ। दोस्रो चरणमा विद्यार्थीहरूले विसङ्गतिहरूको प्रमाणीकरणको लागि आवेदन दिन सक्छन् वा मार्किङ योजनाको आधारमा विशिष्ट उत्तरहरूको पुनः मूल्याङ्कन अनुरोध गर्न सक्नेछन्। विधानसभामा पारदर्शिता ल्याउन पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले प्रश्नोत्तर बहस विधेयक र बजेटको प्रत्यक्ष प्रसारणको माग गर्नुभएको छ। उहाँले राज्यका जनतालाई विधानसभामा निर्वाचित सदस्यहरूको गतिविधि अवलोकन गर्ने पूर्ण अधिकार रहेको र यो सत्रको प्रत्यक्ष प्रसारण मार्फत मात्र सुनिश्चित गर्न सकिन्छ भनी बताउनुभयो। उहाँले सदन विपक्षीको पनि हो र विपक्षी सदस्यहरूले बोल्ने प्रशस्त अवसर पाउनेछन् भन्ने आश्वासन दिनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार व्यवसाय गर्न सजिलो र नागरिकहरूको जीवनयापनमा सहजता ल्याउन प्रतिबद्ध रहेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा प्रधानमन्त्रीले विदेश यात्रामा उपकर कर वा अभिभार लगाउने सम्बन्धमा आएको समाचार रिपोर्टलाई खारेज गर्नुभयो। उहाँले उक्त रिपोर्ट पूर्णतया गलत भएको र यसमा कुनै सत्यता नभएको बताउनुभयो। आईपीएल क्रिकेटमा आयोजक लखनऊ सुपर जोइन्ट्सले हिज राति चेन्नई सुपर किङ्सलाई 7 विकेटले पराजित गर्यो। लखनऊ सुपर जोइन्ट्सले 17 ओभरमा 188 रनको लक्ष्य हासिल गर्यो। मिचेल मार्सले 38 बलमा 90 रन बनाए। उनलाई म्यान अफ द म्याच घोषित गरियो। आज कोलकाता नाइट राइडर्सले कोलकाताको इडेन गार्डनमा गुजरात टाइटन्सको सामना गर्नेछ। म्याच 7:30 सुरु हुनेछ। यो समाचार युट्युबमा @AIRKarsing मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पाँच देशहरूको भ्रमणको दोस्रो चरणको लागि हिज नेदरल्यान्ड पुग्नु भएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले पदभार ग्रहण गर्नुभएपछि आज सिक्किमको पहिलो भ्रमणमा रहनुहुनेछ। उहाँले आज गान्तोकमा सिक्किमको राज्य स्थापना दिवस समारोहमा भाग लिनुहुनेछ। सरकारले पेट्रोलको निर्यातमा प्रति लिटर 3 रुपियाँको विशेष अतिरिक्त उत्पाद शुल्क लगाएको छ। वित्त मन्त्रालयले हिज यस विषयमा एक अधिसूचना जारी गरेको छ। राष्ट्रिय परीक्षण एजेन्सी एनटीएले 21 जुनमा राष्ट्रिय पात्रता सह प्रवेश परीक्षा नीट युजी 2026 पुनः परीक्षा गर्ने घोषणा गरेको छ। अनि आइपीएल क्रिकेटमा लखनऊ सुपर जोइन्ट्सले हिज राति चेन्नई सुपर किङ्सलाई 7 विकेटले पराजित गर्यो। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
0: समय यस बेला बिहानीको 7:35 भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग। अब अघिल्लो क्रममा संगीतमय यात्रा रहनेछ। कार्यक्रम हो संगीत प्रवाह। आउनुहोस् अघि बढौं।

0: हवस् त श्रोता, वाणीको प्रदानको स्वरमा यस गीतको साथै अहिले त भने पूरा हुन्छ यो सङ्गीतमय यात्रा। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग। समय यस बेला बिहानीको 7:55 भइरहेछ। अब हाम्रो अघिल्लो प्रस्तुतिको निम्ति जोडिरहनुहोला आकाशवाणीसँग।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा। विषय छ प्रधानमन्त्रीको युएई, नेदरल्यान्ड, स्वीडन, नर्वे र इटली भ्रमण। अनुवादक तथा वाचिका सीमा छेत्री। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले मे 15 अर्थात आज 2026 संयुक्त अरब इमिरेट्सको आधिकारिक भ्रमण गर्नुहुनेछ। वहाँले युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल न्याहानसँग भेट गर्नुहुनेछ। दुई नेताहरूले द्विपक्षीय मुद्दाहरू विशेष गरी ऊर्जा सहयोग साथै पारस्परिक हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा विचार आदान प्रदान गर्ने अपेक्षा गरिएको छ। उनीहरूले बलियो राजनीतिक, सांस्कृतिक, आर्थिक र जनता जनता सम्बन्धहरूद्वारा आधारित द्विपक्षीय व्यापक रणनीतिक साझेदारीलाई अगाडि बढाउने तरिकाहरूबारे छलफल गर्ने सम्भावना छ। यो भ्रमणले दुई देशहरूबीचको महत्वपूर्ण व्यापार र लगानी सम्बन्धलाई प्रवर्धन गर्न काम गर्नेछ। युएई भारतको तेस्रो सबैभन्दा ठूलो व्यापार साझेदार हो र विगत 25 वर्षमा सञ्चयी रूपमा यसको 7 सबैभन्दा ठूलो लगानी स्रोत हो। युएईले 45 लाख भन्दा बढी भारतीय समुदायलाई आयोजना गरेको हुनाले यो भ्रमण उनीहरूको कल्याणको बारेमा छलफल गर्ने अवसर पनि हुनेछ। आफ्नो भ्रमणको दोस्रो चरणमा नेदरल्यान्डका प्रधानमन्त्री श्री रोब जेटेनको निमन्त्रणामा प्रधानमन्त्री मोदी मे 15-17, 2026 नेदरल्यान्डको औपचारिक भ्रमण गर्नुहुनेछ। वर्ष 2017 नेदरल्यान्ड भ्रमणपछि यो प्रधानमन्त्रीको दोस्रो पटकको भ्रमण हुनेछ। भ्रमणको क्रममा प्रधानमन्त्रीले राजा विलियम्स अलेक्जाण्डर रानी म्याक्सिमालाई भेट गर्नुहुनेछ र प्रधानमन्त्री रोब जेटेनसँग वार्ता गर्नुहुनेछ। प्रधानमन्त्रीको भ्रमणले रक्षा, सुरक्षा, नवप्रवर्तन, हरियो, हाइड्रोजन, अर्धचालक र पानीमा रणनीतिक साझेदारी सहित विविध क्षेत्रहरूमा फैलिएको उच्चस्तरीय संलग्नता र घनिष्ठ सहयोगको गतिलाई अगाडि बढाउनेछ। नयाँ सरकारको कार्यकालको शुरूआतमा प्रधानमन्त्रीको भ्रमणले बहुआयामिक साझेदारीलाई अझ गहिरो र विस्तार गर्ने अवसर प्रदान गर्नुहुनेछ। स्वीडन अधिराज्यका प्रधानमन्त्री श्री अल्फ क्रिस्टरसनको निमन्त्रणामा प्रधानमन्त्री 17-18 मे 2026 स्वीडनको गोथेनबर्गको यात्रा गर्नुहुनेछ। प्रधानमन्त्रीले यसअघि 2018 पहिलो पटक भारत नर्डेन शिखर सम्मेलनको लागि स्वीडनको भ्रमण गर्नुभएको थियो। श्री मोदीले श्री क्रिस्टरसनसँग द्विपक्षीय सम्बन्धको सम्पूर्ण पक्षको समीक्षा गर्न र द्विपक्षीय व्यापार बढाउन सहयोगका नयाँ अवसरहरू कन्भेन्सन गर्न द्विपक्षीय वार्ता गर्नुहुनेछ, जुन 7.75 अरब अमेरिकी डलर पुगेको छ र भारतमा स्विडिस एफडीआई 2.825 अरब अमेरिकी डलरदेखि 2025 पुगेको छ। साथै हरित संक्रमण, एआई उद्यमान प्रवृत्तिहरू, स्टार्टअपहरू, लचिलो आपूर्ति श्रृङ्खलाहरू, रक्षा, आन्तरिक जलवायु कार्य र जनता जनता सम्बन्धमा सहकार्य हुनेछ। आफ्नो भ्रमणको चौथो चरणमा प्रधानमन्त्रीले तेस्रो भारत नर्डेन शिखर सम्मेलन र द्विपक्षीय संलग्नताका लागि 18-19 मे 2026 नर्वेको औपचारिक भ्रमण गर्नुहुनेछ। यो प्रधानमन्त्री मोदीको नर्वे भ्रमणको पहिलो अवसर हुनेछ। यो 43 वर्षमा भारतबाट नर्वेमा पहिलो प्रधानमन्त्री स्तरीय भ्रमण पनि हुनेछ। आफ्नो भ्रमणको अन्तिम चरणमा इटालियन गणतन्त्रकी प्रधानमन्त्री सुश्री जर्जिया मेलोनीको निमन्त्रणामा प्रधानमन्त्रीले 19-20 मे 2026 इटलीको आधिकारिक भ्रमण गर्नुहुनेछ। प्रधानमन्त्रीले अन्तिम पटक जुन 2024 जी7 शिखर सम्मेलनको लागि इटलीको भ्रमण गर्नुभएको थियो।

अरुण लामा। उनको जन्म 9 तारिक सितम्बर सन् 1945 सालमा दार्जिलिङको घुम पहाडमा पिता सूर्य बहादुर लामा अनि माता सनमाया लामाको घरमा भएको थियो। उनको बुबा आमाको कान्छी छोरी थिइन्। सानै उमेरदेखि नाच्न र गाउन भनेपछि हुरुक्कै हुन्थिन्। बाल्यकालदेखि नै सङ्गीतप्रति उनको लगाव थियो, तर गीत सङ्गीतप्रति अरुणाको आकर्षण उनको आमा बाबाले रुचाएका थिएनन्। तर उनका काका सीबी लामाले अरुणालाई गीत गाउन प्रेरित गर्थे। उनलाई भने अरुणाको सङ्गीतप्रतिको लगाव राम्रो लाग्थ्यो र सङ्गीतमा नै उनले अरुणाको भविष्य देख्न थाले। अरुण लामाका काका सीबी लामाले नै दार्जिलिङमा हुने साङ्गीतिक प्रतिस्पर्धामा लाने गर्थे। यसो हुँदा 8 वर्षकै उमेरमा अरुणाले आफूलाई छिनाइसकेकी थिइन्। अरुण लामा 11 वर्षको मात्र थिइन्। दार्जिलिङको गोर्खा दुःख निवारण सम्मेलनमा आयोजना गरेको भानु जयन्तीको साङ्गीतिक प्रतियोगितामा सहभागी भइन्। यो प्रतिस्पर्धामा उनी प्रथम भएर पुरस्कार पनि प्राप्त गरिन्। यसरी उनको गायन प्रतिको मोह अझ बढेर गयो। मङ्पू प्राथमिक विद्यालयबाट शिक्षा आरम्भ गरेकी अरुणाले दार्जिलिङको सन्त तेरेजा स्कुलबाट विद्यालय स्तरको अध्ययन पूरा गरिन्। उनी पढाइमा पनि उत्तिकै तीक्ष्ण थिइन् र उनले 20 वर्षको उमेरमा दार्जिलिङको सरकारी महाविद्यालयबाट स्नातकको पढाइ पूरा गरिन्। स्नातक उत्तीर्ण गर्नुभन्दा अघि नै उनले आफ्नो पहिलो गीत रेकर्ड गराइसकेकी थिइन्। उनको आवाजमा प्रथम रेकर्ड भएको गीत हो ए कान्छ मलाई सुनको तारा खसाइदेऊ न, बोलको गीत हो। यो गीत पासाङ वङ्गेलको शब्द रचना र अम्बर गुरुङको सङ्गीत रचनामा रुद्र गुरुङसँग युगल गाएकी थिइन्। उनले गाएको यो प्रथम गीत नै खुबै लोकप्रिय भयो।

अब उनको संगीत प्रशिक्षणको कुरा गर्न पर्दा अरुण लामा अम्बर गुरुङद्वारा सञ्चालित आर्ट एकाडेमिक सांगीतिक समूहमा आबद्ध भएकी थिइन्। त्यहाँ जितेन्द्र बरदेवा, कर्मयोञ्जन रञ्जित गजमेर, पीटर जे कार्थक, मार्क कार्थक, शरण प्रधान आदि अम्बर गुरुङसँग संगीतको प्रशिक्षण लिइरहेका थिए। यसरी 13 वर्षको उमेरमा यो समूहसँग जोडिएकी अरुण लामा बिस्तारै उक्त समूहकी अब्बल गायिका बनिन्। त्यही समूहबाट त्यसबेला शरण प्रधान असल गायक मानिन्थे। उनीहरू दुवै वयस्क हुँदै जाँदा एक अर्का प्रति नजिक हुँदै गए। यस्तैमा एउटा गीत रेकर्डिङको निम्ति दुवै कोलकाता जान पर्ने भयो। त्यहाँ उनीहरूको बसाई लामो भयो र दुवैको प्रेमले फस्टाउने राम्रो मौका पायो। अन्तत शरण प्रधानले अरुणासँग विवाहको प्रस्ताव राखे र अरुणा पनि सहमत बनेर 18 वर्षको उमेरमा सन् 1963 सालमा दुवै विवाहको बन्धनमा बाँधिन पुगे। यी दुवैबाट केही वर्षपछि छोरी सपना र छोरा सुप्रित भए। घर गृहस्थीको जीवन भए पनि उनीहरूको सांगीतिक यात्रा रोकिएन। तर अरुणा लामाको खुसी केही समयको निम्ति मात्र थियो। विवाह भएको केवल 10 वर्ष नबित्दै उनको जीवनमा ठूलो वज्रपात पर्यो। उनको पति शरण प्रधानको अचानक मृत्यु भयो। उनको जीवनको हौसला नै सकिएको अनुभव गरिन् अरुणाले त्यस समय। सुरु सुरुमा एकांश मलाई सुनको तारा खसाइदेऊ न जस्ता मिलन र संयोगका गीतहरू गाएर स्थापित भएकी अरुणा लामाले अब वेदना र पीडाका गीतहरू रोज्न थाले।

कसले पो सोचेको हुन्छ र आफ्नो जीवनसाथीको यति चाँडै मृत्यु हुन्छ भनेर। यो गहिरो घातदेखि बाहिर निस्कन अरुणालाई गाह्रो परिरहेको थियो। अर्कोतिर नेपाली संगीतको निम्ति ठूलो नोक्सान हुने भएको थियो। शरण प्रधानसँग त उनी संगीतकै सिलसिलामा भेट भएको थियो, तर शरण प्रधानसँग जोडिनुभन्दा अघि नै उनी संगीतसित जोडिएकी थिइन्। यी सबै कुराहरू सम्झाए उनका समकालीन संगीत कर्मीहरू। निकै लामो कोसिसपछि अरुणालाई संगीतको मञ्चमा उभ्याउन सफल भए। फेरि उनले गीत गाउन थालिन्। त्यसपछि उनले गाएका गीत वेदनाले भरिएका गीतहरूले सबैलाई भावुक बनायो। उनले गाएका ती भावुक गीतहरू नेपाल र दार्जिलिङमा मात्र होइन तर अन्य ठाउँहरूमा पनि लोकप्रिय भयो। अरुणा लामाले चलचित्रको निम्ति पनि गीतहरू गाएकी छिन्। माइती घर, परालको आगो तथा कान्छी आदि हुन्। उनले गाएका लोकप्रिय गीतहरू पोहोर साल खुशी फाट्दा जतन गरी मनले टाले, उदास मेरो जीवन कथा, सबैले भन्थे हेर न हेर न कान्छा, एक्लै बस्दा सधैँ मलाई यति धेरै माया दिई आदि हुन्। यसरी नेपाली संगीतको निम्ति अरुणा लामाको योगदान अभूतपूर्व रहेको पाइन्छ। उनले त्यति धेरै गीत त गाएकी छैनन्, तर जति पनि गाएकी छिन् सबै जीवन्त छन्। असल शब्दहरू छनौट गरेर मात्र गीत गाउँथिन् उनी। यसैले होला उनले लगभग 150 भन्दा अधिक गीत रेकर्ड गरेकी छिन्। तर जति पनि गीत रेकर्ड भएको छ सबै चर्चित छ।

विक्रम सम्वत 2050 सालमा नरेन्द्र राज प्रसाईको संयोजनमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको ठूलो प्रेक्षालयमा अरुणा लामा स्वर्णिम साँझ कार्यक्रमको आयोजना गरिएको थियो। नेपालको सांगीतिक इतिहासमा त्यो अत्यन्तै ठूलो साँझ थियो। उक्त कार्यक्रममा अरुणा लामालाई केही राशिसँगै स्वर किन्नरीको उपाधिले सम्मानित गरिएको थियो। अरुणा लामाको गायन कलालाई सम्मान गर्दै गोर्खा दक्षिण बाहु पदक, छिन्नलता पुरस्कार, चलचित्र पुरस्कार, उर्वशी पुरस्कार, सुर सम्मेलन पुरस्कार, साधना सम्मान आदि पुरस्कारद्वारा सम्मानित गरियो। दार्जिलिङमा पनि राग रजत नामक सांगीतिक साँझ अरुणा लामाको निम्ति आयोजित गरिएको थियो। कोलकातामा हिन्दुस्तान रेकर्डिङ संगठनद्वारा अरुणा लामा नाइटिङ्गेल अफ हिल्सको उपाधिले सम्मानित बनेकी थिइन् भने काठमाडौँबाट स्वर साम्राज्ञीको उपाधि प्राप्त गरेकी थिइन्। अरुणा लामाले आफ्नो गायन यात्रामा धेरै संगीतकारहरूसित कार्य गरिन्, जसमा विशेष रूपले अम्बर गुरुङ, कर्मयोञ्जन, गोपाल योञ्जन, शान्ति ठटाल, नारायण गोपाल, मणिकमल छेत्री, दिव्य खालिङ आदि छन्। तर दुःखको कुरो, अरुणा लामाको संगीतमय यात्रा पनि अल्पायुमै टुङ्गिएको थियो। उनको मृत्यु केवल 52 वर्षको उमेरमा काठमाडौँमा सन् 1998 सालमा भएको थियो। उनी आज हामी माझ छैनन्, तर उनको विरासत आज पनि जीवित छ। उनी आफ्नो सदाबहार गीतहरूमा अमर छन्। उनको मार्मिक गीतहरू, जसले प्रत्येक सुर र पङ्क्तिमा स्वर किन्नरी, स्वर साम्राज्ञी नाइटिङ्गेल अफ हिल्सको उपस्थितिको अनुभूति गराउँदछ, उनको आवाज नेपाली सङ्गीतको इतिहासमा गुन्जिरहनेछ। हवस् त श्रोता, अब आजलाई कार्यक्रमबाट बिदा माग्छु। कार्यक्रम प्रस्तुता लेखनाथ रायको साथमा म रश्मि, भेट हुनेछ अर्को अङ्कमा। नमस्ते। रङबिरङको संसार, यो कार्यक्रमको प्रसारणपछि अब अघिल्लो क्रममा आउनु श्रोता केही छन् आनन्द लिउँ लोकगीतबाट, मानसिंह मोक्तानको स्वरमा।

0: Vision, don't ignore it. We bring to you advanced eye care and expert specialists you can trust. From routine checkups to complex surgeries, we see it all. Siliguri Greater Lines Eye Hospital, your one-step solution for all eye care needs. See better, live better. Call us at 973330090 or visit us at Second Mile behind Vishal Cinema, Civic Road, Siliguri.
1: हवस्त श्रोता, अब अहिलेलाई भने हामी बिदा माग्छौँ आजको नेपाली प्रसारण सेवाबाट। यो हो आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्जमा, साथै श्रोताहरूले हामीलाई अहिले सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि हामी उपलब्ध छौँ। र बिहानीको यो समय हो योजनाको, साथमा फिल्म सङ्गीतहरूको प्रस्तुति पनि रहनेछ। पहिले यो फिल्म सङ्गीतबाट आनन्द लिउँ, त्यसपछि लिनेछु आजको हाम्रो योजनाको विषयलाई।

यो प्रथम फिल्म संगीत श्रोताहरूले सुन्नुभयो चलचित्र दिल है तुम्हाराबाट लता अलका याग्निक अनि उदित नारायणको युगल शर्मा शब्द थियो समीरको संगीत नदीम श्रावणको त यो पहिलो फिल्म संगीतपछि श्रोता आउनुहोस् लिउँ अब आजको हाम्रो विषयलाई र आजको हाम्रो योजनाको विषय रहेको छ आत्मनिर्भर भारत आत्मनिर्भर भारत भारत सरकारद्वारा मई 2020 सालमा कोविड महामारीको समय सुरु गरेको एक प्रभाव प्रमुख राष्ट्रिय पहल हो यो मिशनको उद्देश्य घरेलु उत्पादनलाई प्रवर्धन गरेर स्थानीय उद्योगहरूलाई समर्थन गरेर साथै आयातमाथि अत्याधिक निर्भरतालाई कम गरेर भारतको अर्थव्यवस्थालाई दह्रिलो बनाउनु रहेको छ यसले देशभित्र विश्वास जगाउनु अनि दीर्घकालिक विकासको निम्ति भारतले आफ्नो संसाधनहरू कौशल अनि प्रतिभाको प्रयोग गर्नुमा केन्द्रित छ यो पहल केवल एउटा आर्थिक कार्यक्रम मात्र होइन तर एउटा दह्रिलो अनि अधिक स्वतन्त्र भारतको परिकल्पना हो कोविड 19 महामारीको समय आत्मनिर्भर भारतको महत्व स्पष्ट देखिएको थियो यस अवधि वैश्विक आपूर्ति श्रृङ्खलाहरू बाधित हुनको कारण कतिपय देशहरूलाई आवश्यक वस्तुहरूको कमीको सामना गर्नु परेको थियो भारतले अनुभव गर्यो कि वैश्विक आपत स्थितिमा आयातमाथि अत्याधिक निर्भरता जोखिमपूर्ण हुन सक्छ आर्थिक स्थिरता अनि राष्ट्रिय सुरक्षा सुनिश्चित गर्नुको निम्ति स्वास्थ्य सेवा कृषि खाद्य आपूर्ति अनि विनिर्माण जस्ता आवश्यक क्षेत्रहरूमा आत्मनिर्भरता अनिवार्य भयो यसै अनुभवले भारतले आफ्नो बुनियादी आवश्यकताहरूलाई स्वयं पूरा गर्नुमा सक्षम हुने आवश्यकताको बोध गर्यो र आत्मनिर्भर भारत अभियानको शुरूआत भएको थियो आत्मनिर्भर भारत मिशन पाँच महत्वपूर्ण स्तम्भहरूमाथि आधारित छ पहिलो स्तम्भ अर्थव्यवस्था जसको उद्देश्य वित्तीय स्थिरतालाई दह्रिलो बनाउनु अनि विकासलाई प्रवर्धन गर्नु दोस्रो स्तम्भ अवसंरचना जसको लक्ष्य आधुनिक सडकहरू रेलवे बन्दरगाह ऊर्जा प्रणालीहरू अनि डिजिटल कनेक्टिभिटीको विकास गर्नु थियो तेस्रो स्तम्भ व्यवस्थामा सुधार जसमा कानूनलाई सरल बनाउनु अनावश्यक नियमहरूलाई कम गर्नु अनि व्यापार गर्नुमा सुगमता बढाउनु रहेको छ चौथो स्तम्भ जीवन्त जनसांख्यिकी जुन भारतको युवा आबादीलाई एक प्रमुख शक्तिको रूपमा मान्यता दिनु रहेको छ पाँचौं स्तम्भ व्यवसायहरू अनि उद्योगहरूलाई समर्थन गर्नुको निम्ति घरेलु खपत बढाउनु रहेको छ आत्मनिर्भर भारत मिशन नागरिकहरूलाई स्थानीय उत्पादहरू अनि सेवाहरूलाई समर्थन गर्नुको निम्ति प्रोत्साहित गर्नु रहेको छ छात्र अनि युवाहरूलाई कौशल नवाचार अनि उद्यमशीलताको सोच विकसित गर्नुको निम्ति प्रेरित गर्नु कौशल विकास कार्यक्रमले युवाहरूलाई आधुनिक उद्योगहरू अनि भविष्यको चुनौतीहरूको निम्ति तयार गर्नुमा सहयोग गर्नेछ आत्मनिर्भर भारत मिशन देशको विकासको निम्ति एउटा दीर्घकालिक परिकल्पना हो यसको उद्देश्य एक सशक्त स्वतन्त्र अनि आत्मविश्वासी राष्ट्रको निर्माण गर्नु रहेको छ यसले भारतलाई वैश्विक स्तरमा सफलतापूर्वक प्रतिस्पर्धा गर्नुमा सक्षम बनाउँदछ श्रोताहरूले भर्खरै मात्र सुन्नुभयो आत्मनिर्भर भारत मिशन सम्बन्धी जानकारी

राज यस चलचित्रबाट अब स्वीकार्नु सिउ अघिल्लो गीत अल्का याग्निक अनि अभिजितको युगल स्वरमा शब्द समीरको छ भने संगीत छ नदिम श्रावणको।

0: कम ब्याज पे लोन चाहिए, वो भी ऐप से। वाह,
1: अनजान ऐप से बचें।
2: आरबीआई कहता है
1: जानकार बनिए, सतर्क रहिए।
3: योजना को साथ में केही फिल्म संगीतर को प्रस्तुति पछि अब अगिलो क्रम में समय भइरहेछ समाचार को।
4: नमस्कार, यो आकाशवाणी हो, अब सविता छेत्रीबाट समाचार सुन्नुहोस्। भारत र युएईले पेट्रोलियम भण्डार, दीर्घकालीन एलपीजी आपूर्ति र रक्षा सहयोगसँग सम्बन्धित धेरै प्रमुख सम्झौताहरूमा हस्ताक्षर गरेको छ। पश्चिम एसियामा जारी द्वन्द्वको बीचमा प्रधानमन्त्री नरेन्द्र मोदी र युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नयान बीच अबुधाबीमा भएको उच्चस्तरीय वार्तापछि यी सम्झौताहरू भएको हो। युएईले भारतमा 5 अरब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता पनि गरेको छ। प्रधानमन्त्री मोदीले आफ्नो 5 राष्ट्रको भ्रमणको पहिलो चरणमा हिज युएई को भ्रमण गर्नुभयो। यी सम्झौताहरूमा भारतको ऊर्जा सुरक्षालाई सुदृढ पार्न इन्डियन स्ट्राटेजिक पेट्रोलियम रिजर्भ लिमिटेड र अबुधाबी नेशनल ऑयल कम्पनी बीच हस्ताक्षर गरिएको रणनीतिक सहयोग सम्झौता समावेश छ। यसमा पेट्रोलियम भण्डारमा सहयोग र तरल प्राकृतिक ग्यास र एलपीजी भण्डारण सुविधाहरूमा सहयोग समावेश छ। विदेश मन्त्रालयले यो सम्झौताले भारतको रणनीतिक पेट्रोलियम भण्डारमा युएईको हिस्सा 3 करोड ब्यारल पुर्याउने र भारतमा रणनीतिक ग्यास भण्डार स्थापना गर्ने बताएको छ। दुवै पक्षले एलपीजीमा छुट्टै रणनीतिक सहयोग सम्झौतामा पनि हस्ताक्षर गरे, जसले भारतलाई दीर्घकालीन इन्धन आपूर्ति सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। लोकसभाका अध्यक्ष ओम बिरलाले महिला सशक्तिकरण समिति गठन गर्नुभएको छ। लोकसभाका भाजपा सांसद डाक्टर दगुबाती पुरन्देश्वरीलाई समितिको अध्यक्ष नियुक्त गरिएको छ। प्यानलमा लोकसभाका 18 र राज्यसभाका 10 सदस्य छन्। तल्लो सदनका सदस्यहरूमा हेमा मालिनी, हरसिमरत कौर बादल र इकरा चौधरी छन्। राज्यसभाका सदस्यहरूमा सुधा मूर्ति, पीटी उषा र स्वाति मालिवाल लगायत अन्य सामेल छन्। सरकारले पेट्रोलको निर्यातमा प्रतिलिटर 3 रुपियाँको विशेष अतिरिक्त उत्पाद शुल्क लगाएको छ। वित्त मन्त्रालयले हिज यस विषयमा एक अधिसूचना जारी गरेको छ। डिजेल निर्यातमा विशेष अतिरिक्त उत्पाद शुल्क प्रतिलिटर 23 रुपियाँबाट घटाएर 16.50 रुपियाँ गरिएको छ। विमानन टर्बाइन इन्धनमा पनि विशेष अतिरिक्त उत्पाद शुल्क प्रतिलिटर 33 रुपियाँबाट घटाएर 16 रुपियाँ गरिएको छ। संशोधित दरहरू आजदेखि आगामी 2 हप्तासम्म लागू हुनेछ। घरेलु खपतको लागि पेट्रोल र डिजेलमा विद्यमान उत्पाद शुल्क दरहरूमा कुनै परिवर्तन भएको छैन। पश्चिम बंगाल विधानसभा चुनावको प्रचार अभियानको क्रममा गरिएको कथित भड़काउ भाषणको सम्बन्धमा पश्चिम बंगालमा तृणमूल कंग्रेसका नेता तथा सांसद अभिषेक ब्यानर्जी विरूद्ध एफआईआर दर्ता गरिएको छ। उजुरीकर्ताले गृहमन्त्री अमित शाहलाई लक्षित गरी गरिएका टिप्पणीहरू सांसद अभिषेक ब्यानर्जीको आधिकारिक फेसबुक पेज सहित सामाजिक सञ्जालमा व्यापक रूपमा प्रसारित भएको आरोप लगाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार व्यवसाय गर्न सजिलो र नागरिकहरूको जीवनयापनमा सहजता ल्याउन प्रतिबद्ध रहेको बताउनु भएको छ। एक सामाजिक सञ्जालमा प्रधानमन्त्रीले विदेश यात्रामा उपकर, कर वा अधिभार लगाउने सम्बन्धमा आएको समाचार रिपोर्टलाई खारेज गर्नुभयो। उहाँले उक्त रिपोर्ट पूर्णता गलत भएको र यसमा कुनै सत्यता नभएको बताउनुभयो। प्रधानमन्त्रीले विदेश यात्रामा यस्तो प्रतिबन्ध लगाउने प्रश्न नै उठ्दैन भनी बताउनुभयो। आज राष्ट्रिय डेंगू दिवस मनाइँदैछ। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आधिकारिक रूपमा घोषणा गरेको यो दिवस मनसुन अघि डेंगूको बारेमा जागरूकता जगाउने र यस विरूद्धको रोकथामका उपायहरूलाई सुदृढ पार्ने उद्देश्यले मनसुन शुरू हुनुभन्दा अगाडि नै रोकथामका उपायहरू सुदृढ पार्ने उद्देश्यले मनाइन्छ। मच्छरको प्रजनन रोक्ने उद्देश्यले सरल नियन्त्रण रणनीतिहरूलाई प्रवर्धन गर्न यो दिन मनाइन्छ। यसमा जमेको पानी हटाउने र पानी भण्डारण ट्याङ्कीहरूको उचित मर्मत सम्भार समावेश रहेको छ। केन्द्रीय ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले भारतमा कुनै पनि गरीब मानिस स्थायी घरबिना बस्न नसक्ने बताउनु भएको छ। उहाँले सबैलाई पक्की घरहरू उपलब्ध गराउनु केन्द्र सरकारको मुख्य प्रतिबद्धता भएको बताउनुभयो। श्री चौहानले महाराष्ट्रको सतारामा आयोजित महाआवास अभियान अन्तर्गत नयाँ घरहरू र राज्य स्तरीय पुरस्कार समारोहको उद्घाटन गर्नुभएपछि सभालाई सम्बोधन गर्नुभएको थियो। प्रधानमन्त्री आवास योजना ग्रामीण अन्तर्गत महाराष्ट्रलाई एक वर्षभित्र 30 लाख घरहरू बनाउने लक्ष्य दिएको छ, जुन कुनै पनि राज्यलाई दिएको सबैभन्दा ठूलो लक्ष्य हो। मुख्यमन्त्री चौहानले मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई यो लक्ष्य हासिल गरेकोमा बधाई दिनुहुँदै 5 लाख घरको निर्माण सम्पन्न भइसकेको जानकारी दिनुभयो। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
3: समय यस बेला बिहानीको 9:05 भइरहेछ। यो हो आकाशवाणीको खरसाङ केन्द्र FM 103.5 MHz। साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङ FM 100.2 MHz अनि मोबाइल एप न्यूज अन AIRमा पनि हामी उपलब्ध छौं। अब श्रोताहरूलाई केही क्षण सुनाइरहेछौ गुलाम अलीको स्वरमा गजल।

गुलाम अलीको स्वरमा केही गजलको प्रसारणपछि अब अघिल्लो क्रममा समय भइरहेछ समाचारको केही क्षणमै कोलकाता केन्द्रको बंगला समाचार यस केन्द्रबाट रिले गरी सुनाउनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: থেকে 22 তারিখ পর্যন্ত প্রতি বিষয়ে 700 টাকা ফি দিয়ে স্ক্যান করা কপির জন্য অনলাইনে আবেদন জানানো যাবে। এছাড়া পুনর্মূল্যায়ন সংক্রান্ত আবেদন জানানোর সময়সীমা ধার্য হয়েছে মে মাসে 26 থেকে 29 তারিখের মধ্যে। উপরাষ্ট্রপতি সিপি রাধাকৃষ্ণন আজ তার প্রথম সিকিম সফরে যাচ্ছেন। এই সফরে উপরাষ্ট্রপতি গ্যাংটকে সিকিমের রাজ্য প্রতিষ্ঠা দিবস উদযাপনে যোগ দেবেন। এদিকে সিকিমের রাজ্য প্রতিষ্ঠা দিবস উপলক্ষে সিকিমবাসীকে অভিনন্দন জানিয়েছেন রাষ্ট্রপতি দ্রৌপদী মুর্মু, স্বরাষ্ট্রমন্ত্রী অমিত শাহ প্রমুখ। আজ বিশ্বজুড়ে আন্তর্জাতিক আলোক দিবস পালিত হচ্ছে। 1960 সালে পদার্থবিজ্ঞানী ও প্রকৌশলী থিওডর মাইম্যানের লেজারের প্রথম সফল প্রয়োগের স্মরণে প্রতিবছর দিনটি পালন করা হয়। নানা অনুষ্ঠানের মধ্যে দিয়ে আজ জাতীয় ডেঙ্গু দিবস পালিত হচ্ছে। দিনটি পালনের মূল লক্ষ্য মশাবাহিত রোগ ডেঙ্গু প্রতিরোধ ও নিয়ন্ত্রণে জনসচেতনতা তৈরি করা। থাইল্যান্ড ওপেন ব্যাডমিন্টন প্রতিযোগিতায় পুরুষদের ডাবলসে ভারতের শীর্ষ জুটি সাত্বিক সাইরাজ রাঙ্কি রেড্ডি ও চিরাগ শেট্টি আজ সেমিফাইনালে মালয়েশিয়ার শাটলার নূর ইজউদ্দিন ও গোহ সেফেইয়ের মুখোমুখি হবেন। গতকাল কোয়ার্টার ফাইনালে তারা জাপানের প্রতিদ্বন্দ্বীকে হারিয়ে দেন। ইডেনে আজ আইপিএল ক্রিকেটের ম্যাচে কলকাতা নাইট রাইডার্স গুজরাট টাইটান্সের বিরুদ্ধে খেলবে। খেলা শুরু হবে সন্ধ্যে 7:30। প্লে অফে যাওয়ার সম্ভাবনা জিইয়ে রাখতে হলে কেকেআরকে বাকি 3টি ম্যাচ জিততেই হবে। ভারতীয় আবহাওয়া দপ্তর ঝাড়খণ্ড, মধ্যপ্রদেশ, রাজস্থান, উত্তরপ্রদেশ এবং বিদর্ভে আজও তাপপ্রবাহের সতর্কতা জারি করেছে। কোঙ্কণ এবং গোয়াতে উষ্ণ এবং আর্দ্র আবহাওয়া বজায় থাকবে। শেষ করার আগে খবরের বিশেষ কিছু অংশ আরও একবার। 5 দিন সফরের দ্বিতীয় পর্যায়ে প্রধানমন্ত্রী নরেন্দ্র মোদী নেদারল্যান্ডস পৌঁছেছেন। ভারত ও সংযুক্ত আরব আমিরশাহে বেশ কয়েকটি ঐতিহাসিক চুক্তি স্বাক্ষর করেছে। পেট্রোল রপ্তানির ওপর লিটার পিছু 3 টাকা হারে বিশেষ অতিরিক্ত উৎপাদন শুল্ক আরোপ করেছে সরকার। থাইল্যান্ড ওপেন ব্যাডমিন্টনে ভারতের সাত্বিক সাইরাজ রাঙ্কি রেড্ডি ও চিরাগ শেট্টি জুটি আজ মালয়েশীয় প্রতিদ্বন্দ্বীর মুখোমুখি হবেন সেমিফাইনাল খেলায়। খবর শেষ হলো, এরপর স্থানীয় সংবাদ সকাল 10:10।
1: নমস্কার, ইউ আকাশবাণী খরসাং দিব্যতম অধিকারীবাট প্রাদেশিক সমাচার শুনোস। मुख्य समाचार। पश्चिम बंगाल विधानसभा को बजेट सत्र 18 जून को दिन शुरू होने र राज्य को पहिलो भाजपा नेतृत्व को सरकार को पूर्ण बजेट जून 22 तारीख को दिन प्रस्तुत गरिने छ। पश्चिम बंगाल का मुख्यमंत्री शुभेन्दु अधिकारी ले आम जनता का समस्याहरूलाई प्रत्यक्ष रूप में सुन्न का लागि जनता दरबार शुरू करने निर्णय लिनु भएको छ। पश्चिम बंगाल का मुख्यमंत्री शुभेन्दु अधिकारी को नेतृत्व में भारतीय जनता पार्टी सरकार ने बंगलादेश को सीमा में लंबित बार लगने कार्य तीव्रता दिन सीमा सुरक्षा बललाई जमीन हस्तांतरण गर्न 3 स्तरीय रणनीति तयार गरेको छ। पश्चिम बंगाल विधानसभा चुनाव को प्रचार अभियान को क्रम में गरिएको कथित भड़काऊ भाषण को संबंध में तृणमूल कांग्रेस का नेता तथा सांसद अभिषेक बनर्जी विरुद्ध एफआईआर दर्ता गरिएको छ। अनि खरसाङ स्थित विक्टोरिया बोइज स्कूल को पुरानो क्वार्टर में भीषण आगलागी भएको छ। अब समाचार विस्तारमा। पश्चिम बंगाल विधानसभाको बजेट सत्र 18 जून को दिन शुरू हुनेछ र राज्यको पहिलो भाजपा नेतृत्व को सरकारको पूर्ण बजेट जून 22 तारिकको दिन प्रस्तुत गरिनेछ। नवनिर्वाचित अध्यक्ष रथिन्द्र बोसले हिजो सदनको विशेष सत्रमा यो घोषणा गर्नुभयो। उहाँले सोही विषय सत्रमा अध्यक्षको रूपमा शपथ पनि लिनुभयो। पूर्ण बजेट जुन 22 तारिकको दिन प्रस्तुत गरिनेछ। फलस्वरूप मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा रहेको नयाँ सरकारले छिटै नै राज्यको नयाँ वित्त मन्त्रीको नाम घोषणा गर्ने सक्ने विश्वास गरिएको छ। यस वर्षको 5 फेब्रुअरीमा पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीको नेतृत्वमा रहेको सरकारमा वित्त मन्त्री स्वतन्त्र प्रभार रहेकी चन्द्रिमा भट्टाचार्यले विधानसभामा अन्तरिम बजेट वा लेखा मतदान प्रस्तुत गर्नुभएको थियो। विधानसभा चुनावका कारण त्यस समयमा पूर्ण बजेट प्रस्तुत हुन सकेन। राज्यमा अप्रेलमा चुनाव भएको थियो र 4 मईको दिन परिणाम घोषणा गरिएको थियो। यसैबीच मुख्यमन्त्री कार्यालयले सबै विभागीय सचिवहरूलाई राज्यको तयारी सुरु गर्न निर्देशन जारी गरेको छ। वित्तीय विभागका एक वरिष्ठ अधिकारीका अनुसार आगामी पूर्ण बजेट वर्तमान सत्तारूढ दलले विधानसभा चुनाव अघि जारी गरेको घोषणापत्रमा गरेको प्रतिज्ञाहरूको आधारमा तयार पारिनेछ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आम जनताका समस्याहरूलाई प्रत्यक्ष रूपमा सुन्नका लागि जनता दरबार सुरु गर्ने निर्णय लिनुभएको छ। जानकारी अनुसार मुख्यमन्त्रीले हप्तामा 1 वा 2 दिन आम नागरिकहरूसित भेट गरेर उनीहरूको गुनासो अनि समस्याहरूलाई सुन्नुहुनेछ। यस अवधि प्रशासनका वरिष्ठ अधिकारीहरू पनि उपस्थित रहनेछन्। मानिसहरूको समस्याको आधारमा तुरन्त कार्यवाही गरिनेछ। यो कार्यक्रम आगामी 1 जुनदेखि सुरु हुने सम्भावना छ, जसबाट राज्यका सबै मानिसहरूले सोझै मुख्यमन्त्रीसित भेट गरेर आफ्नो समस्या राख्न सक्नेछन्। विधानसभामा पारदर्शिता ल्याउन पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले प्रश्नोत्तर बहस विधेयक र बजेटको प्रत्यक्ष प्रसारणको माग गर्नुभएको छ। उहाँले राज्यका जनतालाई विधानसभामा निर्वाचित सदस्यहरूको गतिविधि अवलोकन गर्ने पूर्ण अधिकार रहेको र यो सत्रको प्रत्यक्ष प्रसारण मार्फत मात्र सुनिश्चित गर्न सकिन्छ भनी बताउनुभयो। उहाँले सदन विपक्षीको पनि हो र विपक्षी सदस्यहरूले बोल्ने प्रशस्त अवसर पाउनेछन् भन्ने आश्वासन दिनुभयो। यो बयान विशेष सत्रको क्रममा आएको हो, जसमा कुचबिहार दक्षिणका भाजपा विधेयक रथेन्द्र बसुलाई 18 विधानसभाको अध्यक्षमा सर्वसम्मतिले निर्वाचित गरिएको थियो। नयाँ अध्यक्षलाई बधाई दिँदै अधिकारीले सबै दलहरूलाई लोकतान्त्रिक परम्परा पालना गर्न र मर्यादा कायम राख्न आग्रह गर्नुभयो। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा भारतीय जनता पार्टी सरकारले बङ्गलादेशको सीमामा लम्बित तार लगाउने कार्यलाई तीव्रता दिन सीमा सुरक्षा बललाई जमिन हस्तान्तरण गर्न 3-स्तरीय रणनीति तयार गरेको छ। राज्य सचिवालय सूत्रहरू अनुसार सरकारले यो सम्पूर्ण प्रक्रिया 45 दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ। सूत्रहरू अनुसार रणनीतिको पहिलो चरणमा अन्तर्राष्ट्रिय सीमाका ती भागहरूमा उपलब्ध सरकारी जमिन तुरन्तै बिएसएफलाई सुम्पिनेछ जहाँ अहिलेसम्म बार लगाइएको छैन। यस चरणमा काँडेतार लगाउने पहिलो चरण तत्काल सुरु गरिनेछ। दोस्रो चरणमा सीमासित रहेका निजी भूखण्ड अधिग्रहण गरिनेछ। जमिन मालिकहरूलाई हालको बजार मूल्यभन्दा बढी दरमा क्षतिपूर्ति दिने योजना छ। जमिन अधिग्रहण गरिसकेपछि बार लगाउने दोस्रो चरण सुरु गर्ने सकियोस् भनेर यसलाई बिएसएफलाई हस्तान्तरण गरिनेछ। तेस्रो चरणमा सीमा क्षेत्रका अतिक्रमित जमिन खाली गरिनेछ। सरकारले यी जमिनहरू कब्जामा लिनेछ र बिएसएफलाई हस्तान्तरण गर्नेछ ताकि सम्पूर्ण प्रक्रिया पूरा गर्न सकियोस्। राज्यकी मुख्य सचिव नन्दिनी चक्रवर्तीलाई यो सम्पूर्ण प्रक्रियाको निगरानीको जिम्मेवारी दिएको छ। यो समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। पश्चिम बङ्गाल सरकारले आरजीकर मेडिकल कलेज प्रकरणमा 3 आइपिएस अधिकारीहरूलाई निलम्बन गरेको छ। कर्तव्यमा लापरवाही गरेको पीडिताको आमा बाबुलाई घुस दिएको र सरकारी अनुमति बिना मिडिया ब्रिफिङ गरेको आरोपमा हिज कलकत्ताका पूर्व पुलिस आयुक्त विनीत गोयल, पूर्व उपायुक्त इन्दिरा मुखर्जी र अभिषेक गुप्तालाई निलम्बित गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले मिडियालाई बताउनु भए अनुसार उनीहरू विरुद्ध विभागीय अनुसन्धान गरिनेछ। पश्चिम बङ्गाल विधानसभा चुनावको प्रचार अभियानको क्रममा गरिएको कथित भड्काउ भाषणको सम्बन्धमा तृणमूल कङ्ग्रेसका नेता तथा सांसद अभिषेक ब्यानर्जी विरुद्ध एफआइआर दर्ता गरिएको छ। उजुरीकर्ताले गृहमन्त्री अमित शाहलाई लक्षित गरी गरिएका टिप्पणीहरू सांसद अभिषेक ब्यानर्जीको आधिकारिक फेसबुक पेजसहित सामाजिक सञ्जालमा व्यापक रूपमा प्रसारित भएको आरोप लगाएका छन्। आज राष्ट्रिय डेङ्गु दिवस मनाइँदैछ। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आधिकारिक रूपमा घोषणा गरेको यो दिवस मनसुन अघि डेङ्गुको बारेमा जागरूकता जगाउने र यस विरुद्धको रोकथाममा उपायहरूलाई सुदृढ पार्ने उद्देश्यले मनसुन सुरु हुनुभन्दा अगाडि नै रोकथामका उपायहरू सुदृढ पार्ने उद्देश्यले मनाइएको हो। मच्छरको प्रजनन रोक्ने उद्देश्यले सरल नियन्त्रण रणनीतिहरूलाई प्रवर्धन गर्न यो दिन मनाइन्छ। यसमा जमेको पानी हटाउने र पानी भण्डारण ट्याङ्कीहरूको उचित मर्मत सम्भार समावेश रहेको छ। खरसाङस्थित भिक्टोरिया बोइज स्कुलको पुरानो क्वार्टरमा भीषण आगलागी भएको छ। हिजो दिउँसो लगभग 3:30 खरसाङको भिक्टोरिया बोइज स्कुल परिसरभित्र रहेको पुराना क्वार्टरमध्ये एकमा अचानक भीषण आगलागी भएको छ। आगो द्रुत गतिमा फैलिएको कारण स्कुलका कर्मचारी तथा स्थानीय बासिन्दाहरूले केही गर्ने अवसर नै नपाएको बताइएको छ। स्थानीयहरूले तुरन्तै खबर गरेपछि दमकलका टोलीहरू समयमै आइपुगेका थिए र कडा मेहनतपछि आगोलाई नियन्त्रणमा लिन सफल भयो। भिक्टोरियाका स्थानीय राकेश गजमेरको अनुसार क्वार्टर पूर्ण रूपमा खरानीमा परिणत भए तापनि स्कुल भवन तथा अन्य संरचनामा कुनै क्षति पुगेको छैन। यस वर्षको उच्चतर माध्यमिक परीक्षामा खरसाङको सन्त अल्फन्सेस उच्चतर माध्यमिक विद्यालयका वाणिज्य विभागकी विद्यार्थी श्रद्धा गुरुङले जम्मा 456 अर्थात् 91.2% अङ्क प्राप्त गरेर विद्यालय साथै सम्भवतः दार्जिलिङ जिल्ला टप्पर बनेकी छन्। पश्चिम बङ्गालमा महिलाहरूको सुरक्षा सुनिश्चित गर्नका लागि नयाँ व्यवस्था लागू गर्ने दिशामा कदम अगाडि बढाइएको छ। भाजपाको सरकार बनेपछि राज्यमा महिलाहरूको लागि टोल फ्री हेल्पलाइन नम्बर जारी गर्ने निर्देश दिइएको छ, जसलाई जियो ट्र्याकिङ तकनिकसित जोडिनेछ। यस आशयको जानकारी गराउनु हुँदै आसनसोल दक्षिणकी विधायक तथा मन्त्री अग्निमित्र पलले भन्नुभयो, राज्यमा महिलाहरूलाई पूर्ण स्वतन्त्रता दिने दिशामा यो एउटा महत्त्वपूर्ण पहल हो। उहाँले भन्नुभयो, अब महिलाहरू कुनै पनि समयमा कुनै पनि अवस्थाको लागि घरदेखि बाहिर जान सक्नेछन् र आफ्नो रुचिकर पहिरन लगाउन सक्नेछन् वा आफ्नो जीवनशैली अप्नाउनका लागि कुनै पनि प्रकारको रोगको सामना गर्न पर्ने छैन। उहाँले प्रस्तावित हेल्पलाइन नम्बर 181 हुनेछ, जसको माध्यमबाट आपतकालीन स्थितिमा सम्पर्क गरे सम्बन्धित महिलाको लोकेसन तुरन्त ट्रेस गर्न सकिनेछ अनि उसलाई सहायता उपलब्ध गराइनेछ भनेर थप भन्नुभयो। अब अन्तमा मुख्य समाचार पुनः एकपल्ट। पश्चिम बङ्गाल विधानसभाको बजेट सत्र 18 जुनको दिन सुरु हुनेछ र राज्यको पहिलो भाजपा नेतृत्वको सरकारको पूर्ण बजेट जुन 22 तारिकको दिन प्रस्तुत गरिनेछ। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आम जनताका समस्याहरूलाई प्रत्यक्ष रूपमा सुन्नका लागि जनता दरबार सुरु गर्ने निर्णय लिनुभएको छ। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा भारतीय जनता पार्टी सरकारले बङ्गलादेशको सीमामा लम्बित बार लगाउने कार्यलाई तीव्रता दिन सीमा सुरक्षा बललाई जमिन हस्तान्तरण गर्न 3-स्तरीय रणनीति तयार गरेको छ। पश्चिम बङ्गाल विधानसभा चुनावको प्रचार अभियानको क्रममा गरिएको कथित भड्काउ भाषणको सम्बन्धमा तृणमूल कङ्ग्रेसका नेता तथा सांसद अभिषेक ब्यानर्जी विरुद्ध एफआइआर दर्ता गरिएको छ अनि खरसाङस्थित भिक्टोरिया बोइज स्कुलको पुरानो क्वार्टरमा भीषण आगलागी भएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो।

0: नमस्कार समादर श्रोता, अब प्रस्तुत छ रेडियो रंगमञ्च अन्तर्गत नाटक जीवनको सार्थकता। नाटककार विनिता लामा, प्रस्तुता योजना मोहरा, त सुनौ नाटक जीवनको सार्थकता।
1: दिदी दिदी कहाँ हुनुहुन्छ?
2: के भयो अनि किन हात्तिएको?
1: दिदी मेरो रिजल्ट आएछ, म फर्स्ट डिभिजन भएछु दिदी।
2: हो
1: हजुर, आज म धेरै खुसी छु दिदी।
2: लु राम्रो भएछ है, भगवान तपाईँलाई लाख लाख धन्यवाद। मेरो भाइ परीक्षामा प्रथम भएछ।
1: दिदी यो सबै तपाईँको परिश्रमको फल हो, तपाईँले गर्दा आज म प्रथम भए। भगवान्लाई किन धन्यवाद दिनुहुन्छ? मेरो इक्जामको समयमा रातभरि मसँग बसिदिनु भयो, फेरि दिनभरि अरूको घरमा काम गरेर मलाई यहाँसम्म ल्याउनु भयो। दिदी म त तपाईँलाई नै धन्यवाद दिन्छु, भगवान्लाई चाहिँ होइन दिदी।
2: त्यस्तो भन्नुहुन्न भाइ, भगवान्ले त अदृश्य भएर पनि हामीलाई कतै न कतैबाट त सहयोग गरिरहनु भएको हुन्छ नि। भगवान्लाई विश्वास गर है, अनि पो हाम्रो सबै काम कुरो राम्रो भएर जान्छ त।
1: दिदी हाम्रो आमा बाबा हुनुहुन्न, हामी सानो हुँदा नै स्वर्गवास हुनुभयो। आमा बाबा पछि हामीलाई कति दुःख आयो, खाना जुटाउनु पनि मुस्किल पर्थ्यो। त्यस्तो समयमा पनि तपाईँले मेरो लागि आफ्नो पढाइ छोडेर मेरो पढाइदेखि खाना पिना सबै सबैको व्यवस्था गर्नुभयो दिदी। त्यसैले तपाईँ नै मेरो लागि भगवान हुनुहुन्छ दिदी।
2: भाइ अब यति भावुक त नबन न नि, त्यो त मेरो कर्तव्य हो नि। यो जिम्मेवारी म दिदी हुनुको नाताले गर्नु नै त पर्ने हो। अब अझ पढाउनु छ तिमीलाई, अनि आफ्नो खुट्टामा उभिनु छ। तिमी अझै पढ्छौ होइन भाइ?
1: हजुर दिदी म अझै पढ्छु, पढिसकेर काम पाएपछि मेरो दिदीलाई सुखले पनि राख्छु।
2: मेरो प्यारो भाइ, यस्तै ज्ञानी केटो बनिरहनु ल पछिसम्म पनि, बुझ्यौ?
1: हुन्छ दिदी।
2: लु अब खाना खाइदिउँ ल, आज त साह्रै थाकेको छु म पनि, बेसी काम भएछ, अब खाना खाएर सुतिहाल्छु।
1: दिदी तपाईँ बेसी काम नगर्नुहोस् न भनेको पनि मान्नुहुन्न?
2: अनि काम गर्दा कोही मर्दैन नि, मर्छ र, बरु काम नहुँदा पो मरिन्छ त।
1: तपाईँलाई चाहिँ सकिन, जाउ त खानु दिदी।
3: विष्णु, आओ विष्णु।
2: हजुर को हो? ए मीना तिमी आऊ न भित्र। अन्त आज चाहिँ कताबाट हौ, फेरि बाटो बिर्सेको जस्तो छ नि।
3: आज आइतबार तिमी घरमै हुन्छौ भनेर तिमीसित गफगाफ गर्न आएको नि, किन आउनुहुन्न र?
2: किन आउनुहुन्न र? म त अझै तिमी आउँदा कस्तो खुसी लाग्छ, तिमी नै त एउटै साथी हौ नि मेरो मनको कुरा सुनिदिने।
3: त्यो त हो विष्णु। तिम्रो भाइ चाहिँ देखिन त?
2: भाइ त तल साथीकोमा पो गएको छ त।
3: ए ल ल ठिकै छ त।
2: अन्त मिना नानी भेनाहरू सबै ठिकै हुनुहुन्छ होला नि?
3: अँ ठिकै हुनुहुन्छ। ऊ हेर न, आज बाउ छोरी पनि दार्जिलिङ जानुभएको छ र त फुर्सद पाएर आएको नि।
2: ठिकै गरेछौ, त्यसो भए आज चाहिँ खाना यतै खाऊ ल।
3: ल ल तिमीले बनाएको खाना मलाई धेरै मनपर्छ। अनि आज के पकायौ त?
2: घरको कुखुरा पकाएको छु नि।
3: तिम्रो त घरमा धेरै कुखुराहरू छ नि।
2: कहाँ धेरै छ रौ, थियो नि पहिला त, अहिले त मात्र छवटा छ। चितुवाले सबै सखा पारिने हो साथी।
3: हो र?
2: हो त
3: विष्णु, तिमी पनि कति दुःख गर्छौ हौ। अब त कुनै राम्रो केटा पायो भने विवाह गर है।
2: अब यो उमेरमा बिहे गर्नु र? त्यसैमाथि मेरो कत्रो जिम्मेवारी छ भाइको, तिमीलाई थाहा छ त।
3: अरे अब भाइ पनि त पढिसक्नु लागेको छ, उसले आफ्नो जिम्मेवारी आफै उठाउँछ नि, किन सुर्ता गर्छौ? ऊ त केटा मान्छे पो त हौ, के साह्रो हौ। तिमी पनि आफ्नो लागि चाहिँ केही सोच्दैनौ? हेर है साथी, बुढेसकालमा एक्लो होलाउ नि एक्लो।
2: हन मिना तिमी त मेरो आमा जस्तो भएर पो बात गर्छौ त, मेरो बिहेको लागि तिमी धेरै चिन्ता गर्छौ है।
3: अरे साथी चिन्ता सिन्ता चाहिँ केही होइन, सुन न, हाम्रो गाउँमा नि एकजना दाजु हुनुहुन्छ, साह्रै सिधा हुनुहुन्छ, गभर्मेन्ट जब छ उहाँको। उनको बाबा पनि हुनुहुन्छ, अनि बाबा चाहिँ आर्मी रिटायर हो। उनीहरूको घरद्वार गाडी सबै छ, तर दाजु एक्लै हुनुहुन्छ, अनि उहाँको लागि मैले तिमीलाई सोचेको छु हौ साथी।
2: अनि उहाँले चाहिँ किन बिहे गर्नु भएन त? त्यस्तो गभर्मेन्ट सर्भिस रहेछ त।
3: उहाँको एउटा कमजोरी छ हौ।
2: के कमजोरी?
3: खै उहाँबाट नि सन्तान हुन सक्दैन, त्यसैले गर्दा उनको पहिलो स्वासिनले पनि छोडेर गएको। यदि तिमीलाई सन्तान सुख चाहिँदैन भने तिमी उहाँको जीवनसाथी बन्न सक्छौ। तिमी त्यहाँ रानी भएर बस्नेछौ रानी।
2: तर भाइसित त सल्लाह गर्नु पर्यो नि साथी, अनि म आफै पनि त सोच्नु पर्यो।
3: ओके साथी, टेक योर टाइम। बिहे भन्ने कुरोलाई सोचेर गरेको नै त राम्रो हो। सुन न, जब तिमीले यो विषयमा निर्णय लिन्छौ त्यस समय मलाई भन ल।
2: ल ल, म तिमीलाई भन्छु नि त ल।
3: विष्णु, अब जानु पर्यो, आज त धेरै गफ गर्यो। अन्तमा चाहिँ तिमीले पकाएको खाना चाहिँ यति दामी भएको थियो कि त्यो त भन्नै पर्ने नि हो।
2: ए हो र साथी।
3: ल ल साथी, गए ल, पछि भेटौँ है।
2: ल त ल, पछि भेटौँ। ए भाइ सुन न, अब त तेरो कलेज पनि सिद्धिनु लाग्यो, कलेज पछि के गर्ने विचार छ हौ तेरो?
1: दिदी, मैले एक जग्गा कामको लागि बन्दोबस्त गरेको छु। गभर्मेन्ट त होइन तर प्राइभेट भए पनि राम्रो छ।
2: ठिक गरेछस् तैले।
1: हजुर।
2: सुन न, तसित एउटा सल्लाह गर्नु थियो भाइ।
1: कस्तो सल्लाह दिदी, भन्नुहोस् न।
2: अब त पनि आफ्नो खुट्टामा उभिनु सक्ने त भइस्, अनि केही वर्षपछि त पनि बुहारीको प्यारो भइहाल्छस्। त्यस बेला म चाहिँ एक्लै हुन्छु होला हौ भाइ।
1: किन यस्तो कुरा गर्नुभएको दिदी, म तपाईँलाई साथ दिन्न र?
2: अब तैँले त साथ दिन्छस् नि, तर बुहारी भनेको अर्काको घरको, उसले त मलाई कहाँ साथ दिन्छ र? त्यति बेला फेरि त बुहारीको कुरा सुन्नु पर्यो नि त फेरि तँलाई।
1: हन दिदीलाई पनि आज के भयो, अनौठो अनौठो कुराहरू पो गर्नुहुन्छ त।
2: यो सब कुरा छोडिदेखि भाइ सुन्न, म पनि अब यसो घर गृहस्थीतिर पो लाग्नु पर्यो भनेर सोच्दैछौ। त के भन्छस् भाइ यो विषयमा?
1: यो कुरा त एकदम राम्रो हो दिदी, सबैलाई एक न एक दिन त बिहे गर्नु नै पर्छ नि दिदी। होइन, तपाईँ निर्धक्क भएर आफ्नो गृहस्थीतिर मन लगाउनुहोस्, मेरो चिन्ता नलिए पनि हुन्छ। अब आफ्नो जिम्मेवारी म आफै राम्ररी लिन सक्छु दिदी।
2: अमो, अनि मेरो फुच्चे पनि निकै ठुलो भएछ, मलाई त थाहा नै छैन।
1: हजुर दिदी।
2: त्यसो भए म मेरो लागि सोच्नु पर्यो है त ल भाइ।
1: हुन्छ दिदी, म सबै सम्हालिहाल्छु नि।
2: भाइ हेर त, निकै टाइम पो बितिसकेछ त हौ। लु तँ पनि सुत्नु जा, म पनि अब सुत्छु ल। भोलि फेरि बिहानै काममा जानुपर्छ।
1: हुन्छ त, गुड नाइट है दिदी।
2: ल ल, गुड नाइट, गुड नाइट। मिना, औ मिना, घरमा छ कि छैन हौ?
3: हजुर, आउँदैछु है। अपुए विष्णु, तिमी आउन, भित्र आउन, बसन बसन। अन्त भन न, कति कामले आयो?
2: त्यही काम हो साथी, अस्ति क्या तिमीले भनेको थियौ नि अनि।
3: ए बुझे बुझे, अनि निर्णय लियौ त तिमीले?
2: अब मैले निर्णय लिए नै भनौ न, फेरि एक्लै कति दिनसम्म बस्नु सक्छु र?
3: ठिकै गरेछौ साथी, तिमीले ठिक गर्यो। मैले भने नि, तिमी त्यो घरमा गयो भने रानी भएर बस्नेछौ रानी। तिमीले जुन यो दुःखहरू गर्दैछौ नि त्यो सबै भुलिनेछौ। मलाई त उनीहरूका परिवार साह्रै मनपर्छ हौ। परिवारमा बाबा छन् आर्मी रिटायर। सुन न, म त नि त्यो बाबाजीलाई देखेर छक्कै पर्छु।
2: होइन किन अन्त?
3: उनी प्रत्येक दिन बिहान बेलुकी कसरत गर्नुहुन्छ, त्यसैले होला हट्टाकट्टा हुनुहुन्छ। दाजु त झन् सिधा न सिधा छन्। बिहान अफिस जानुहुन्छ, फेरि सिधा घर। खै अहिलेसम्म उनीहरूको कुनै नराम्रो कुरा त सुनेको छुइनँ हौ मैले।
2: ठिकै छ त मिना, अब सन्तान नभए पनि बुढेसकालमा सहारा त हुन्छ नि मेरो। त्यसैले गर्दा यो सम्बन्ध मेरोबाट स्वीकार छ, भनिदेऊ न ल मिना।
3: ल ल ल, म आजै भनिदिन्छु, तिमी चिन्ता नमान्ने हुन्छ है। अब मलाई लाग्दैछ तिम्रो सुखको दिन आउनु कति दिन पनि छैन।
2: मिना, अब म जान्छु ल।
3: ए ल ल, जाने? अब म पनि त्यहाँ गएर भनिहाल्छु।
2: ल साथी ल।
4: बुहारी, हे बुहारी।
2: हजुर बुवा।
4: ल न हौ, एक कप तातो कफी खाइदिउ न हौ।
2: एकछिन है बुबा, म ल्याउँदैछु है त।
4: ल ल ल ल।
2: बुवा, लिनुहोस् कफी।
4: ल, तिमी एकछिन यहाँ बस त।
2: होइन बुवा, किचनमा थुप्रो कामहरू छ हौ।
4: अरे काम त हुँदै गर्छ नि, के मसित केही बात मार्नुहुन्न?
2: अपुई हुन्छ नि, किन हुन्न र अन्त?
4: सुन त।
2: हजुर भन्नु न बुवा।
4: होइन, तिमीलाई यो घरमा आएको देखि केही दुःख भएको छ कि छैन भन है।
2: दुःख? अब यस्तो स्वर्ग जस्तो घरमा दुःख कहाँबाट हुन्छ र बुवा?
4: अब सोध्नु त पर्यो नि त होइन, तिम्रो मनभित्रको कुरा हामीले बुझ्न सक्ने त होइनौ नि, त्यसैले सोधेको नि। भनाए बुहारी, केही चिजको कमी भएमा?
2: हवस् हवस्, हुन्छ बुवा, म भन्छु नि।
4: हेर नानी, तिमी बुहारी भएर आएको यो घरमा पनि ठ्याक्क 7 महिना भयो। मेरो छोरो रूपकसित तिमी खुसी छौ होइन?
2: हजुर बुवा, म त एकदमै खुसी छु।
4: ल त्यसो हो भने ठिकै छ, ल त जाऊ जाऊ जाऊ जाऊ, तिमी आफ्नो काम गर।
2: हुन्छ बुवा। रूपक, रूपक भन्न सुन्नु भयो? रूपक,
5: तिमी
2: के भयो? तपाईँलाई निकै गहिरो सोचमा पो हुनुहुन्छ त।
5: होइन, केही सोचेको छुइनँ।
2: हेर्नु त, झुट बोलेको मलाई, मलाई सबै थाहा छ तपाईँले केही न केही सोच्दै हुनुहुन्छ।
5: सोचेको छुइनँ भने त?
2: उफ, तपाईँले आज चाहिँ मलाई चाहिँ भन्नै पर्छ है, त्यसरी मनभित्र कुराहरू गुम्साएर अब बिहे भएको पनि 9 महिना बितिसक्यो, सधैँ साँझ यसरी खिड्कीमा उभिएर सिगरेट खाँदै सोची मात्र रहनुहुन्छ। जे पनि कुरा छ आज मलाई पनि भन्नुहोस् है, तपाईँको मन हलुको हुन्छ नि।
5: विष्णु, तिमी पनि कति जिद गरेकी हो, के चाहिँ भन्नु पर्ने मैले?
2: आज त मलाई भन्नै पर्छ, म मान्दिन।
5: के भन्नु, हामीमा के कमजोरी छ तिमी आफै भन न। तरै पनि मनमा भने शान्ति छैन, बरु बरु तल फुटपाथमा बस्नेहरू शान्तिले बसेको देख्छु, उनीहरूसित ईर्षा लाग्न थालेको छ।
2: किन त्यस्तो भन्नुभएको? भगवान्ले हामीलाई जे जति दिनुभएको छ त्यसको लागि त आफूहरूलाई भाग्यमानी पो ठान्नुपर्छ त। अनि अर्को कुरा के भने चाहिँ नि, तपाईँलाई किन शान्ति छैन भन्ने कुरो चाहिँ नि मलाई राम्ररी थाहा छ नि। फेरि
5: के कुरा, के थाहा छ तिमीलाई फेरि?
2: यो अशान्तिको मुख्य कारण चाहिँ नि तपाईँलाई सन्तान नभएर होइन भन्नुहोस् त।
5: के अरे, तिमी त अन्तर्यामी पो भएछौ त। हेर विष्णु, साँचो भन्नु हो भने हामी जति नै सुखमा बसे पनि आफ्नो सन्तान छैन भने खालीपन अवश्य हुँदो रहेछ। त्यसैले म कहिले काहीँ सोच्ने गर्छु कुनै अनाथ नानीलाई पालौँ कि, फेरि सोच्छु अरूको नानीलाई अपनाउँदा के हामी साँच्चै शान्ति पाउँछौँ र।
2: हेर्नुहोस् रूपक, तपाईँले ठिक कुरा गर्नुभयो। अब अहिलेको जमानामा आफ्नो सन्तानले त बुढेसकालमा सुख देलान् नदेलान्, होइन अरूको नानीबाट के आशा राख्नु शान्ति दिन्छ भनेर। सुन्नुभयो, बरु यसो गरौँ न, यदि तपाईँले मेरो बात मान्नुहुन्छ भने प्लिज।
5: के, कस्तो बात?
2: मैले अस्तिदेखिको सुन्दै आएको एकजना ठुलो डाक्टर आएको छ अरे, एकपल्ट हामी दुवैको जाँच गराउने इच्छा लागिराखेको छौ, मलाई त दया गरेर जाऊ न ल प्लिज।
5: विष्णु, तिमी पनि? अब म कतिपल्ट जाँच गराउनु, जाँच गराउँदा गराउँदा वाक्कै भइसके, जति पनि डाक्टर देखायो शरीरमा के कमी कमजोरी छ केही भन्दैन, खाली दबाईको थुप्रो मात्र।
2: अब अन्तिम पल्ट जाँच गराउन प्लिज, कहीँ कतै चमत्कार पनि त हुन सक्छ।
5: चमत्कार? चमत्कारलाई म विश्वास गर्ने मान्छे होइन विष्णु।
2: रूपक प्लिज, दया गरेर मेरो मनको सन्तोकको लागि भए पनि एकपल्ट मात्र जाँच गराउन जाऊ न। मैले सुनेको डाक्टर हामी जस्तो कतिजना दम्पतिहरूको लागि त भगवान शरणै पो हुनुहुन्छ अरे त।
5: तिमी त कति लाठी हौ, अरूको कुरो छिट्टो विश्वास गर्छौ नि।
2: अब कहिले काहीँ त विश्वास पनि त गर्नुपर्छ नि, सबै मानिसहरू त झुटो कहाँ हुन्छन् र हुँदैनन् नि। जसरी हाम्रो 5 औला बराबर छैन त्यसरी नै सबै मानिसहरू पनि त एक समान कहाँ हुन्छ, हुँदैन नि।
5: हुन्छ गुरामा, हुन्छ, तिमीलाई त्यो डक्टरमाथि यति विश्वास लाग्छ भने ठिकै छ, तिम्रो खातिर फेरि एकपल्ट जाँच गराउन जाउँला।
2: रूपक, रूपक, तपाईँलाई धेरै धेरै धन्यवाद लो, मेरो बात मान्नु भएको मलाई। त्यसो भए चाहिँ भोलि चाहिँ हामी डक्टरकोमा जानुपर्छ, अनि तपाईँ चाहिँ भोलि फेरि अफिसबाट छुट्टी लिएर छिट्टो आउनुहोस् है।
5: ओके, मेरो प्यारो धर्मपत्नी महोदया, अब खुसी?
2: हजुर एकदम खुसी, मेरो स्वामी।
5: हामी आज कति दिन बाद नहाँस्यौँ है। बाबा हुँदैछ
4: होइन, तिमी दुईजना त निकै खुसी पो देख्दैछु त बुहारी, खुसी हुनुको कारण के म पनि सुन्न सक्छु?
2: केही होइन, त्यो पछि भनौँला नि हजुरलाई।
4: खुसीको कारण म बुढालाई नभन्ने, ठीक छ केही छैन म त सधैँ तिमीहरू दुईजना यसरी नै हाँसी खुसी भएर बसेको हेर्न चाहन्छु बस त्यति भए पुगिहाल्छ मलाई
2: हैन कति बजे हो
4: मात्र रातिको 9 बजे हो बुहारी
2: आज त बातले त बाबा लु म खाना पस्किन्छु तपाईँ डाइनिङमा बस्दै गर्नुहोस् है त ल रूपक तपाईँ पनि आउनुहोस् है खाना खानु डाइनिङमा
6: ल ल पस्किँदै गर
2: हुन्छ हुन्छ
7: डाक्टर साहब रिपोर्टमा के छ
8: मिस्टर रूपक तपाईँ दुईकै जाँचबाट थाहा लाग्यो कि तपाईँको श्रीमतीमा कुनै समस्या देखिएन तर तपाईँकोमा केही गडबडी देखा पर्यो
7: कस्तो गडबडी डाक्टर साहब खुलिएर भन्नु न
8: आत्तिने कुनै काम छैन सब ठिक हुन्छ तर तपाईँले आफ्नो लाइफस्टाइलमा चेन्ज ल्याउनुपर्छ जस्तो कि
7: के कुरो डाक्टर
8: तपाईँ किन नर्भस हुनुहुन्छ त्यति नै हो कि तपाईँले कतिपय कुराहरूमा ध्यान दिनुपर्छ जस्तो कि डायटमा बेसी तेल मसाला खानु भएन घरमा पकाएको हेल्दी फुड खानु पर्यो फलफुलहरू डेली खानु पर्यो आफ्नो लाइफस्टाइलमा ध्यान दिनु पर्यो शारीरिक व्यायाम गर्नु पर्यो मिस्टर रूपक नानी हुनु अहिलेको युगमा असम्भव कुरा चाहिँ होइन विज्ञानको चमत्कारले गर्दा अहिले त नानी सेरोगेसी आइबिएफ पद्धतिद्वारा पनि बनाउने गर्छ
7: ओ यस यस यस हजुर
8: तर एउटा अत्यन्तै जरुरी कुरा तपाईँलाई तपाईँ चेन स्मोकर हुनुहुँदो रहेछ यसलाई टोटली बन्द गरिदिनुहोस्
7: सरी डाक्टर म सिगरेट छोड्न सक्दिनँ
8: तर यदि तपाईँ सन्तान चाहनुहुन्छ भने चाहिँ स्मोकिङ छोड्नु एकदमै जरुरी छ यो कुरा याद गर्नुहोस्
7: हुन्छ डाक्टर म कोसिस गर्छु
8: कोसिस होइन तपाईँले छोड्ने डिसिजन लिनुपर्छ अनि मात्र म ट्रिटमेन्ट अघि बढाउँछु नत्र बच्चा हुने सम्भव छैन
7: डाक्टर साहब यदि यी कुराहरूले म बाउ हुनदेखि वञ्चित भएको हो भने म सिगरेट अहिलेदेखि नै पिउने छुइनँ
8: द्याट्स गुड अब सुन्नुहोस् तपाईँको स्पर्मको क्वालिटी एकदमै लो छ त्यसको लागि टोनिक र केही दबाईहरू लेखिदिन्छु टाइममा लिनुहोस् मलाई विश्वास राख्नुहोस् तपाईँबाट सन्तान डेफिनेटली हुनेछ
7: हुन्छ डाक्टर म तपाईँले भन्नुभएको सबै कुरो फलो गर्नेछु
8: ए लिनुहोस् प्रिस्क्रिप्सन
7: हस् डाक्टर थ्याङ्क यू सो मच हजुरले मलाई नौलो ऊर्जा दिनुभयो डाक्टर तपाईँको फी
8: हुन्छ ओके थ्याङ्क यू
7: हुन्छ डाक्टर साहब जानु पर्यो
8: हुन्छ फलोअपको लागि चाहिँ आउँदै गर्नु होला है त
7: थ्याङ्क यू डाक्टर
8: हवस्
2: रूपक साँच्चै यो सन्दकपू कति सुन्दर नि पहाडैभरि सेतामे बिच बिचमा रातै गुराँस फुलेको कति मनोरम मलाई त यही नै घन्टौँ बसिरहनु पो मन लाग्यो
5: यहाँको दृश्य नै यति मनमोहक छ यसैले त यहाँ देश विदेशका पर्यटकहरू धेरै आउने गर्छन् तिमी त फर्स्ट टाइम आएको नि विष्णु
2: हो नि यो त मेरो पहिलो चोटि हुने हो
5: त्यसैले त तिमीलाई यहाँको सिनसिनेरीले आकर्षण गरिरहेको छ म त कतिचोटि आइसके तर यसपालि तिम्रो लागि मात्र आएको
2: अनि तपाईँ कति राम्रो हुनुहुन्छ नि त
5: मलाई राम्रो देख्ने यो त तिम्रो दृष्टिकोण हो डल्लो
2: रूपक आउनुहोस् न हामी पनि हिउँ खेलौँ न हौ आउनुहोस् त के साह्रो चिसो म नि पहिला तपाईँलाई हिर्काउँछु ल
5: रेडी छु लागेन
2: तपाईँ त डरले पर पर भाग्नु हुँदो रहेछ अनि कसरी लाग्छ त कति बाग्लो हिउँ है हेर्नु न मेरो त खुट्टा पनि राम्रो सरेको छैन
5: हो त हिउँमा हिँड्नु साह्रो पर्छ नि हेर त म पनि हिँड्न सकेको छुइनँ ल अब मेरो पालो है
2: ल ल ल
5: अब म हिँड्छु ल
2: ल ल म रेडी रेडी
5: है
2: ल ल ल रेडी रेडी लु है अय्यो कति साह्रो पो लाग्यो त रूपक कस्तो जोडले हानेको मिस्ट्री मान्छे छि
5: भयो अब धेरै खेल्यौँ भोक पनि लाग्यो केही खाऊ है
2: ल ल हुन्छ हुन्छ सुन्नु न त्यो परको दोकानमा खाऊ न ल त्यहाँ नि झोल मोमो पो पाउँदो रहेछ त
5: जाडोमा झोल मोमो ल ल मेरो हातसम्म त है
2: ल
5: फेरि
4: हिउँमा लडी बडी खेलाउला नि के भयो विष्णु तिमी ठिकै छौ
2: रूपक मिटाउला जस्तो भयो
4: मोमो त भाँचिदिएन
2: मोमो त तपाईँले पनि खानु भएको होइन
4: अनि फेरि के भयो त तिमीलाई अचानक विष्णु जाऊ गाडीमा बस पहिला डक्टरकोमा जाऊ खै हात देऊ त ल आऊ बिस्तारो बस
2: होइन होइन ग्यासले गर्दा होला हौ होइन होइन
4: पहिला डक्टरकोमै जाने तिनकोमा नगएको पनि चार पाँच महिना भएको छ हिँड हिँड गाडीमा जाऊ बस डक्टर साहब के भएको रहेछ
8: बधाई छ तपाईँहरूलाई
4: डक्टर के को बधाई
8: अब तपाईँ बाबा हुनेवाला हुनुहुन्छ अनि इनी आमा
4: के भन्नु हुँदैछ ओ माय गॉड
2: साँच्चै हो डक्टर
8: यस अफ कोर्स
4: म यो के सुनिरहेछु विश्वास लागेको छैन
2: भगवान यो त चमत्कार नै भयो
4: आज म धेरै भन्दा धेरै खुसी छु आज साँच्चै शान्तिको अनुभव गरिरहेछु मेरो जीवन धन्य भयो भगवान जीवन अब सार्थक भयो विष्णु यसको श्रेय तिमीलाई जान्छ तिमीले गर्दा आज मैले नयाँ जीवन पाएँ डक्टर तपाईँलाई मुरी मुरी धन्यवाद तपाईँको प्रिस्क्रिप्सनलाई फलो गरेर आज मैले यतिको अन्तरालमा बाबु बन्ने मौका पाएँ थ्याङ्क यू मेडिकल साइन्स थ्याङ्क यू
8: मिस्टर रूपक आफूलाई सम्हाल्नुहोस् एनिवे वान्स अगेन कङ्ग्रेचुलेसन्स बोथ अफ यु
4: थ्याङ्क यू भेरी मच डक्टर
8: अब शरीरको ख्याल राख्नुहोला नेक्स्ट मन्थ चेकअपमा आउनुहोला है त
2: हुन्छ हवस् डक्टर
9: छोरा रूपक यो त चमत्कार भयो ईश्वरले अब हामीलाई पूर्ण परिवार प्रदान गर्नुभयो धन्यवाद ईश्वर
4: हामीले धन्यवाद त तपाईँकी बुहारीलाई दिनुपर्छ यिनले मलाई जबरजस्ती डक्टरकोमा नलगेको भा विष्णु भन तिमी मबाट के गिफ्ट चाहन्छौ तिमीले मलाई यति अमूल्य उपहार दिएको साटो
9: लो बुहारी मौका यही हो भन के गिफ्ट चाहन्छौ रूपकोबाट भन
2: मलाई केही चाहिँदैन बुवा मैले तपाईँ जस्तो ससुरा होइन मैले मेरो बाबा पाएको छु मेरो श्रीमान मलाई धेरै धेरै माया गर्ने रूपक तपाईँ जस्तो उपहार पाएको छु अरू मलाई केही पनि चाहिएन
9: तिमीहरूलाई मेरो धेरै धेरै आशीर्वाद छ ल तिमीहरू बात गर्दै गर रूपक म एकछिन इभिनिङ वक गरेर आउँछु है ल
2: हुन्छ बुवा हुन्छ
4: थ्याङ्क यू विष्णु तिमीलाई पाएर म धेरै खुसी छु अहिले घरि मलाई त अचम्म पो लाग्छ हौ
2: किन के को अचम्म लागेको रूपक तपाईँलाई
4: असम्भवलाई पनि सम्भव बनाइदिँदो रहेछ विज्ञानले हगि विज्ञानलाई स्यालुट छ
2: त्यो त हो हुन त म त्यति पढेको ज्ञानी त छुइनँ तर यो वर्तमानमा एआई टेक्नोलोजीले विश्वलाई चकित पारेको कुरो चाहिँ मैले सुन्दै आइरहेको छु
4: हो नि अरू भन्दा पनि अचम्मको कुरो त मसित भइरहेको छ
2: के कुरा
4: आज म बाबा हुन लागेको छु
2: अनि म आमा
4: मैले त आशा छोडिसकेको थिएँ बाबा हुने रहरको मेरो अँध्यारो जीवनमा ज्योति बनेर तिमीले मलाई नयाँ जीवन दियो विष्णु म त ईश्वरलाई प्रार्थना गर्छु मेरो मृत्यु पनि यसरी नै तिम्रो कोखमा होस्
2: यसरी अशुभ बोल्नु हुँदैन रूपक
4: भगवानले तिमीलाई मेरो जीवन सङ्गिनी बनाएर म धन्य भएको छु आज म गर्वसाथ भन्न सक्छु म बाबा बन्ने वाला छु भगवानलाई लाखौं लाख धन्यवाद
2: तपाईलाई यसरी खुशी देखेर म पनि अत्यन्तै खुसी छु म भाग्यमानी सम्झिन्छु आफूले आफूलाई
4: आज मैले साँचो जीवन जिउनुको सार्थकता अनुभव गरिरहेको छु असल अनि सफल जीवनको सार्थकता यही हो यति हो अनि यसरी नै हो
0: श्रोता अहिले सुन्नुभयो नाटक जीवनको सार्थकता प्रस्तुत योजना मोहरा नाटककार एवं प्रस्तुतिकरण सहयोगी विनिता लामा यो नाटकमा भाग लिने कलाकारहरू ब्रिगेन गुरुङ हेमन्त दर्नाल बसन्ती सुब्बा रञ्जना शर्मा अनि उद्गम थामी यो नाटक प्रसारण भयो आकाशवाणी खरसाङ केन्द्रबाट

0: समय बिहानको 10 बज्यो, समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। भारत अनि युएईले पेट्रोलियम भण्डार, दीर्घकालीन एलपिजी आपूर्ति र रक्षा सहयोगसँग सम्बन्धित धेरै प्रमुख सम्झौताहरूमा हस्ताक्षर गरेको छ। पश्चिम एसियामा जारी द्वन्द्वको बीचमा प्रधानमन्त्री नरेन्द्र मोदी अनि युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यान बीच आबुधाबीमा भएको उच्चस्तरीय वार्तापछि यी सम्झौताहरू भएको हो। युएईले भारतमा 5 अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता पनि गरेको छ। प्रधानमन्त्री मोदीले आफ्नो 5 राष्ट्रको भ्रमणको पहिलो चरणमा हिजो युएईको भ्रमण गर्नुभयो। यी सम्झौताहरूमा भारतको ऊर्जा सुरक्षालाई सुदृढ पार्न इन्डियन स्ट्राटेजिक पेट्रोलियम रिजर्भ लिमिटेड र आबुधाबी नेसनल ऑयल कम्पनी बीच हस्ताक्षर गरिएको रणनैतिक सहयोग सम्झौता समावेश छ। यसमा पेट्रोलियम भण्डारणमा सहयोग र तरल प्राकृतिक ग्यास र एलपिजी भण्डारण सुविधाहरूमा सहयोग समावेश छ। विदेश मन्त्रालयले यी सम्झौताले भारतको रणनैतिक पेट्रोलियम भण्डारणमा युएईको हिस्सा 3 करोड ब्यारल पुर्याउने र भारतमा रणनैतिक ग्यास भण्डार स्थापना गर्ने बताएको छ। द्विपक्षले एलपिजीमा छुट्टै रणनैतिक सहयोग सम्झौतामा पनि हस्ताक्षर गरे, जसले भारतलाई दीर्घकालीन इन्धन आपूर्ति सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार व्यवसाय गर्न सजिलो र नागरिकहरूको जीवनयापनमा सहजता ल्याउन प्रतिबद्ध रहेको बताउनु भएको छ। सामाजिक सञ्जालको एउटा पोस्टमा प्रधानमन्त्रीले विदेश यात्रामा उपकर, कर वा अधिभार लगाउने सम्बन्धमा आएका समाचार रिपोर्टलाई खारेज गर्नुभयो। उहाँले उक्त रिपोर्ट पूर्णतया गलत भएको र यसमा कुनै सत्यता नभएको बताउनुभयो। प्रधानमन्त्रीले विदेश यात्रामा यस्तो प्रतिबन्ध लगाउने प्रश्न नै उठ्दैन भनी बताउनुभयो। सरकारले पेट्रोलको निर्यातमा प्रति लिटर 3 रुपियाँको विशेष अतिरिक्त उत्पाद शुल्क लगाएको छ। वित्त मन्त्रालयले हिजो यस विषयमा एक अधिसूचना जारी गरेको छ। डिजल निर्यातमा विशेष अतिरिक्त उत्पाद शुल्क प्रति लिटर 23 रुपियाँबाट घटाएर 16 रुपियाँ 50 पैसा गरिएको छ। विमानन टर्बाइन इन्धनमा पनि विशेष अतिरिक्त उत्पाद शुल्क प्रति लिटर 33 रुपियाँबाट घटाएर 16 रुपियाँ गरिएको छ। संशोधित दरहरू आजदेखि आगामी 2 हप्तासम्म लागू हुनेछन्। घरेलु खपतको लागि पेट्रोल र डिजलको विद्यमान उत्पाद शुल्क दरहरूमा कुनै परिवर्तन भएको छैन। केन्द्रीय ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले भारतमा कुनै पनि गरिब मानिस स्थायी घरबिना बस्न नसक्ने बताउनु भएको छ। उहाँले सबैलाई पक्की घरहरू उपलब्ध गराउन केन्द्र सरकारको मुख्य प्रतिबद्धता भएको बताउनुभयो। श्री चौहानले महाराष्ट्रको सतारामा आयोजित महाआवास अभियान अन्तर्गत नयाँ घरहरू र राज्य स्तरीय पुरस्कार समारोहको उद्घाटन गर्नुभएपछि सभालाई सम्बोधन गर्नुभएको थियो। प्रधानमन्त्री आवास योजना ग्रामीण अन्तर्गत महाराष्ट्रलाई 1 वर्षभित्र 30 लाख घरहरू बनाउने लक्ष्य दिइएको छ, जुन कुनै पनि राज्यलाई दिइएको सबैभन्दा ठूलो लक्ष्य हो। मुख्यमन्त्री चौहानले मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई यो लक्ष्य हासिल गरेकोमा बधाई दिनुहुँदै 5 लाख घरको निर्माण सम्पन्न भइसकेको जानकारी दिनुभयो। पश्चिम बङ्गाल विधानसभा चुनावको प्रचार अभियानको क्रममा गरिएको कथित भड्काउ भाषणको सम्बन्धमा पश्चिम बङ्गालमा तृणमूल काङ्ग्रेसका नेता तथा सांसद अभिषेक ब्यानर्जी विरुद्ध एफआइआर दर्ता गरिएको छ। उजुरीकर्ताले गृहमन्त्री अमित शाहलाई लक्षित गरी गरिएका टिप्पणीहरू सांसद अभिषेक ब्यानर्जीको आधिकारिक फेसबुक पेज सहित सामाजिक सञ्जालमा व्यापक रूपमा प्रसारित भएको आरोप लगाएका छन्। आज राष्ट्रिय डेङ्गु दिवस मनाइँदैछ। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आधिकारिक रूपमा घोषणा गरेको यो दिवस मनसुन अघि डेङ्गुको बारेमा जागरूकता जगाउने र यस विरुद्धको रोकथाममा उपायहरूलाई सुदृढ पार्ने उद्देश्यले मनसुन सुरु हुनुभन्दा अगाडि नै रोकथामका उपायहरू सुदृढ पार्ने उद्देश्यले मनाइएको हो। मच्छरको प्रजनन रोक्ने उद्देश्यले सरल नियन्त्रण रणनीतिहरूलाई प्रवर्धन गर्ने यो दिन मनाइन्छ। यसमा जमेको पानी हटाउने र पानी भण्डारण ट्याङ्की हरूको उचित मर्मत सम्हार समावेश रहेको छ। अमेरिकाले आज आफ्नो सशस्त्र सेना दिवस मनाइरहेको छ। मे महिनाको 3 शनिबार मनाइने यो दिन अमेरिकी सशस्त्र बलका सबै शाखामा कार्यरत सैनिक र भूतपूर्व सैनिकको सम्मान र प्रशंसा गर्ने उद्देश्यले मनाइन्छ। सन् 1949 अमेरिकाका तत्कालीन राष्ट्रपति ह्यारी एम ट्रुडम्यानले स्थापना गरेको यो दिनको उद्देश्य सेना, नौसेना र वायु सेनाको छुट्टा छुट्टै दिनलाई रक्षा विभाग अन्तर्गत सेनाको एकीकरणपछि एक एकीकृत उत्सवमा रूपान्तरण गर्न थियो। आकाशवाणीबाट समाचार पूरा भयो। समाचारको क्रममा 11:05 मिनटमा पुनः समाचार लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समय यसबेला बिहानीको 10:05 भइरहेछ। सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र एफएम 103.5 मेगाहर्जमा। साथसाथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जीलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआरमा पनि हामी उपलब्ध छौँ। र समय यसबेला बिहानीको 10:05 भइरहेछ र बिहानीको यो समय हो सधैँ झैँ कार्यक्रम हेलो खरसाङको। त कार्यक्रमको प्रतीक्षामा रहनुहुने हाम्रा सबै टारानी नजिक श्रोताहरूमा म रश्मि अभिवादन टक्राउन चाहन्छु। साथसाथै यहाँहरू सबैलाई स्वागत जनाउन चाहन्छु हेलो खरसाङको आजको अङ्कमा। बिहान 10:30 प्रसारण हुने हाम्रो यस कार्यक्रममा विविध जानकारीहरू लगायत फिल्म संगीतको प्रस्तुति रहनेछ। यसको निम्ति तपाईँ सबै जोडिरहनु पर्नेछ आकाशवाणीको खरसाङ केन्द्रसँग। ताउनुस अघि बढौँ कार्यक्रममा। पहिले लिएको छु एउटा प्रेरणादायी छोटो कथा। एउटा गाउँमा राम नाम गरेको गरिब केटा बस्थ्यो। उसको परिवार धेरै गरिब थियो तर ऊ पढाइमा निकै मेहनती थियो। गरिब थियो तर सपना भने ठुलो थियो रामको। ऊ भन्ने गर्थ्यो, म पछि गएर ठुलो मान्छे बन्नेछु। तर गाउँका मानिसहरू उसको कुराको खिल्ली उडाउने गर्थ्यो। भन्थ्यो, गरिब भएर ठुलो सपना नदेख। तर रामले कहिले हार मानेन। मानिसहरूको त्यो कुराले उसलाई अझ परिश्रम गर्ने ऊर्जा दियो। ऊ दिनभरि काम गर्थ्यो र राति बत्ती नभएको समय पनि दियो बालेर समेत पढ्थ्यो। यसरी धेरै परिश्रम र कठिनाईपछि उसले आफ्नो परीक्षाहरूमा उत्कृष्ट अङ्क लिएर उत्तीर्ण गर्यो। नभन्दै उनी भविष्यमा गएर शिक्षक बन्यो। एक दिन गाउँका मानिसहरूले उसलाई सोध्यो, तिमी यति सफल कसरी भयो राम? रामले मुस्कुराउँदै भन्यो, गरिबीले सपना रोक्दैन, हार मान्ने सोचले मात्र रोक्छ। कथाको सार, मेहनत, धैर्य र आत्मविश्वास साथै सकारात्मक सोच भएमा कुनै पनि परिस्थितिलाई जित्न सकिन्छ। तात्पर्य, जीवनमा सफलता प्राप्त गर्नु परिश्रम, धैर्य र आत्मविश्वास साथै सकारात्मक सोच हुनुपर्दछ।

अब अगले क्रममा आउनु श्रोता जानौ आजको दिनले के विशेषता बोकेको रहेछ। आज 16 तारिक मई हिमाली राज्य सिक्किमले आफ्नो स्थापना दिवस पालन गरिरहेछ। 16 तारिक मई सन् 1975 सालमा यो राज्य आधिकारिक रूपमा भारतीय संघमा एकीकरण भएर यो भारतको 22 राज्य बनेको थियो। 1975 भन्दा पहिले सिक्किम नामगेल राजवंशको छोगेल राजतन्त्रद्वारा शासित एक स्वतन्त्र राज्य थियो। बढ्दो लोकतान्त्रिक अशान्ति र 75% भन्दा बढी जनताले राजतन्त्र उन्मूलन गर्न मतदान गरेको सार्वजनिक जनमत संग्रहपछि राज्य आधिकारिक रूपमा भारतमा विलय भयो। यो ऐतिहासिक संक्रमणले नामगेल युगको अन्त र भारतको संविधानमा धारा 371F को कार्यान्वयनलाई चिन्हित गर्यो। गत वर्ष यो राज्यले आफ्नो 50 वर्षगाँठ मनायो भने यस वर्ष यो राज्यले आफ्नो 51 वर्षगाँठ मनाइरहेछ। यो सिक्किमवासीलाई आफ्नो राज्य दिवसको सुअवसरमा हार्दिक मंगलमय शुभकामना टक्राउँदछौ। आकाशवाणी परिवार।

यो अघिल्लो फिल्म संगीत श्रोताहरूको निम्ति रहनेछ अरिजित सिंह अनि अन्तरा मित्रको स्वरमा चलचित्र दिलवालीबाट शब्द अमिताभ भट्टाचार्यको छ भने संगीत छ प्रीतमको।

0: विज्ञापनको निम्ति सधैँ सम्झिनुहोस् आकाशवाणी खरसाङ।
1: अब आजको दिनको अर्को विशेषता सम्बन्धी भन्नुपर्दा, प्रत्येक वर्ष 16 तारिक मईको दिन भारतमा स्वास्थ्य अनि परिवार कल्याण मन्त्रालयको नेतृत्वमा मनसून शुरू हुनुभन्दा अघि डेंगू ज्वरो, यसको रोकथाम र प्रारम्भिक उपचारको बारेमा जागरूकता जगाउन डेंगू दिवस पालन गरिन्छ। वर्षायाम अघि लामखुट्टेको प्रजनन स्थलहरू नष्ट गर्नु समुदाय र स्थानीय निकायहरूलाई महत्वपूर्ण सम्झनाको रूपमा कार्य गर्दछ यो दिवसले। यो दिनको उद्देश्य जनसहभागिता परिचालन गर्नु र नागरिकहरूलाई एन्डिस लामखुट्टेको प्रजनन कसरी रोक्ने भन्ने बारे शिक्षित गर्नु, जुन स्थिर सफा पानीमा फस्टाउँछ। डेंगूको रोकथामको निम्ति विशेष के कुराहरूमाथि ध्यान दिनु

देखिएमा सतर्क रहनुहोस्। यदि यस्तो लक्षणहरू देखा परे तुरन्तै चिकित्साको सल्लाह लिनुहोस्। सरकारले पनि यसको निम्ति भेक्टर बोर्न डिजिज नियन्त्रण कार्यक्रम एनबीबीडीसीपी अन्तर्गत देशभरिका सयौं अस्पतालहरू मार्फत निगरानी निदान किटहरू र उपचार प्रोटोकलहरू व्यवस्थापन गर्दछ। सतर्क रहनुहोस्, जागरूक बन्नुहोस् अनि डेंगू रोग हुनुबाट बाँच्नुहोस्।

तै अघिल्लो फिल्म संगीत श्रोताहरूको निम्ति रहनेछ अरिजित सिंहको स्वरमा चलचित्र बद्रीनाथकी दुल्हनियाबाट शब्द कुमारको छ।

अब आजको दिनले अर्को विशेषता के बोकेको रहेछ भने प्रत्येक वर्ष आजको दिन अर्थात 16 तारिक मई विश्व स्तरमा शान्तिपूर्वक सँगै बाँच्नुको निम्ति अन्तर्राष्ट्रिय दिवस पालन गरिन्छ। संयुक्त राष्ट्रद्वारा घोषित यो दिवसको मुख्य उद्देश्य विविधतामा एकता, सहिष्णुता, समावेशी

सुझ अनि एकजुटतालाई प्रवर्धन गर्दछ ताकि शान्तिपूर्ण अनि स्थायी विश्वको निर्माण हुन सकोस्। संयुक्त राष्ट्र महासभाले 8 डिसेम्बर 2017 सालमा यो दिवसको घोषणा गरेको थियो अनि पहिलो आधिकारिक दिवस 16 मई 2018 पालन गरिएको थियो। यो दिवसले विश्वभरिका मानिसहरूलाई मतभेद भुलाएर एकजुट हुनु, मानव अधिकारको सम्मान गर्नु अनि समाजमा सही उष्णता बढाउनुको निम्ति प्रेरित गर्दछ र प्रत्येक वर्ष एउटा विषय वा थिमसित यो दिवस पालन गरिन्छ र यो वर्षको विषयवस्तु रहेको छ संवाद, समावेशीकरण र मेलमिलाप मार्फत विश्वास निर्माण गर्नु। यो विषयवस्तुले विभाजनलाई पार गर्ने, विविधता बीच एकतालाई बढावा दिने र संचार र एकता मार्फत कार्ययोग्य शान्तिलाई प्रवर्धन गर्ने कुरामा जोड़ दिदछ।

प्रत्येक वर्ष आजको दिन विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय प्रकाश दिवस पालन गरिन्छ। युनेस्कोद्वारा आयोजित यो वार्षिक उत्सवले विज्ञान, संस्कृति, कला, शिक्षा र दिगो विकासमा प्रकाश र प्रकाशमा आधारित प्रविधिहरूको महत्वपूर्ण भूमिकालाई प्रकाश पार्दछ। यो दिवस सन् 1960 भौतिक शास्त्री र अभियन्ता थियोडार मेमानद्वारा लेजरको पहिलो सफल सञ्चालनको स्मरणमा पालन गरिन्छ। प्रकाश अनि प्रकाश आधारित प्रौद्योगिकीहरूको अध्ययनले हामीलाई विश्वमा असाधारण तरिकाले परिवर्तन ल्याउनुमा सहयोग पुर्याएको छ। प्रकाश आधारित प्रौद्योगिकीहरूमा माइक्रोस्कोप, एक्सरे मेसिनहरू, टेलिस्कोप, क्यामेरा, इलेक्ट्रिक लाइट अनि टेलिभिजन स्क्रिन सामेल छन्। अन्तर्राष्ट्रिय प्रकाश दिवसको उद्देश्य वैज्ञानिक सहयोगलाई प्रवर्धन गर्नु अनि शान्ति र सतत विकासलाई प्रवर्धन गर्नुको निम्ति विज्ञानको क्षमतालाई उपयोग गर्नु रहेको छ।

तहलो खर्साङको आजको अङ्कमा यसरी विविध जानकारीहरू राख्दा राख्दै साथसाथै श्रोताहरूलाई फिल्म संगीतहरूबाट मनोरञ्जन गराउँदा गराउँदै अब भने हामी आइसकेका छौं कार्यक्रमको अन्ततिर र मलाई पनि कार्यक्रमबाट विदा माग्ने समय भइरहेछ। आजको मेरो प्रस्तुतिहरूबाट यहाँहरूले अवश्य पनि आनन्द लिनुभयो भन्ने मलाई लागेको छ। आगामी दिनहरूमा यहाँहरूसित अवश्य भेट हुनेछ। तबसम्मलाई जोडिरहनुहोला आकाशवाणीसँग।

नमस्ते, आकाशवाणी खर्साङको दिवाकालीन अधिवेशनमा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत तथा अभिवादन। म पासङ लकीको तर्फबाट समय यस बेला 10:31 भइरहेछ। एफएम 103.5 MHz, दार्जिलिङ एफएम 100.2 MHz, साथै न्यूज अन एयर एपमा हामी आकाशवाणी खर्साङबाट बोलिरहेछौँ। आउनुहोस् अब अघि बढाउँ यो प्रसारण यात्रा आधुनिक गीतबाट।

अहिले सुन्नुभयो थुपदेन भुटियाको आवाजमा शब्द थियो कमल रिग्मीको, संगीत दीप वाइबाको। अब गुन्जने आवाज छ कर्म शेर्पाको, संगीत छ प्रसाद रणपहिलेको र शब्दकार कमल रिग्मी।

एफएम 103.5 मेगाहर्ज, दार्जिलिंग एफएम 100.2 मेगाहर्ज साथै न्यूज एन्ड एयर एपमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौ। अब प्रस्तुत छ कार्यक्रम अजम्बरी गीतहरू। कार्यक्रम अजम्बरी गीतहरू प्रस्तुतिमा यहाँहरू समक्ष फेरि भेट्न पाउँदा हामी अत्यन्त हर्षित छौँ। संगीतले मनलाई छुन्छ, सम्झनालाई ताजा बनाउँछ अनि सङ्गीतसँगै पनि पुरानो नहुने अमूल्य भावना बोकेर आउँछ। आजको यो विशेष कार्यक्रममा हामी सुन्नेछौँ केही यस्ता अजम्बरी गीतहरू जसले पुस्तौदेखि नेपाली सङ्गीत प्रेमीहरूको मन जित्दै आएका छन्।

नेपाली संगीत क्षेत्रमा आफ्नै छुट्टै पहिचान बनाउन सफल गायक कुमार सुब्बाको मनछुने गीत यहाँका गीतहरूमा प्रेम भावना र जीवनका विविध रंगहरू सुन्दर ढंगले प्रस्तुत भएका छन्। आशा छ यो गीतले तपाईँको मनलाई अवश्य छुनेछ। त सुन्नुहोस् कुमार सुब्बाको यो मधुर प्रस्तुति।

नेपाली संगीत प्रेमीहरूका लागि विशेष बनेको यो गीतले तपाईलाई पनि सम्झना, भावना र संगीतको सुन्दर यात्रामा डोराउनेछ। त अहिले सुन्दै हुनुहुन्छ कुमार सुब्बाको आवाजमा रहेको यो गीत।

आकाशवाणी खरसाङबाट अहिले तपाईहरुले सुन्दै हुनुहुन्छ अजम्बरी गीतहरु। यसै क्रममा नेपाली संगीत जगतकी सदाबहार तथा स्वर्गीय धनी गायिका अर्णा लामाको अत्यन्त मनछुने गीत अब प्रस्तुत गर्न लागिरहेछौ। उहाँको स्वरमा नेपालीपन, माया, पीडा र जीवनका गहिरा अनुभूतिहरू झल्किने गर्छन्। दर्शकौ, बितिसक्दा पनि उहाँका गीतहरू आज पनि उत्तिकै लोकप्रिय र कालजयी बनेका छन्। त सुन्नुहोस् यहाँको आवाजमा रहेको यो गीत।

यो तिन्जेल प्रस्तुत थियो कार्यक्रम अजम्बरी गीतहरू। हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। समय पूर्वान्न 11:30 भइरहेछ। अब सुन्नुहोस् हिन्दी गीत भिवाबाट।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। अहिले तपाईँहरूले सुन्दै हुनुहुन्छ स्ट्रिङबाट हिन्दी गीत।

डिस्को डान्सर यस फिल्मबाट अब सुन्नुहोस् उसाउतो भपिलैरी र साथीहरूको आवाजमा सङ्गीत छ भपिलैरीको शब्द फारूक कैसरको यस गीतको लागि अनुरोध पठाउनु भएको छ पुस्तकालय रोड फारविसगंज बिहारबाट शम्भु प्रसाद गुप्त कुन्ती देवी नन्दकिशोर गुप्त नागरी फार्म मिरिकबाट शान्ता तामाङ चित्रे बस्तीबाट साहिल देवान रिन चेनबुङ वेस्ट सिक्किमबाट अर्जुन प्रधान रोज ब्याङ्क रानी हिट्टी राजबाडी दार्जिलिङबाट कोमल थापा चन्द्र प्रधान प्रतिमा लोहार प्रवीणा लोहार प्रतिसार लोहार आहना रसाइली एकता रसाइली र अनुराधा राई सिरुबारी खरसाङबाट सुषमा सिंह सयम करुणा सिंह डुमाराम खरसाङबाट शकुन खवास संगम सरगम विद्या सम्प्रदा र सक्षम नागरी फार्मबाट शान्ता तामाङ दौलतबाद मुरादाबादबाट जाफर हुसेन नाइमा बेगम कसिम अली नदिम अली र जुनेद अब्बासी

शब्द छ आनन्द बक्सीको, संगीत लक्ष्मीकान्त प्यारेलालको। यस गीतको लागि अनुरोध पठाउनु भएछ पुराना तलाउ ढुम्राउबाट वैउला अन्सारी, आसमानाज अन्सारी, सरिमपुर बक्सरबाट शरीफुद्दिन अन्सारी, फतमानाज अन्सारी, समी अन्सारी, इन्दिरा बिहार दिल्लीबाट डब्लु अन्सारी, वसिम अक्रम र बेबी अन्सारी, छटिया पोखरा ढुम्राउबाट लालबहादुर दिवाना र दिव्या भारती, आदर्श रेडियो श्रोता संघ कन्हरिया बजार पूर्णियाबाट दिलीप कुमार सेन्चुरी, विमला रानी सेन्चुरी, शिल्पी रानी शाह, प्रिया कुमारी र विजय डाकिया, भिक्टोरिया ग्राम खरसाङबाट ललिता गुरुङ, प्रवीण गुरुङ, आयसा, अर्पिता र प्रज्ञान, रजोखर बजारबाट शरीफुद्दिन, शरीफ आर्जु।

गर्नुस् फिल्म डनबाट आशा भोसलेको आवाजमा शब्द छ इन्दिवरको संगीत कल्याणजी आनन्दजीको यस गीतको लागि अनुरोध पठाउनु भएको छ रामपुर चौक बिहारबाट मोहम्मद जासिम राई सबना बेगम साइना बेगम तमन्ना बेगम रकिब आलम कमरान आलम फरहान आलम र संजय कुमार कर्ण खरसाङ बजारबाट छिरिङ यल्मो पेमा यल्मो छिरिङ लक्की रीता प्रधान अनि सिनोरा राई गढीलाइन खरसाङबाट अनु तारा गीता पुष्प प्रणिता र सुनिता न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तोर्का तुस एका स्वर्णलता एका श्रद्धा एका अनिरुद्ध एका डेमेन एका जुलियन एका र चार्ल्स एका झाउगुडी बस्तीबाट विमल खडिया मीना खडिया सुचिता खडिया निलु र सानिया खडिया समरी पानी भालुखो भट्टी डाँडाबाट अशोक कुमार खड्का दत्रङ्गेबाट भगवत वर्मा लेवाईबाट गुलाब दास मानिकपुरी रेग्नीबाट दिनेश वर्मा लक्षणपुरबाट विश्वनाथ साहु माउली सिंगारपुरबाट शालिक पुजारी रामपुरबाट सबना प्रवीण साइना प्रवीण तमन्ना बेगम रकिब आलम कमरान आलम फरहान आलम खुशबू रिमी र एम राही

हवस्त श्रोता, अब आजलाई पूरा हुन्छ तपाईँको अनुरोध कार्यक्रम। यदि तपाईँ पनि यस कार्यक्रममा पत्रचार गर्नुहुन्छ भने हाम्रो ठेगानाको कार्यक्रम तपाईँको अनुरोधमा मार्फत केन्द्र निर्देशक आकाशवाणी खरसाङ, हुलाक खरसाङ, दार्जिलिङ। समय मध्याह बाह्र बजेर 30 मिनट भयो। हाम्रो अघिल्लो प्रस्तुति मेलोडी टाइम, आनन्द लिनुहोस् पाश्चात्य सङ्गीतको शुभमको साथमा।

नमस्कार, यो आकाशवाणी हो। समाचार देवेन थापाबाट सुन्नुहोस्। सिक्किमले आज आफ्नो 51 औ राज्य स्थापना दिवस मनाउँदैछ। सो अवसरमा उपराष्ट्रपति सीपी राधाकृष्णन पनि उपस्थित हुनुहुनेछ। श्री राधाकृष्णन गान्तोकस्थित मनन केन्द्रमा हुने मुख्य समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ। राज्यपाल ओम प्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ र केन्द्रीय पूर्वोत्तर मामिला मन्त्री ज्योतिरादित्य सिन्धिया पनि कार्यक्रममा सहभागी हुनुहुनेछ। उपराष्ट्रपतिले पूर्वोत्तर क्षेत्र विकास मन्त्रालयको धेरै महत्त्वपूर्ण विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किमका जनतालाई राज्य स्थापना दिवसको अवसरमा बधाई दिनुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, भारतको विकासमा सिक्किमको योगदान अमूल्य छ। उहाँले यस वर्षको उत्सव विशेष रूपमा महत्त्वपूर्ण रहेको बताउनुभयो। राज्यले आफ्नो 51 औ राज्य स्थापना दिवस मनाइरहेको छ। हालैको सिक्किम भ्रमणको स्मरण गर्दै प्रधानमन्त्रीले उत्सवको समयमा राज्यका मानिसहरूसँग हुनु पाउँदा आफू भाग्यशाली भएको बताउनुभयो। उहाँले सिक्किमका मानिसहरूबाट पाएको स्नेह र प्रेमलाई सधैँ सम्झने बताउनुभयो। श्री मोदीले आश्वासन दिनुभयो कि केन्द्र सरकारले आगामी वर्षहरूमा सिक्किमको विकास र प्रगतिमा सहयोग जारी राख्नेछ। उहाँले प्रदेशका जनताको सुस्वस्थ, सुख र समृद्धिका लागि कामना गर्नुभएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेदरल्यान्ड्सको औपचारिक भ्रमणका क्रममा आज भारतीय समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ। यसलाई मध्यनजर गर्दै भारतीय समुदायमा उत्साहको वातावरण बनेको छ। समारोहमा हजारौँ मानिस सहभागी हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी हिजो राति नेदरल्यान्ड्स पुग्नुभएको हो, जहाँ उहाँलाई न्यानो स्वागत गरेको थियो। विभिन्न उमेरका समूह, क्षेत्र र धर्मको प्रतिनिधित्व गर्ने भारतीय समुदायका सदस्यहरू परम्परागत नृत्य र साङ्गीतिक प्रदर्शनका साथ उहाँको स्वागत गर्न भेला भएका थिए। उहाँ पुग्नु सम्पूर्ण कार्यक्रम स्थल मोदी मोदी र वन्दे मातरमको नाराले गुन्जमान भएको थियो। सामुदायिक कार्यक्रमले भारत नेदरल्यान्ड सम्बन्ध, डायस्पोराको भूमिका र भारतको विश्वव्यापी पहुँचमा केन्द्रित हुने अपेक्षा गरेको छ। त्रिपुरामा कानुन व्यवस्था र सुरक्षालाई बलियो बनाउनका लागि गृह मन्त्रालयले अतिरिक्त इन्डिया रिजर्भ बटालियन गठन गर्न स्वीकृति दिएको छ। केन्द्र सरकारले यसको गठनका लागि 50 करोड र पूर्वाधार विकासका लागि 30 करोड रुपियाँसम्मको एकपटकको आर्थिक अनुदान स्वीकृत गरेको छ। बटालियनले लजिस्टिक र तैनातीको लागि मानक संज्ञा प्रोटोकल पालना गर्नेछ। प्रति विद्रोह अपरेसन र सीमा सुरक्षामा ध्यान केन्द्रित गर्नेछ। साथै आवश्यक परेमा यी सुरक्षाकर्मी देशको कुनै पनि ठाउँमा तैनात गर्ने अधिकार केन्द्रलाई हुनेछ। आन्ध्र प्रदेशको काकीनाडा जिल्लामा आज बिहान टिप्पर र लरी ठोकिँदा 6 महिला मजदुरको मृत्यु भएको छ। काकीनाडा ग्रामीण मण्डलको कोबुरु पुल नजिकै महिलाहरू काममा जान सडक पार गरिरहेका बेला दुर्घटना भएको थियो। दुर्घटनामा 4 महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने 2 उपचारका क्रममा मृत्यु भएको थियो। पुलिसले शव पोस्टमार्टमका लागि पठाएर मुद्दा दर्ता गरेको छ। उपमुख्यमन्त्री के पवन कल्याणले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति संवेदना प्रकट गर्नुभएको छ। उहाँले प्रत्येक मृतकका परिवारलाई 4 लाख रुपियाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ। राजमार्ग र व्यस्त सडकको छेउछाउमा रहेका रोजगार ग्यारेन्टी कार्यस्थलमा सुरक्षा उपाय अप्नाउन पनि अधिकारीहरूलाई निर्देश दिएको छ। राष्ट्रिय डेङ्गु दिवसको अवसरमा केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्री जेपी नड्डाले डेङ्गुको रोकथामको बारेमा जागरूकता बढाउन र स्वच्छ र सुरक्षित वातावरण कायम गर्न नागरिकहरूलाई एकसाथ आउन आह्वान गर्नुभएको छ। सामाजिक सञ्जालमा जारी सन्देशमा श्री नड्डाले भन्नुभयो, सरकारले राम्रो निगरानी, व्यापक परीक्षा, राम्रो उपचार सुविधा र व्यापक जागरूकता अभियानहरूको माध्यमबाट डेङ्गु नियन्त्रण प्रयासहरूलाई बलियो बनाइरहेको छ। यस वर्षको डेङ्गु नियन्त्रणका लागि समुदायको सहभागिता, जाँच गर्ने, सफा गर्ने र ढाकछोप गर्ने विषयवस्तुको संक्षिप्त विवरण दिँदै उहाँले डेङ्गु विरुद्धको लडाईँमा समुदायको सक्रिय सहभागितामा जोड दिनुभयो। रक्षा मन्त्री राजनाथ सिंहले उत्तर प्रदेश र देशका अन्य भागमा भारी वर्षा र आँधीका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री सिंहले शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभयो, केन्द्र सरकारले प्रभावित राज्यहरूलाई हरसम्भव सहायता प्रदान गरिरहेको छ। दिल्लीको राउस एभेन्यू अदालतले सन् 2008 गुरुग्रामको सिकोहपुर गाउँमा जग्गा खरिदसँग सम्बन्धित धन शोधन मामिलामा व्यापारी रोबर्ट वाड्रालाई जमानत दिएको छ। अर्को सुनवाई जुलाई 10 हुनेछ। प्रवर्धन निदेशालयले धन शोधन रोकथाम अधिनियम पिएमएलए अन्तर्गत दर्ता गरेको उजुरीको संज्ञान लिएपछि वाड्रालाई राउज एभेन्यू अदालतमा पेश गरिएको थियो।
आकाशवाणीबाट समाचार पुरा भयो। 2:40 मा समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: 这样说不清楚，对广播下手啊。先答应。接着吃个。
1: 对。
0: 还是这些。嗯。

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। समय दिउँसोको 2:30 भयो। अब आउनु सुनौ लोक अनि आधुनिक गीत।

0: अहिले प्रस्तुत थियो लोक अनि आधुनिक गीत। अब अघिल्लो क्रममा सुनाइरहेछौँ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले निदरल्यान्डको आफ्नो औपचारिक भ्रमणको क्रममा आज भारतीय प्रवासीलाई सम्बोधन गर्नुहुँदैछ। सामुदायिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री नरेन्द्र मोदीले सभाको न्यानोपन र उत्साहले आफूलाई भारतको कुनै महोत्सवमा भाग लिइरहेको जस्तो महसुस गराएको बताउनु भएको छ। भारतको लागु औषध विरोधी एजेन्सीहरूले अपरेसन रेजपिल अन्तर्गत पहिलोपल्ट 182 करोड रुपियाँ बराबरको क्याप्टागन ड्रग्स जफत गरेको छ। गृहमन्त्री अमित शाहले स्वापक नियन्त्रण ब्युरोका कर्मचारीहरूलाई बधाई पनि दिनुभयो। पश्चिम बङ्गाल सरकारले 2011 राज्यमा जारी गरिएका सबै जाति प्रमाणपत्रहरूको अनुसन्धान गर्न आदेश दिएको छ। आन्ध्र प्रदेशको काकीनाडा जिल्लामा आज बिहान तीव्र गतिको टिप्पर लरीले ठक्कर दिँदा 6 महिला मजदुरको मृत्यु भएको छ र आज ब्याङ्ककमा भएको थाइल्यान्ड ओपन ब्याडमिन्टनको सेमिफाइनलमा भारतका सात्विक साईराज रङ्की रेड्डी र चिराग सेट्टीले मलेसियाको जोडीलाई हराउँदै फाइनलमा प्रवेश गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले निदरल्यान्डको आफ्नो औपचारिक भ्रमणको क्रममा आज भारतीय प्रवासीलाई सम्बोधन गर्नुहुँदैछ। हेगमा आयोजित सामुदायिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री नरेन्द्र मोदीले सभाको न्यानोपन र उत्साहले आफूलाई भारतको कुनै महोत्सवमा भाग लिइरहेको जस्तो महसुस गराएको बताउनु भएको छ। उहाँले हेगलाई भारत निदरल्यान्ड्स मित्रताको जीवन्त प्रतीकको रूपमा वर्णन गर्नुभयो।

0: भयो र डच नेताहरूले भारतीय डायस्पोराको योगदानको निरन्तर कदर गर्ने बताउनुभयो। प्रधानमन्त्री मोदीले नेदरल्यान्ड्सको समाज र अर्थतन्त्रलाई सुदृढ पार्न भारतीय डायस्पोराले निर्वाह गरेको भूमिकामा प्रत्येक भारतीयले गर्व गर्ने बताउनुभयो। कार्यक्रममा हजारौं मानिसहरूको उपस्थिति रहेको छ।
1: नेदरल्यान्ड्सको समाज र यहाँको इकोनोमीमा जो कन्ट्रिब्युट कर रहे हैं उस पर हर भारतवासी को गर्व है। मैं आज इस अवसर पर नीदरलैंड की जनता का, यहाँ की सरकार का आभार व्यक्त करता हूँ। मैं यहाँ की जनता को 140 करोड़ भारतवासियों की तरफ से अपनी शुभकामनाएं देता हूँ।
0: प्रधानमन्त्री मोदी हिजो राति नेदरल्यान्ड पुग्नु भएको हो, जहाँ उहाँलाई न्यानो स्वागत गरिएको थियो। विभिन्न आयुवर्ग, क्षेत्र र धर्मको प्रतिनिधित्व गर्ने भारतीय समुदायका सदस्यहरूले परम्परागत नृत्य र संगीत प्रस्तुत गर्दै उहाँलाई स्वागत गरेका थिए। उहाँको आगमनले सम्पूर्ण स्थल मोदी मोदी र वन्दे मातरमको नाराले गुन्जियो। यो सामुदायिक कार्यक्रम भारत नेदरल्यान्ड सम्बन्ध, डायस्पोराको भूमिका र भारतको विश्वव्यापी पहुँचमा केन्द्रित हुने अपेक्षा गरिएको छ। नीति आयोगको प्रतिनिधिमण्डलले आज पश्चिम बङ्गालसँग केन्द्र राज्य सहयोगलाई सुदृढ पार्ने र सहकारी संघीयतालाई अगाडि बढाउने विषयमा बैठक गरेको छ। बैठकको अध्यक्षता अपर सचिव रोहित कुमार र कार्यक्रम निर्देशक राजीव कुमार सेनले गर्नुभएको थियो। बैठकमा पश्चिम बङ्गाल सरकारको योजना तथा सांख्यिकी विभागका अतिरिक्त मुख्य सचिव पीके मिश्रा र 9 बढी राज्य विभागका अधिकारीहरू उपस्थित थिए। नीति आयोगले एक विज्ञप्तिमा बैठकको क्रममा समीक्षा गरिएका प्रमुख पहलहरूमा राज्य सहायता मिशन, आकांक्षी जिल्ला र ब्लक कार्यक्रम, अटल नवाचार मिशन र नीति आयोगका अन्य राज्य केन्द्रित पहलहरू समावेश थिए। बैठकले समावेशी वृद्धि र नवप्रवर्तन नेतृत्व विकासप्रति केन्द्र र राज्यको साझा प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ। भारतको लागु औषध विरोधी एजेन्सीहरूले अपरेसन रेजपिल अन्तर्गत पहिलोपल्ट 182 करोड रुपियाँ बराबरको क्याप्टागन ड्रग्स जफत गरेको छ। गृहमन्त्री अमित शाहले एक सामाजिक सञ्जाल पोस्टमा भारतलाई लागु औषध देश मुक्त देश बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले पश्चिम एसियाई देशहरूतर्फ जाँदै गरेको लागु औषधको खेप जफत हुनु र एक विदेशी नागरिकको पक्राउले यस दिशामा भारतको कडा नीतिलाई प्रतिबिम्बित गरेको बताउनुभएको छ। श्री शाहले भन्नुभयो, सरकारले प्रति ग्राम मात्रामा अवैध रूपमा भारत ल्याउने र बाहिर लाने लागु औषधमाथि पनि कारवाही गर्नेछ। उहाँले स्वापक नियन्त्रण ब्युरोका कर्मचारीहरूलाई बधाई पनि दिनुभयो। सरकारी स्रोतका अनुसार क्याप्टागन फेनेथिलिनको प्रचलित नाम हो, जुन एक सिन्थेटिक उत्तेजक दवाई हो, जुन मूल रूपमा 1960 दशकमा ध्यान विकार र नार्कोलेप्सीको चिकित्सा उपचारको लागि विकसित गरिएको थियो। यसको लत लाग्ने प्रकृति र दुरुपयोगको सम्भावनाको कारण मूल औषधि संरचना अन्ततः अन्तर्राष्ट्रिय रूपमा प्रतिबन्धित गरिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी भोलि स्वीडेनको भ्रमणमा जानुहुनेछ। यो भ्रमणको उद्देश्य द्विपक्षीय साझेदारीलाई सुदृढ पार्नु हो। हाम्रा संवाददाताले बताएअनुसार दुई देशहरू बीचको व्यापार रेकर्ड स्तरमा पुगेको छ। स्वीडेनी व्यवसायहरूले भारतमा लगानी गरिरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले इराकको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा अली फलिह कादिम अल जैदीलाई बधाई दिनुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, भारतले इराकसँगको आफ्नो लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई गहिरो महत्त्व दिन्छ र सबै क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउन पूर्ण रूपमा प्रतिबद्ध छ। सिक्किमले आज आफ्नो 51 स्थापना दिवस मनाउँदैछ। उपराष्ट्रपति सीपी राधाकृष्णन गान्तोकस्थित मनन केन्द्रमा हुने मुख्य समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुनेछ। राज्यपाल ओम प्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ र केन्द्रीय पूर्वोत्तर मामिला मन्त्री ज्योतिरादित्य सिन्धिया पनि कार्यक्रममा उपस्थित रहनुहुनेछ। उपराष्ट्रपतिले पूर्वोत्तर विकास मन्त्रालयका धेरै प्रमुख विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुहुनेछ। 1975 आजकै दिन सिक्किम आधिकारिक रूपमा भारतमा सामेल भएको थियो।
2: आपसे कुछ देर में उपराष्ट्रपति सीपी राधाकृष्णन सिक्किम राज्य स्थापना दिवस समारोह के अवसर पर गंगटोक स्थित मनन केंद्र में मुख्य अतिथि के रूप में शामिल होंगे। समारोह के दौरान उपराष्ट्रपति पूर्वोत्तर क्षेत्र के विकास के लिए कई परियोजना का लोकार्पण और शिलान्यास भी करेंगे। गौरतलब है कि सिक्किम राज्य स्थापना दिवस प्रतिवर्ष 16 मई को मनाया जाता है। आज ही के दिन 1975 में सिक्किम भारत संघ के साथ औपचारिक रूप से विलय हुआ था। मानस प्रतिम शर्मा, आकाशवाणी समाचार, गंगटोक।
0: पश्चिम बंगाल सरकारले 2011 राज्यमा जारी गरिएका सबै जाति प्रमाणपत्रहरूको अनुसन्धान गर्न आदेश दिएको छ। अधिकारीहरूले विगत 14 वर्षमा यी कागजातहरूको प्रामाणिकता र वैधतामाथि प्रश्न उठेको बताएका छन्। यस अवधिमा अनुसूचित जाति, अनुसूचित जनजाति र अन्य पिछडिएका वर्गका लागि लगभग 1,69,00,000 जाति प्रमाणपत्र जारी गरिएको थियो। यी प्रमाणपत्रहरूमध्ये धेरैलाई द्वारे सरकार योजना अन्तर्गत प्रमाणपत्रहरू जारी गरिएको थियो। सूचीमा राज्यमा हालै गरिएको मतदाता सूचीको गहन पुनरीक्षणको क्रममा हटाइएका नामहरू पनि समावेश छन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
4: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
3: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: अब रहल समाचार। आज राष्ट्रिय डेंगू दिवस हो। राष्ट्रिय डेंगू दिवसको अवसरमा केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाले नागरिकहरूलाई डेंगू रोकथामको बारेमा जागरूकता जनाउन र सफा र सुरक्षित वातावरण कायम राख्न एकजुट हुन आह्वान गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री नड्डाले सरकारले बढ्दो निगरानी, व्यापक परीक्षण, सुधारिएको उपचार सुविधाहरू र व्यापक जागरूकता अभियानहरू मार्फत डेंगू नियन्त्रण प्रयासहरूलाई बलियो बनाउन जारी राखेको बताउनु भएको छ। त्रिपुरामा कानुन व्यवस्था र सुरक्षा सुदृढ पार्न गृह मन्त्रालयले थप इन्डिया रिजर्भ बटालियन गठनलाई अनुमोदन गरेको छ। केन्द्र सरकारले पूर्वाधार विकासका लागि 50 करोड र 30 करोडसम्मको एक पटकको आर्थिक अनुदान स्वीकृत गरेको छ। यो बटालियनले उपकरण र तैनाथीको लागि मानक संघीय प्रोटोकलहरू पालन गर्नेछ, जसले उग्रवाद रोधी कार्यहरू र सीमा सुरक्षामा ध्यान केन्द्रित गर्नेछ। केन्द्र सरकारलाई आवश्यकता अनुसार देशको कुनै पनि ठाउँमा यी कर्मचारीहरू तैनाथ गर्ने अधिकार पनि हुनेछ। मुख्यमन्त्री माणिक शाहले आशा कार्यकर्ताहरूको कल्याणको लागि सरकारको प्रतिबद्धता दोहोर्याउनु भएको छ। आन्ध्र प्रदेशको काकीनाडा जिल्लामा आज बिहान तीव्र गतिको टिप्पर लरीले ठक्कर दिँदा 6 महिला मजदुरको मृत्यु भएको छ। काकीनाडा ग्रामीण मण्डलको कोवरु पुल नजिकै काममा जान सडक पार गर्ने क्रममा दुर्घटना भएको थियो। 4 महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने 2 उपचारको क्रममा मृत्यु भएको थियो। पुलिसले शव पोस्टमार्टमको लागि पठाएको छ र मामिला दर्ता गरेको छ। उपमुख्यमन्त्री के पवन कल्याणले घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुहुँदै मृतकका परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ। उहाँले प्रत्येक मृतकलाई 4,00,000 रुपियाँको राहत रकमको घोषणा गर्नुभएको छ। सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले पाकिस्तानलाई कडा चेतावनी दिनुहुँदै आतंककारीहरूलाई आश्रय दिनु र भारत विरुद्ध गतिविधिहरू गर्न बन्द गर्नुपर्ने बताउनु भएको छ। नयाँ दिल्लीमा भएको सेना संवादमा बोल्नुहुँदै श्री द्विवेदीले यदि पाकिस्तानले भारत विरुद्ध आतंकवादी गतिविधिहरू जारी राख्छ भने पाकिस्तानले आफैले निर्णय गर्नुपर्छ कि ऊ भूगोल र इतिहासको हिस्सा बन्न चाहन्छ कि चाहँदैन। सेना प्रमुखको यस टिप्पणीले आतंकवाद विरुद्ध भारतको दृढ नीतिलाई प्रतिबिम्बित गर्छ।
5: अगर आपने मुझे पहले सुना है तो मैंने यही कहा था कि अगर पाकिस्तान आतंकवादियों को पनाह देना और भारत के खिलाफ आतंकी गतिविधियां जारी रखता है तो उसे ये खुद तय करना होगा कि वो भूगोल का हिस्सा बना रहना चाहता है या इतिहास का या किसी का भी नहीं।
0: और अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानले आफूलाई औपचारिक रूपमा चीनबाट स्वतन्त्रता घोषणा गर्ने निर्णय विरूद्ध चेतावनी दिनुभएको छ। ताइवानका राष्ट्रपति लाई चिङ तेले पहिले भनेका थिए कि ताइवानले स्वतन्त्रता घोषणा गर्न आवश्यक छैन किनभने यसले पहिले नै आफूलाई एक सार्वभौम राष्ट्र मान्दछ। अमेरिकाले लामो समयदेखि ताइवानलाई समर्थन गर्दै आएको छ जसमा अमेरिकी कानून अन्तर्गत आत्मरक्षा उपकरणहरू प्रदान गर्नु समावेश छ र यसले चीनसँग कूटनीतिक सम्बन्ध पनि कायम राखेको छ। ट्रम्पले पहिला भनेका थिए कि उनले स्वशासित द्वीपको बारेमा कुनै वाचा गरेका छैनन् जुन चीनले आफ्नो क्षेत्रको भागको रूपमा दावी गर्दछ। भारत र स्वीडेन बीचको रणनीतिक साझेदारी साझा लोकतान्त्रिक मूल्य र तटस्थताको नीतिमा आधारित छ। यी सिद्धान्तहरूले रक्षा क्षेत्रमा दुई देशहरू बीच व्यापक सहयोगलाई बढावा दिएको छ। स्वीडेनका लागि भारतका राजदूत अनुराग भूषणले मेक इन इन्डिया जस्ता पहलहरूले उद्योगको विश्वासलाई बलियो बनाएको र दीर्घकालीन रणनीतिक सहयोगका लागि नयाँ बाटो खोलेको बताउनुभयो। मौसम विभागले आगामी दुई दिनमा अण्डमान र निकोबार द्वीप समूह, पश्चिम बङ्गालको तराई क्षेत्र, सिक्किम, आसाम, मेघालय र दक्षिण आन्तरिक कर्नाटकमा भारी वर्षा हुने सम्भावना रहेको बताएको छ। भोलि अरुणाचल प्रदेश, केरलम, माहे, तमिलनाडु, पुडुचेरी र कराइकलमा पनि यस्तै अवस्था रहनेछ। आज बिहार, आन्ध्र प्रदेश, छत्तिसगढ, पूर्वी राजस्थान, झारखण्ड, लक्षद्वीप, मध्य महाराष्ट्र, मराठवाडा, जम्मू कश्मीर, लद्दाख र उत्तर पूर्वी राज्यहरूमा बिजुली र तेज हावासँगै मेघ गर्जन र आधीबेरी चल्ने सम्भावना रहेको छ। भोलिसम्म झारखण्ड, मध्यप्रदेश, राजस्थान, उत्तर प्रदेश र विदर्भका केही भागहरूमा लू चल्ने सम्भावना छ। आज कोंकण र गोवाका केही भागहरूमा तातो र आर्द्र मौसम रहनेछ। दिल्लीको राउज एभिन्यू अदालतले 2008 गुरुग्रामको सिकोहपुर गाउँमा जमिन खरिदसँग सम्बन्धित मनी लन्ड्रिङ मामिलामा व्यवसायी रोबर्ट वाड्रालाई जमानत दिएको छ। अर्को सुनवाई जुलाई 10 हुनेछ। प्रवर्धन निदेशालयले मनी लन्ड्रिङ रोकथाम ऐन अन्तर्गत दायर गरिएको उजुरीको संज्ञान लिएपछि वाड्रालाई राउज एभिन्यू अदालतमा पेश गरिएको थियो। यो मामिला लगभग 3.5 एकड जमिनको कारोबारमा कथित अनियमिततासँग सम्बन्धित छ। आज ब्याङ्ककमा भएको थाइल्यान्ड ओपन ब्याडमिन्टनको सेमिफाइनलमा भारतका सात्विक साईराज, रङ्की रेड्डी र चिराग सेट्टीले मलेसियाको जोडीलाई हराउँदै फाइनलमा प्रवेश गरेका छन्। भारतीय जोडीले 19-21, 22-20, 21-16 अन्तरले जित हासिल गरेको छ। फाइनलमा भारतीय जोडीले इन्डोनेसियाको जोडीको सामना गर्नेछ। यो समाचार युट्युबमा 8AIR कोर्स्याङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। प्रधानमन्त्री नरेन्द्र मोदीले निदरल्याण्डको आफ्नो औपचारिक भ्रमणको क्रममा आज भारतीय प्रवासीलाई सम्बोधन गर्नुहुँदैछ। सामुदायिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री नरेन्द्र मोदीले सभाको न्यानोपन र उत्साहले आफूलाई भारतको कुनै महोत्सवमा भाग लिइरहेको जस्तो महसुस गराएको बताउनु भएको छ। भारतको लागू औषध विरोधी एजेन्सीहरूले अपरेसन रेजपिल अन्तर्गत पहिलोपल्ट 182 करोड रुपियाँ बराबरको क्याप्टागन ड्रग्स जफत गरेको छ। गृहमन्त्री अमित शाहले स्वापक नियन्त्रण ब्युरोका कर्मचारीहरूलाई बधाई पनि दिनुभयो। पश्चिम बङ्गाल सरकारले 2011 राज्यमा जारी गरिएका सबै जाति प्रमाणपत्रहरूको अनुसन्धान गर्न आदेश दिएको छ। आन्ध्र प्रदेशको काकीनाडा जिल्लामा आज बिहान तीव्र गतिको टिपर लरीले ठक्कर दिँदा 6 महिला मजदुरको मृत्यु भएको छ र आज ब्याङ्ककमा भएको थाइल्यान्ड ओपन ब्याडमिन्टनको सेमिफाइनलमा भारतका सात्विक साईराज, रङ्की रेड्डी र चिराग सेट्टीले मलेसियाको जोडीलाई हराउँदै फाइनलमा प्रवेश गरेका छन्। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी अपराह 3:15 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
6: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचक दिव्यतम अधिकारी। आजको विषय छ प्रधानमन्त्रीको युएई भ्रमण। आलेख विदेश सेवा डेस्क, एनएसटी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले मे 15 2026 दिन संयुक्त अरब एमिरेट्सको आधिकारिक भ्रमण गर्नुभयो। उहाँले युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानलाई भेट्नुभयो। दुई नेताहरूले द्विपक्षीय मुद्दाहरू, विशेष गरी ऊर्जा सहयोग, पारस्परिक हितका मुद्दाहरूमा विचार आदान प्रदान गर्नुभयो अनि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलाहरूमा छलफल गर्नुभयो। उहाँहरूले बलियो राजनैतिक सांस्कृतिक आर्थिक अनि जनतामाझ सम्बन्धमा आधारित द्विपक्षीय व्यापक रणनैतिक साझेदारीलाई अगाडि बढाउने तरिकाहरूबारे छलफल गर्नुभयो। उहाँहरूले द्विपक्षीय सहयोगमा छलफल गर्नुभयो जसलाई थप विस्तार गर्न सकिन्छ ताकि दुवै राष्ट्रहरूले ऊर्जा सुरक्षालाई बलियो बनाउन सकुन्। छलफल व्यापार र लगानीमा पनि केन्द्रित थियो। युएईमा रहेको ठूलो भारतीय समुदाय लगभग 45 लाख मानिसहरूको कल्याण र हितमा पनि छलफल गरियो। युएईका राष्ट्रपतिले युएईमा भारतीयहरूको योगदानको लागि प्रधानमन्त्री मोदीको गहिरो प्रशंसा गर्नुभयो। युएईको वित्त प्रविधि चिकित्सा र अन्य महत्त्वपूर्ण क्षेत्रहरूमा भारतीय पेशेवरहरूले महत्त्वपूर्ण भूमिका खेल्दछन्। युएई हाल भारतको लागि काँचो तेलको चौथो ठूलो स्रोत हो जसले देशको कुल आवश्यकताको लगभग 11% पूरा गर्दछ। तरल प्राकृतिक ग्यासमा भारतीय कम्पनीहरूले आबुधाबीको एडिएनओसी ग्याससँग प्रतिवर्ष 4.5 मिलियन टनको लागि दीर्घकालीन आपूर्ति सम्झौताहरू गरेका छन्। भारतको युपिआई भुक्तानी प्लेटफर्मलाई युएईको एएनआई प्रणालीसँग जोड्नले व्यवसाय र भारतीय डायस्फोराका लागि सीमापार कारोबारहरू पहिला नै रूपान्तरण गरिसकिएको छ। युएई विगत 25 वर्षमा भारतको तेस्रो सबैभन्दा ठूलो व्यापारिक साझेदार र विदेशी लगानीको 7 सबैभन्दा ठूलो सञ्चयी स्रोत बनेको छ जसमा 25.19 अर्ब अमेरिकी डलरको सञ्चयी एफडिआई प्रवाह भएको छ। द्विपक्षीय व्यापारले पहिलोपल्ट 100 अर्ब अमेरिकी डलर पार गरेको छ। आर्थिक वर्ष 2025-26 101.25 अर्ब अमेरिकी डलर पुगेको छ। जनवरी 2026 युएईका राष्ट्रपतिको भारत भ्रमणको क्रममा दुवै पक्षले 2032 द्विपक्षीय व्यापार दोब्बर पारेर 200 अर्ब अमेरिकी डलर पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए। भारत अनि युएई बीच स्थानीय मुद्रा सम्झौता एलसिएस प्रणाली लागू छ जसले द्विपक्षीय व्यापार र रेमिटान्सलाई आइएनआर र एइडीमा व्यवस्थित गर्न सक्षम बनाउँछ जसले गर्दा डलर निर्भरता र लेनदेन लागत घट्दछ। युएईकी अन्तर्राष्ट्रिय सहयोग राज्यमन्त्री रिम अल हासिमीले भनिन् कि युएईले प्रधानमन्त्री मोदीको भ्रमणलाई धेरै उत्साहका साथ अपेक्षा गरेको छ। उहाँले श्री मोदीलाई मित्रताको एक प्रमुख व्यक्तित्व लामो समयदेखिको साझेदारीको र युएईका नेतृत्व र जनताको लागि एक साँचो खजना भनेर वर्णन गर्नुभयो। 2014 पदभार ग्रहण गरेदेखि प्रधानमन्त्री मोदीले 7 युएईको भ्रमण गरिसक्नु भएको छ र शेख मोहम्मदले 5 भारतको भ्रमण गरिसकेका छन्। हालको अशान्तिको समयमा युएई भारतको सबैभन्दा भरपर्दो ऊर्जा साझेदारहरूमध्ये एक बनेको छ र अझै पनि त्यस्तै छ। दीर्घकालीन आपूर्ति सम्झौताहरू भारतले भारतको ऊर्जा सुरक्षालाई बलियो बनाइसकेको छ। विशेष इसारामा युएई वायुसेनाको F-16 जेटहरूले प्रधानमन्त्री मोदीको विमानलाई देशको हवाई क्षेत्रमा प्रवेश गर्दा एस्कर्ट गरे। आबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा प्रधानमन्त्रीलाई युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नहयानले स्वागत गर्नुभयो। श्री मोदीलाई परम्परागत स्वागत र गार्ड अफ अनर प्रदान गरिएको थियो।
7: समय अपराह्न 3 बज्यो। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग। अब यहाँलाई सुनाइरहेछौ हिन्दी चलचित्रका गीतहरू। प्रथम गीत सुन्नुहोस्, फिल्म घरबाट अत्यन्त लोकप्रिय र मन छुने गीत आपकी आँखों में कुछ महके हुए से राज है। यस गीतले प्रेम भावना र आत्मीयताको सुन्दर अनुभूति दिलाउँछ। लता मङ्गेशकर र किशोर कुमारको युगल स्वरमा सजिएको यो गीत आज पनि सङ्गीत प्रेमीहरूको मनमा विशेष स्थान राख्दछ। आउनुहोस् सुनौ चलचित्र घरबाट यो गीत।

अघिल्लो गीत स्वीकार्नुहोस् फिल्म आधीबाट, तुम आ गए हो नूर आ गया है। किशोर कुमार र लता मङ्गेशकरको मधुर स्वरले सजिएको यो गीत प्रेम, भेट र जीवनमा आएको उज्यालोपनको सुन्दर अनुभूति हो। गुलजारको उत्कृष्ट शब्द र आरडी बर्मनको मनमोहक सङ्गीतले यो गीतलाई अझ विशेष बनाएको छ। आउनु सुनौ चलचित्र आदिबाट अमर बनेको मनछुने गीत, तुम आ गए हो नूर आ गया है।

कहिलेकाहीँ केही सम्बन्धहरू समाप्त भए जस्तो देखिए पनि तिनका सम्झनाहरू मनको कुनै कुनामा सधैँ बाँचिरहेका हुन्छन्। त्यही अधुरा भावना, बिछोडको पीडा र सम्झनाको मौन संवाद बोकेको गीत हो चलचित्र इजाजतको कालजयी रचना मेरा कुछ सामान तुम्हारे पास पढाए। गुलजारका गहिरा शब्दहरूले समयसँग छुटेका पलहरूलाई फेरि स्पर्श गराउँछन् भने आशा भोसलेको आत्मीय स्वरले हरेक संवेदनालाई जीवन्त बनाइदिन्छ। यो केवल एउटा गीत होइन, सम्झनाहरूको एउटा अधुरो चिठी हो जहाँ प्रेम अझै शब्दभन्दा पर महसुस हुन्छ। आउनुहोस् कार्यक्रमको अन्तिम घडीमा मनलाई केही क्षण भावनाको यात्रामा डुबाउँ। सुन्नुहोस् चलचित्र इजाजतबाट अमर गीत मेरा कुछ सामान। सुन्नुहोस् यो गीत तपाईँको लागि।

को पहिलो एआई संचालित डिजिटल शाखा को औपचारिक उद्घाटन गर्नुभयो। अत्याधुनिक प्रविधिले सुसज्जित यो शाखा पूर्ण रूपमा डिजिटल ब्याङ्किङ सेवाहरू प्रदान गर्ने उद्देश्यले विकास गरिएको हो। सचिवालय क्षेत्र नजिकै जीएस रोडमा र दिसपुर फायर स्टेसनको विपरीत सरुमा तारियाको जीएस पोइन्टमा अवस्थित यस शाखाले ग्राहकहरूलाई स्वसेवा कियोस्क, नगद जम्मा, एटिएम र तत्काल कागजविहीन खाता खोल्ने जस्ता सुविधाहरू प्रदान गर्नेछ। एआई र युपिआई आधारित प्रविधिको प्रयोग गरेर यस शाखामा ब्याङ्किङ सेवाहरूलाई छिट्टो र सरल बनाइएको छ। ग्राहकहरूले बचत खाताहरू खोल्न, फिक्स डिपोजिटको लागि आवेदन दिन, युपिआई लेनदेन गर्न र डिजिटल कियोस्क मार्फत विभिन्न ब्याङ्किङ उत्पादनहरू सम्बन्धी जानकारी पहुँच गर्न सिधै शाखामा जान सक्नेछन्। उल्लेखनीय छ, नर्थ इस्ट स्मल फिनेन्स ब्याङ्कसँगको रणनीतिक मर्जरपछि स्लाइसले एक एकीकृत पूर्ण स्ट्याक ब्याङ्किङ इकोसिस्टम स्थापना गरेको छ, जसले परम्परागत ब्याङ्किङ र फिनटेक सेवाहरूलाई एउटै प्लेटफर्ममा ल्याएको छ। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज लोकभवनमा भारतका उपराष्ट्रपति सिपी राधाकृष्णनलाई आत्मीयता तथा हार्दिकताका साथ स्वागत गर्नुभयो। उपराष्ट्रपति सिक्किमको 51औँ राज्य स्थापना दिवस समारोहमा प्रमुख अतिथिको रूपमा सहभागी हुन राज्यको एक दिवसीय आधिकारिक भ्रमणमा आज राजधानी आउनुभएको छ। लोकभवन अनुसार लोकभवनमा आगमनपछि राज्यपालले उपराष्ट्रपतिलाई पुष्पगुच्छ प्रदान गर्दै स्वागत गर्नुभयो। यस कार्यक्रममा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ, उनकी धर्मपत्नी कृष्ण राई, केन्द्रीय संचार तथा उत्तर पूर्वी क्षेत्र विकास मन्त्री ज्योतिरादित्य सिन्धिया, राज्य मन्त्री परिषदका सदस्यहरू, विधायकहरू तथा राज्य प्रशासनका वरिष्ठ अधिकारीहरूको विशेष उपस्थिति रहेको थियो। आफ्नो भ्रमणका क्रममा उपराष्ट्रपतिले गान्तोकस्थित मनन केन्द्रमा आयोजित हुने मुख्य समारोहमा प्रमुख अतिथिको रूपमा सहभागिता जनाउने आशा गरिएको छ। साथै सिक्किमको प्राकृतिक सौन्दर्य तथा जैविक विविधताको अवलोकन गर्न अर्केडेडियमको भ्रमण पनि गर्ने कार्यक्रम उहाँको रहेको छ। राज्यपालसँगको औपचारिक भेटघाट तथा दिवा भोजका क्रममा उपराष्ट्रपतिले सिक्किमको विकास यात्राको प्रशंसा गर्नुभयो। भारतमाला परियोजना र असममाला 3.0 अन्तर्गत असममा चलिरहेको सडक र राजमार्ग निर्माण कार्यले द्रुत गतिमा राज्यको कनेक्टिभिटीलाई बलियो बनाइरहेको छ। यी परियोजनाहरूलाई उत्तर पूर्वी भारतमा आर्थिक गतिविधिहरू, व्यापार सम्बन्धहरू र रणनीतिक पूर्वाधारहरूलाई सुदृढ पार्ने दिशामा महत्त्वपूर्ण कदमहरूको रूपमा मानिन्छ। असममा राज्य सरकार र केन्द्रको संयुक्त पहलमा 320 करोड रुपियाँ भन्दा बढीको लागतमा 900 किलोमिटर भन्दा बढी सडकहरूको निर्माण र विकास भइरहेको छ। यी परियोजनाहरूले सहरका साथै ग्रामीण र दुर्गम क्षेत्रहरूलाई राम्रो सडक सञ्जालको साथ जोड्ने लक्ष्य राखेका छन्। यस क्रममा NH 37 सिल्चर बुद्धनगर खण्डलाई 4 लेनमा

0: विस्तार गरिनेछ। यसै गरी डिमा हसाओ जिल्लामा 229 किलोमिटर लामो आधुनिक र विपद प्रतिरोधी राजमार्ग निर्माण भइरहेको छ। एनएस 306 को सिल्चर बेरेङ्गेट सेराङ सडकमा पनि 4 लेनको सडक निर्माणको काम धमाधम भइरहेको छ। यस परियोजना पूरा भएपछि असम र मिजोरम बीचको कनेक्टिभिटीलाई उल्लेखनीय रूपमा बलियो बनाउने अपेक्षा गरिएको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग। अब प्रस्तुत गरिरहेछौ कार्यक्रम गीत संगीत। गीत संगीत कार्यक्रममा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन। कार्यक्रमको प्रथम गीत स्वीकार्नुहोस् रामकृष्ण ढकालको आवाजमा, शब्द रचना छ दिपु उप्रेदीको, संगीत सरोज एन्ड दिपुको।

अहिले सुन्नुभयो जगदीश समालको आवाजमा शब्द मुक्ति उपाध्यायको संगीत सरोज दिपुको आकाशवाणी खरसाङबाट अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम गीत संगीत।

0: सत्यराज आचार्यको आवाजमा रहेको यस गीतको अन्तसाथै आजलाई पूरा हुन्छ गीत संगीत कार्यक्रम। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौँ। अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले नेदरल्यान्डको आफ्नो औपचारिक भ्रमणको क्रममा आज भारतीय प्रवासीलाई सम्बोधन गर्नुभयो। प्रधानमन्त्री मोदीले नेदरल्यान्डका प्रधानमन्त्री रोप जेटेनसँग द्विपक्षीय वार्ता पनि गर्नुहुनेछ। गृहमन्त्री अमित शाह आजदेखि गुजरातको दुई दिवसीय भ्रमणमा हुनुहुनेछ। पश्चिम बङ्गालमा नवगठित भारतीय जनता पार्टी सरकारले अन्य पिछडिएका वर्ग आरक्षण सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने प्रक्रिया सुरु गरेको छ। राजस्थानमा जनगणना 2027 लागि घर घरबाट डेटा सङ्कलन आजबाट सुरु भएको छ। यो चरण 14 जुनसम्म जारी रहनेछ। अनि मौसम विभागले आगामी दुई दिनमा अण्डमान र निकोबार द्वीप समूह, पश्चिम बङ्गालको तराई क्षेत्र, सिक्किम, आसाम, मेघालय र दक्षिण आन्तरिक कर्नाटकमा भारी वर्षा हुने सम्भावना रहेको बताएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले नेदरल्यान्डको आफ्नो औपचारिक भ्रमणको क्रममा आज भारतीय प्रवासीलाई सम्बोधन गर्नुभयो। हेगमा आयोजित सामुदायिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री नरेन्द्र मोदीले सभाको न्यानोपन र उत्साहले आफूलाई भारतको कुनै महोत्सवमा भाग लिइरहेको जस्तो महसुस गराएको बताउनु भएको छ। उहाँले हेगलाई भारत नेदरल्यान्ड्स मित्रताको जीवन्त प्रतीकको रूपमा वर्णन गर्नुभयो र डच नेताहरूले भारतीय डायस्पोराको योगदानको निरन्तर कदर गर्ने बताउनुभयो। प्रधानमन्त्री मोदीले नेदरल्यान्ड्सको समाज र अर्थतन्त्रलाई सुदृढ पार्न भारतीय डायस्पोराले निर्वाह गरेको भूमिकामा प्रत्येक भारतीयले गर्व गर्ने बताउनुभयो। कार्यक्रममा हजारौं मानिसहरू उपस्थित रहेका थिए।
2: नेदरल्यान्ड्सको समाज और यहाँको इकोनोमीमा जो कन्ट्रिब्युट कर रहे हैं उस पर हर भारतवासी को गर्व है। मैं आज इस अवसर पर नेदरल्यान्ड की जनता का, यहाँ की सरकार का आभार व्यक्त करता हूँ। मैं यहाँ की जनता को 140 करोड़ भारतवासियों की तरफ से अपनी शुभकामनाएं देता हूँ।
1: प्रधानमन्त्री मोदीले नेदरल्यान्डका प्रधानमन्त्री रोप जेटेनसँग द्विपक्षीय वार्ता गर्नु

0: हुनेछ। प्रधानमन्त्रीको राजा विलियम अलेक्जेन्डर र महारानी म्याक्सिमालाई पनि भेट्ने कार्यक्रम रहेको छ। यो भ्रमण धेरै महत्त्वपूर्ण छ र भारत EU स्वतन्त्र व्यापार सम्झौतापछि भारत EU सम्बन्धलाई व्यापक बनाउने सम्भावना छ। प्रधानमन्त्रीले आफ्नो बसाइको क्रममा प्रमुख व्यापारिक नेताहरूसँग पनि अन्तर्क्रिया गर्नुहुनेछ। यो कार्यक्रम प्रधानमन्त्रीको नेदरल्यान्ड्स भ्रमणको मुख्य आकर्षण हुनेछ। यो सामुदायिक कार्यक्रम भारत नेदरल्यान्ड्स सम्बन्ध, भारतीय डायस्पोराको भूमिका र भारतको विश्वव्यापी पहुँचमा केन्द्रित हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि स्विडेनको भ्रमण गर्नुहुनेछ। भ्रमणको उद्देश्य द्विपक्ष साझेदारीलाई सुदृढ पार्नु हो। गृहमन्त्री अमित शाह आजदेखि गुजरातको दुई दिवसीय भ्रमणमा हुनुहुनेछ। पश्चिम बङ्गाल, आसाम र पुडुचेरी विधानसभा चुनावमा भारतीय जनता पार्टीको भारी जितपछि यो उहाँको पहिलो गुजरात भ्रमण हो। आफ्नो भ्रमणको क्रममा श्री शाहले विभिन्न समीक्षा बैठकहरूमा भाग लिनुहुनेछ।
1: केन्द्रीय गृहमन्त्री अमित शाह आज से दो दिन गुजरात के दौरे पर है। आज सुबह अहमदाबाद में म्युनिसिपल कॉर्पोरेशन साउथ वेस्ट जोन ऑफिस में श्री शाह की अध्यक्षता में एक हाई लेवल रिव्यू मीटिंग हुई। श्री शाह ने म्युनिसिपल कॉर्पोरेशन के कमिश्नर और सीनियर अधिकारियों के साथ हरियाली लोकसभा के तहत पेड़ लगाने, विकास के कामों, इंटरलिंकिंग और जिलों के रिनोवेशन पर चर्चा की। आज दोपहर तक होने वाली मीटिंग में श्री शाह सरखेज गांधीनगर हाईवे के मॉडर्नाइजेशन के कामों की प्रोग्रेस का रिव्यू करेंगे। इसके अलावा केंद्रीय गृहमंत्री GUDC और गांधीनगर लोकसभा के कामकाज में हुई प्रोग्रेस के साथ साथ मानसा म्युनिसिपैलिटी से जुड़े दूसरे विकास कामों, गांधीनगर लोकसभा इलाके में पब्लिक हॉस्पिटल के कामकाज में हुई प्रोग्रेस, अखंडानंद और सस्तु साहित्य मुद्रणालय ट्रस्ट के कामकाज का रिव्यू करेंगे। प्रवेश अड़ियचा, आकाशवाणी समाचार, अहमदाबाद।
0: पश्चिम बंगाल में नवगठित भारतीय जनता पार्टी सरकार ने अन्य पिछड़िएका वर्ग आरक्षण सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने प्रक्रिया सुरु गरेको छ। बिहिबार सरकारी अधिवक्ता कुनाल मिमानीले सर्वोच्च अदालतका रजिस्ट्रारलाई पत्र लेख्दै मामिला फिर्ता लिन तत्काल सुनवाईको लागि अनुरोध गर्नुभयो। 22 मई 2024 कलकत्ता उच्च अदालतले तृणमूल कङ्ग्रेस सरकारले तयार पारेको अन्य पछाडिएका वर्गको सूची रद्द गरे र नयाँ सूची तयार पार्ने आदेश दियो। तत्कालीन राज्य सरकारले यो निर्णय विरुद्ध सर्वोच्च अदालतमा अपिल गरेको थियो। प्रधान न्यायाधीश सूर्यकान्तको नेतृत्वमा रहेको बेन्चले मामिलाको सुनवाई गरिरहेको छ। रक्षा मन्त्री राजनाथ सिंहले उत्तर प्रदेश र देशका अन्य धेरै भागहरूमा भारी वर्षा र आँधीबेहरीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। एक सामाजिक सञ्जालमा पोस्टमा श्री सिंहले शोक सन्तप्त परिवारहरूप्रति संवेदना व्यक्त गर्नुभएको छ। उहाँले केन्द्र सरकारले प्रभावित राज्यहरूलाई सबै सम्भव सहयोग प्रदान गरिरहेको बताउनु भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज लोकसभामा भारतका उपराष्ट्रपति सिपी राधाकृष्णनलाई आत्मीयता तथा हार्दिकताका साथ स्वागत गर्नुभयो। उपराष्ट्रपति सिक्किमको 51 राज्य स्थापना दिवस समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुन राज्यको एक दिवसीय आधिकारिक भ्रमणमा आज राजधानी आउनुभएको थियो। लोकभवन अनुसार लोकभवनमा आगमनपछि राज्यपालले उपराष्ट्रपतिलाई पुष्पगुच्छा प्रदान गर्दै स्वागत गर्नुभयो। उक्त कार्यक्रममा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ, उनकी धर्मपत्नी कृष्ण राई, केन्द्रीय संचार तथा उत्तर पूर्वी क्षेत्र विकास मन्त्री ज्योतिरादित्य सिन्ध्या, राज्य मन्त्री परिषदका सदस्यहरू, विधायकहरू तथा राज्य प्रशासनका वरिष्ठ अधिकारीहरूको विशेष उपस्थिति रहेको थियो। आफ्नो भ्रमणका क्रममा उपराष्ट्रपतिले गान्तोकस्थित मनन केन्द्रमा आयोजित हुने मुख्य समारोहमा प्रमुख अतिथिका रूपमा सहभागिता जनाउने आशा गरिएको छ। साथै सिक्किमको प्राकृतिक सौन्दर्य तथा जैविक विविधताको अवलोकन गर्न अर्किडोरियमको भ्रमण पनि गर्ने कार्यक्रम उहाँको रहेको छ। राज्यपालसँगको औपचारिक भेटघाट तथा दिवाभोजका क्रममा उपराष्ट्रपतिले सिक्किमको विकास यात्राको प्रशंसा गर्नुभयो। राजस्थानमा जनगणना 2027 लागि घरबाट डेटा सङ्कलन आजबाट सुरु भएको छ। यो चरण 14 जुनसम्म जारी रहनेछ र यसमा राज्यमा घर सूचीकरण र घर गणना समावेश हुनेछ। जनगणना कर्मचारीहरूले घर निर्माणमा प्रयोग हुने सामग्री र त्यसमा उपलब्ध सुविधाहरूसँग सम्बन्धित 33 प्रश्नहरू सोधेर जानकारी सङ्कलन गरिरहेका छन्। अर्थशास्त्र तथा सांख्यिकी निर्देशक विनेश सिंघवीले 1 मईमा राज्यमा सुरु भएको स्वगणना प्रक्रिया हिजो समाप्त भएको बताउनुभयो। राजस्थानमा लगभग 15 लाख परिवारले स्वगणना सुविधा मार्फत आफ्नो जानकारी पेश गर्न विकल्प चुनेका छन्। सरकारले पूर्व लेफ्टिनेन्ट जनरल मनोज कुमार कटियारको एक एडिट गरिएको भिडियोको खण्डन गरेको छ। भिडियोमा अफगान तालिबानलाई पाकिस्तान विरुद्ध कारवाही गर्न पैसा दिएको र भारतको पक्षमा लडिरहेको दावी गरिएको थियो। प्रेस सूचना ब्यूरोको तथ्य जाँच एकाईले श्री कटियारले यस्तो कुनै पनि बयान नदिएको स्पष्ट पारेको छ। एकाईले यो भिडियो गलत सूचना फैलाउन र भारतीय सेनामाथि जनताको विश्वासलाई कमजोर पार्न एआई प्रयोग गरेर सृजना गरेको बताएको छ। एकाईले नागरिकहरूलाई सतर्क रहन र यस्तो सामग्री नफैलाउन अपिल गरेको छ। उनीहरूले नागरिकहरूलाई 9187997119259 कल गरेर वा factcheck@pib.gov.in मा इमेल पठाएर यस्ता झुटा दावीहरू रिपोर्ट गर्न आग्रह गरेको छ। सांख्यिकी तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले अर्थव्यवस्थालाई सुदृढ पार्न परम्परागत ज्ञान र सम्बन्धित गतिविधिहरूको योगदान मापन गर्ने ढाँचामा अनुसन्धान पत्रमा प्रतिक्रिया र सुझावहरू आमन्त्रित गरेको छ। सुझावहरू जुन 15 सम्ममा manish@jindal@mospi.gov.in र निरज कुमार @nic.inमा पठाउन सकिनेछ। पर्यावरण मन्त्री भूपेन्द्र यादवले दुई अमूर जातिको बाजले दक्षिण अफ्रिकाबाट भारत हुँदै पूर्वी एसिया फर्कने यात्रा सुरु गरेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री यादवले यी सेटेलाइट ट्याग गरेका चराहरूले सोमालियाबाट पूर्वी भारतसम्म लगभग 6000 किलोमिटर उडान गरेका थिए। पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्रालयको संरक्षण बलको एक भागको रूपमा नोभेम्बर 2025 मणिपुरको तामेङलोङ जिल्लाको चिउलुआनमा यी चराहरूमा सेटेलाइट ट्यागहरू लगाएको थियो। मौसम विभागले आगामी 2 दिनमा अण्डमान र निकोबार द्वीप समूह, पश्चिम बङ्गालको तराई क्षेत्र, सिक्किम, आसाम, मेघालय र दक्षिण आन्तरिक कर्नाटकमा भारी वर्षा हुने सम्भावना रहेको बताएको छ। भोलि अरुणाचल प्रदेश, केरलम, माहे, तामिलनाडु, पुडुचेरी र कराईकलमा पनि यस्तै अवस्था रहनेछ। आज बिहार, आन्ध्र प्रदेश, छत्तिसगढ, पूर्वी राजस्थान, झारखण्ड, लक्षद्वीप, मध्य महाराष्ट्र, मराठवाडा, जम्मू कश्मीर, लद्दाख र उत्तर पूर्वी राज्यहरूमा बिजुली र तेज हावासँगै मेघगर्जन र आँधीबेहरी चल्ने सम्भावना रहेको छ। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुन्छ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। प्रधानमन्त्री नरेन्द्र मोदीले न्युजिल्यान्डको आफ्नो औपचारिक भ्रमणको क्रममा आज भारतीय प्रवासीलाई सम्बोधन गर्नुभयो। प्रधानमन्त्री मोदीले नेदरल्यान्डका प्रधानमन्त्री रोप जेटनसँग द्विपक्षीय वार्ता पनि गर्नुहुनेछ। गृहमन्त्री अमित शाह आजदेखि गुजरातको 2 दिवसीय भ्रमणमा हुनुहुनेछ। पश्चिम बङ्गालमा नवगठित भारतीय जनता पार्टी सरकारले अन्य पिछडिएका वर्ग आरक्षण सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने प्रक्रिया सुरु गरेको छ। राजस्थानमा जनगणना 2027 लागि घर घरबाट डेटा सङ्कलन आजबाट सुरु भएको छ। यो चरण 14 जुनसम्म जारी रहनेछ। अनि मौसम विभागले आगामी 2 दिनमा अण्डमान र निकोबार द्वीप समूह, पश्चिम बङ्गालको तराई क्षेत्र, सिक्किम, आसाम, मेघालय र दक्षिण आन्तरिक कर्नाटकमा भारी वर्षा हुने सम्भावना रहेको बताएको छ। आकाशवाणीबाट समाचार पुर्याउँछु। 5 बजेर 5 मिनटमा मुख्य समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

अज्ञानताको तममै रात्रिले अनिलता छाएको संसारलाई शिक्षाको एउटै किरणले आलोकित पार्दछ। आदरणीय श्रोताहरू, शिक्षालाई हाम्रो संस्कृतिमा ज्योतिसँग तुलना गरिएको छ। अज्ञानको अन्धकारमय संसारदेखि ज्ञानको प्रकाशमय संसारतर्फ जाउँ भन्ने महत्वपूर्ण उद्देश्य रहेको आकाशवाणी खरसाङको प्रस्तुति यो शिक्षा ज्योति कार्यक्रममा यो सञ्चालक अशोक शर्माको हार्दिक स्वागत एवं न्यानो न्यानो अभिवादन। प्रस्तुत गर्न लागिरहेका छौँ आजको शिक्षा ज्योति कार्यक्रम।

हामीले हाम्रा श्रोताहरूलाई गीत त अवश्य नै सुनाउनु पर्छ, किनकि श्रोताहरू सङ्गीतलाई सृष्टिको प्राण भनिन्छ, जीवनको प्रत्येक आरोह अवरोह हर्ष अमर्ष माया मोह प्रेम उत्सर्ग सबैमा सङ्गीतको विश्व मोहिनी जादुई स्पर्श पाइन्छ। वास्तवमा भन्न पर्दा प्यारा विद्यार्थी भाइ बहिनीहरू, गीत सङ्गीतको तृष्णा कहिले पनि मेटिँदैन। तपाईँ हाम्रो हृदय

0: आज हामी माझमा हुनुहुन्छ बिके दुर्गा दिदी, र हजुरलाई यो शिक्षा ज्योति कार्यक्रममा स्वागत छ दिदी। र परिवार सम्बन्धी तपाईँको आफ्नो विचार र तपाईँले परिवारलाई कुन नजरियाले हेर्नुहुन्छ, र हाम्रो समाजलाई यो परिवार के हो, परिवार कस्तो खालके हुनुपर्छ, अनि परिवारमा कस्ता कस्ता किसिमका गुणहरू हुनुपर्छ हरेक सदस्यमा भन्ने विषयमा अलिकति प्रकाश पारिदिनुहोस् न।
1: त परिवार भन्नुको अर्थ नै एउटा घर परिवारमा जतिजना फ्यामिली मेम्बरहरू छन्, र परिवारको अर्थ हुन्छ आज हामीले बढी बढी बिल्डिङहरू त बनाउँछौँ, तर बिल्डिङ मात्रै बनाएर हुँदैन, त्यो बिल्डिङभित्र बस्ने जति पनि फ्यामिली मेम्बरहरू छ उनीहरूको कुन प्रकारले बसेको छन्, र जुन घरमा एउटा सम्पूर्ण आमा बाउ दाजुभाइ दिदी बहिनी छोराछोरी नाता नातिनी एउटा परिवारभित्र हुन्छ, त्यो मिलेको परिवार भएको घरलाई नै असली परिवार भनिन्छ। त परिवारको अर्थ हो सबैभन्दा पहिला त अब एउटा आमा र बाबाको पुरा भूमिका हुनुपर्छ,
0: निश्चय निश्चय
1: होइन। किन भन्दाखेरि एउटा बिल्डिङलाई पनि पहिला उठाउनुको लागि फाउन्डेसनको दरकार पर्छ, जति फाउन्डेसन हामीले पक्का गर्छौँ त्यति नै त्यो बिल्डिङ मजबुत भएर जान्छ। यसरी नै घरको माता पिता चाहिँ घरको के भयो, पिलर भयो, र जुन घरमा जस्तो जस्तो प्रकारको माता पिताको संस्कार हुन्छ त्यो नानीले अवश्य पाएको हुन्छ। र एउटा परिवारमा छोराछोरीलाई राम्रो बनाउनुको लागि हो भने सबैभन्दा पहिला माता पिताको ठुलो भूमिका हुन्छ, र माता पिताले चाहिँ कुन प्रकारको संस्कार लिएर चल्दैछ विशेष गरी यसमा आमाको भूमिका, किन भन्दा त्यसै पनि अब नारीलाई त महत्त्व दिएकै छ। जति पनि मन्दिरहरूमा हामीले के देख्छौँ, देवताको भन्दै बेसी देवीको गाइन्छ, र आज पनि देवी पूजनमा कति हामीले भलेही पुरुषमा कमाउने भए तापनि हामीले कसलाई अगाडि जान्छौँ, सर झुकाउनु मा लक्ष्मीको अगाडि जान्छौँ, हे मा मलाई पैसा दिनुहोस्, तर कमाउँछ पुरुषले तर पनि माताको अगाडि गएर लक्ष्मी लान्छ। लक्ष्मी को हुनुहुन्थ्यो, नारी नै। आज जति पनि संसारमा हेऱ्यौँ भनेदेखिको विद्वान विद्वानहरू त पुरुष जाति नै देखेको छ, तर पनि ती पुरुष जातिहरू मा सरस्वतीको अगाडि गएर हे मा मलाई विद्या दिनुहोस् हुनुहुन्थ्यो सरस्वती,
0: होइन,
1: नारी नै, होइन। यसरी नै सन्तोषीमा आज जति पनि ठुल्ठुलो बडे बडे विद्वानहरू छ, शक्तिशाली छ, कुनै ढाको नै किन नहोस् है, उनीहरूले पनि शक्ति माग्नु मा दुर्गा माको अगाडि जान्छ, हे मा मलाई शक्ति दिनुहोस् भनेर। तर जति पनि आज हामीले भक्तिमा पनि देख्छौँ देवीहरूकै अगाडि जान्छौँ, दुर्गा सरस्वती लक्ष्मी शीतला है जगदम्बा अनेक देवीहरूको नाम छ। त यसले गर्दाखेरि एउटा घर परिवारमा सबैभन्दा ठुलो भूमिका चाहिँ एउटा माताको हुन्छ, आमाको
0: परिवारमा
1: है। र जस्तै प्रकारले ठुलो ठुलो विद्वानहरूमा हेर्नुहोस्, जस्तै जिजस क्राइस्ट हेर्नुहोस् है, महात्मा बुद्धहरू, जति पनि ठुल्ठुलो महान आत्माहरूको जन्म भएको थियो उनीहरूको जन्म पनि एउटा नारीबाट नै भएको थियो, होइन। त नारीको कति ठुलो भूमिका रहेछ एउटा परिवारलाई सारा थमाउनुको लागि चाहिँ।
0: हजुर र हजुरको सन्दर्भमा हजुरले जुन चाहिँ कुरा गर्नुभयो, आमाको मूल्याङ्कन अतुलनीय छ भन्ने कुरो नै आयो है, किनभने आमा अब महत्त्वपूर्ण भूमिका रहन्छ एउटा परिवारमा, र आमाको गरिमा हामीले वर्णन गरेर पनि साध्य छैन, होइन दिदी। अनि जति पनि अब छोराछोरी छन् उनीहरूको के दायित्व रहन्छ त परिवारभित्र, तपाईँको आफ्नो दृष्टिकोणमा?
1: हजुर, त छोराछोरीको पनि अब त्यही दायित्व बनिन्छ जुन चाहिँ एउटा आमा बाबाले हामीलाई, जस्तै पिताले निधारको पसिना चुहाएर पनि आफ्नो छोराछोरीलाई कुनै कसर छोडेको हुँदैन आफ्नो नानीलाई बडो बनाउनुको लागि, त्यस कारणले गर्दाखेरि छोराछोरीको पनि कर्तव्य मेन बनिन्छ, सबैभन्दा ठुलो सेवा त एउटा माता पिताकै हो,
0: होइन।
1: त अब जसले चाहिँ एउटा माता पिताको सेवा गर्छ उसले सायद भगवान्को मन्दिर पनि जानु पर्दैन, त सबसे पहिला उसले त्यो प्र्याक्टिकल गरेर देखाउनु पर्यो, आज उनलाई ठुलो बनाउने नै उसको माता पिता हो। अन्त जस्तै छोराछोरीले अब त्यो दायित्व सम्झिनु पर्यो कि हुनु त संसारमा हाम्रो जुन चाहिँ कर्ज हुन्छ आमा बाबाले जुन हामीलाई यो स्थितिमा पुर्यायो, यो उसमा अहिले जुन हामी खडा छौँ मेरो माता पिताले गर्दा नै म खडा छौँ नि त, होइन। त हामीले भनिन्छ कि आमा बाबाको ऋण कहिले पनि चुक्ता गर्नु सकिँदैन, हामी हरेक छोराछोरीले चाहिँ अब यो बुझ्नु सक्छ, जसरी अब हामीले आमाको जुन चाहिँ हामीले 10 धारा दुध खाएर हामी ठुलो भएको छौँ, त्यो ऋण त हामीले कहिले पनि चुक्ता गर्नु सक्दैन र नै, र मातृ ऋण र पितृ ऋण जुन चाहिँ छ त्यो हामीले जन्म अन्तिमसम्म हाम्रो सबैभन्दा ठुलो छोराछोरीको धर्म के हो उनीहरूको चाहिँ यो पुरा सम्पूर्ण आफूबाट के हुन्छ उनीहरूको पुरा पुरा गर्नैपर्छ, किनभने आज हामी उहाँहरू थियो त हामीले संसार देख्यौँ। त्यसैले गर्दा भक्तिमा पनि श्री गणेशलाई चाहिँ किन पहिला पूजा गरिन्छ भन्दाखेरि भन्नुभयो को चाहिँ अब संसारको चक्र लगाएर आउँदाखेरि अब कार्तिक त उडेर गइहाल्यो, अब यता गणेश चाहिँ कसरी जाने, उनको त अब यता उहाँ नै मुसो देखाएको छ होइन। त्यसैले गर्दाखेरि अब गणेशले चाहिँ के गर्नुभयो, आफ्नो माता पिताको वरिपरि 3 चक्र लगाएर नै मेरो लागि चाहिँ तपाईँभन्दा ठुलो संसारमा अरू कोही छैन र नै आज भक्तिमा पनि गणेशको पूजा पहिलो गरेको छ, यो हो हाम्रो छोराछोरीको कर्तव्य।
0: हजुर, र हामी निसङ्कोच भन्न सक्छौँ हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई आमा बाबाले हजुरहरूलाई दिएको माया निस्वार्थ माया हो, यो निस्वार्थ मायाको मूल्याङ्कन बुझ्नु आजको दिनमा नितान्त जरुरी छ, र विशेष आजको यस विशेष दिनमा दिदीले धेरै नै राम्रो राम्रो कुराहरू गरिदिनु भयो, र विशेष बुवा अर्थात् भनौँ बाबाको कर्तव्य कस्तो रहन्छ कि आफ्नो परिवारलाई, आमाको मूल्याङ्कन त तपाईँले बताइहाल्नु भयो, अब बाबाको पनि मूल्याङ्कन के कस्तो हुनुपर्ने हो आफ्नो परिवारलाई आफ्नो घरलाई राम्रोसँगले छेकेर राख्नको निम्ति उहाँको के कस्तो दायित्व हुनुपर्ने हो त?
1: जसरी अब आमाले त अब सम्पूर्ण भूमिका गरेकै हुन्छ है, राति राति नसुती पनि आफ्नो छोराछोरीको लागि, त्यस्तै तरिकाले पिताको पनि त्यही नै कर्तव्य बनिन्छ। जब हामीले भन्छौँ भने गीतमा पनि भनेको छ, धरती मेरी माता हो भने पिता आसमा, है धरतीको मात्रै जति भूमिका छ

0: आसमानको पनि त्यति नै हुनुपर्छ। त पिता त घरको त्यो पिलर हो, किनभने पिताले घरको आमाले त छोराछोरीलाई आफ्नो दुःख बिमार पनि नभनिकन सम्पूर्ण हेर्छ भने पिताको पनि त आफ्नो कर्तव्य बनिन्छ। केवल पिता मात्रै भएर त होइन नि त, पिताले चाहिँ अब घरको नानीहरू बाहिर गएपछि के गर्दैछ कसो गर्दैछ पिताले त्यो पनि हेर्नु पऱ्यो बाहिर गएर। खालि हामीले ठुल्ठुलो स्कुलमा पढाएर मात्रै बस्छु भनेर भएन, मैले राम्रो राम्रो स्कुलमा हालेँ मेरो छोरा भनेर होइन, पिताको त्यो पनि कर्तव्य बनिन्छ। जसरी माताको भूमिका छ पिताले पनि आफ्नो छोराछोरीलाई त्यही प्रकारले चाहिँ गाइडेन्स गर्नुपर्छ कि मेरो नानीलाई चाहिँ मैले पूर्ण रूपले हेर्नुपर्छ। किन भन्दाखेरि जब पनि अब हामीले ताली त अब एक हातले बस्दैन, ताली बजाउनुको लागि दुई हात चाहिन्छ। तर आज चाहिँ के भन्छ भने पिताले चाहिँ त्यति साह्रो कर्तव्य बुझ्दैन नि त होइन, कि पिताले चाहिँ के भन्छ भने चाहिँ विशेष गरी दोष लगाउँछ आमालाई
1: होइन।
0: यो हामीले अब त्यो प्र्याक्टिकल देखिरहेको हुन्छौँ, हामीले आमतौरमा पनि के बुझ्छौँ भनेदेखिको जब जब नानीले कुनै राम्रो काम गरेर चाहिँ एकदम है नाम रोशन गर्यो भने पिताले छाती है पिट्छ, मेरो छोराले देख्यौ मेरो छोराले यो गर्यो भनेर पिताले त्यतिखेर एकदम आफ्नो छाती थम्थमाउँछ है। तर त्यही प्रकारले चाहिँ नानी बिग्रिँदाखेरि चाहिँ उही पिताले के गर्छ यो सबै नानी बिगार्ने आमालाई भनेर आमालाई दोषी बनाउँछ। तर एउटा आमाले मात्रै के गर्ने त, जस्तो रिडको हड्डीको पनि कति ठुलो भूमिका छ
1: होइन,
0: रिडको हड्डीको त्यस्तो नै ठुलो भूमिका पिताको पनि छ। त्यसैले गर्दाखेरि बराबरै छ आमा र बाबाको हात।
1: हजुर तपाईँले एकदमै सठिक कुरा गर्नुभयो, यो तितो सत्य हो
0: कि
1: जबकि छोरा अथवा छोरीले एउटा राम्रो काम गरेको छ भने धाक फुलाएर मेरो छोरा मेरो छोरी भनेर गर्व गर्छन् ती पिताले, भने केही काम बिगारे पनि ती आमालाई नै दोष लाउने चलन विशेष हाम्रो नेपाली समाजमा पनि छ है। र हजुरलाई बिदा दिनु अघि जति पनि अहिले यो शिक्षा ज्योति कार्यक्रम सुनेर बसिरहनु भएका प्यारा प्यारा मसिना विद्यार्थी भाइ बहिनीहरू सुनिरहनु भएका छन् है, ती अध्ययन गरिरहेका ती मसिना मसिना विद्यार्थी भाइ बहिनीहरूलाई के सुझाव के सन्देश राख्न चाहनुहुन्छ आजको यस विशेष दिनमा?
0: मसिनो नानीहरूलाई चाहिँ म यही सुझाव दिन चाहन्छु है, किन भन्दाखेरि आज हामीले सबसे पहिला जब आमाको गर्भबाट हामी जन्मियौँ भनेदेखिको आज हामीले सबसे पहिला एउटा नानीको मुखबाट पनि एउटा आमा भन्ने शब्द पहिला निस्किन्छ। र तपाईँहरूले पनि आफ्नो आमा बुवालाई माया गर्नुहोस्, उनीहरूको आज्ञामा चल्नुहोस्। जसले आफ्नो आमा बाबाको जुन चाहिँ इज्जत गर्छ मान सम्मान गर्छ उनीहरूको नाम हमेसा अगाडि बढेर जान्छ। र कुनै पनि काम हामीले आफ्नो माता पितालाई मन दुखाएर गरेको छौँ भने जति नै हामीले शिक्षालाई हामीले पढेर अगाडि बढे तापनि हामीले केही गर्न सक्दैनौँ। भनिन्छ कि सबैभन्दा ठुलो हाम्रो हुनु त हामी आफ्नो कर्मले अगाडि बढ्छौँ भनेदेखिको हामीलाई सबसे पहिला आमा बाबाको आशीर्वाद मेन चाहिन्छ। जो नानीहरूले आफ्नो माता पिताको आशीर्वाद लिएर अगाडि बढ्छ र आशीर्वादले भयङ्कर काम गर्छ, जहाँ दुवा छ त्यहाँ सब कुछ छ। र जसरी हामीले महाभारतमा पनि देख्छौँ जो पनि काहीँनिर र कौरवको नानी होस् चाहे पाण्डवको नानी होस् उनीहरू युद्ध गर्नु अगाडि आमा बाउको अगाडि गएर नै आशीर्वाद माग्ने गर्छन्। र तपाईँहरूले पनि जे काम गर्नु अगाडि पनि भगवान् जस्तै आफ्नो आमा बाबालाई मान्नुहोस्, उनीहरूबाट ब्लेसिङ लिने कोसिस गर्नुहोस्। जहाँ चाहिँ जसकोमा ब्लेसिङ छैन जहाँ चाहिँ दुवा छैन त्यहाँ दवाले पनि काम गरिँदैन। जसको पासमा दुवा छ आशीर्वाद छ अवश्य उनीहरूको भित्रबाट हृदयबाट निस्केको आशीर्वाद दुवाले तपाईँलाई अगाडि बहुत बढाउँछ। र माता पिताको दुवा बाहेक तिमीले केही पनि गर्न सक्दैनौ। र सबसे पहिला चाहिँ आमा बाबालाई नै हामीले भगवान्को रूपमा हेर्नुपर्छ।
1: र दिदीले धेरै राम्रो सुझाव एवं सन्देश हाम्रा मसिना मसिना विद्यार्थी भाइ बहिनीहरूलाई दिइहाल्नुभयो र आफ्नो व्यस्त समयलाई पछ्याएर आज शिक्षा ज्योति कार्यक्रममा आएर परिवार कस्तो हुनुपर्ने हो र परिवारको के कस्तो दायित्व रहन्छ परिवारका ती सदस्यहरूको बारेमा वृत्तान्त कुराहरू राम्रोसँगले प्रकाश पारिदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद छ।
0: तपाईँलाई पनि धेरै धेरै धन्यवाद।

0: र आदरणीय श्रोताहरू, अहिले हामी माझमा हुनुहुन्छ एक युवा सुशील मुखिया भाइ, र भाइलाई शिक्षा ज्योति कार्यक्रममा स्वागत छ भाइ।
1: हजुर नमस्कार हजुर सबैलाई, अनि यो कार्यक्रम सुनेर बस्नुहुने सबैलाई मेरो नमस्कार।
0: तपाईँ एक युवा हुनुहुन्छ र परिवारप्रतिको तपाईँको स्नेह र प्रेम के कस्तो रहेछ, तपाईँको आफ्नो भाव हामीसँग बाँड्नुहोस् न।
1: हजुर, र विशेष है परिवार भन्नाले एउटा अब घर संसारै भनौँ होइन, एउटा परिवार एउटा माहौल, त्यो परिवारमा चाहिँ एउटा एकदमै राम्रो माहौल हुनुपर्छ मेरो विचारमा। एउटा माया प्रेममा चाहिँ बाँचेको हुनुपर्छ, एकअर्काको मन बुझाबुझ भएको हुनुपर्छ है, र आफ्नो सबै अब एउटा बाउ भएपछि होइन, परिवारको अब सबैभन्दा ठुलो त हामी बाउलाई नै मान्छौँ है, अनि बाउ भएपछि परिवारको आफ्नो नानीहरू या आफूभन्दा ठुलो पनि छन् भने होइन, अब आमा हुनसक्छ होइन, आफ्नो बाबा हुनसक्छ, तर अब एउटा परिवार चलाउने चाहिँ अब एउटा हेड फ्यामिली भन्ने चाहिँ अब बाजे बोजूले त छोडिदिइसकेको हुन्छ एउटा आफ्नो छोरालाई है, हजुर सिरोभार दिइसकेको हुन्छ, र त्यो बाउले चाहिँ अब आफ्नो आमा बाबा अनि नानीहरूको अनि साथै बुहारीहरू पनि छन् भने तिनीहरूको चाहिँ अब के कस्तो चालचलन चरित्र छ, त्यो विचार गरेर चाहिँ आफ्नो परिवारलाई चाहिँ होइन, आफ्नो हरेक कुरोको सबै जिम्मेवारी चाहिँ आफ्नो आफ्नो दिनु पर्यो होइन। तर अब करकापमा कसैले अब कुनै काम गर्नु सक्दैन भने जबरजस्ती त्यो करकापमा चाहिँ त्यो काम दिनु हुँदैन जस्तो लाग्छ है, र सबै मिलेर नै एउटा परिवार चाहिँ बनिन्छ, मिलेर नै एउटा घर संसार चल्छ मेरो विचारमा चाहिँ।
0: हजुर हजुर, र परिवार त विशेष गरी आमा बाबु अनि छोरा छोरी, यी चार परिवार मिलेर एउटा सानो परिवार सुखको आधार बनिन्छ होइन। र भाइ विशेष त छोराको दायित्व ती परिवारको निम्ति के कस्तो हुनुपर्छ, तपाईँ एक युवा भएको नाताले बताइदिनुहोस्।
1: छोराको कुरा गर्नुभयो है, छोराको दायित्व चाहिँ परिवारमा एकदमै ठुलो अहम छ भन्छु म, किनभने छोरालाई सबैले आश गरेको हुन्छ, अब गाउँघर समाजदेखि लिएर सबै कुरो चाहिँ अब एउटा छोराले हेर्नुपर्छ होइन, अब अरू परिवारको पनि त्यो जिम्मेवारी हुन्छ, तर पनि अब प्रमुख रूपमा चाहिँ गाउँ समाजमा चाहिँ एउटा छोरालाई नै त्यो दायित्व निर्वाह गर्नुपर्ने अवस्था हुन्छ, र परिवार चलाउनु आफ्नो घर चलाउनुदेखि छर छिमेक गाउँघर मरौपरो बिहा हरेक कुरोमा चाहिँ एउटा छोराको अहम भूमिका हुन्छ है, र छोरा भएपछि चाहिँ आफ्नो घर परिवारदेखि लिएर सारा संसारै छोराले चाहिँ हेर्नु सक्नु पर्यो, बुझ्नु सक्नु पर्यो जस्तो मलाई चाहिँ लाग्छ।
0: र विशेष त भाइ तपाईँ एक युवा हुनुहुन्छ है, र आजको सन्दर्भमा हामीले देख्छौँ चारै दिशा हामी फर्केर हेर्छौँ, चारै दिशा फर्केर हेर्दाखेरि आज एउटा फेसन जस्तो भएको छ कि ती आमा बुवा वृद्ध भएपछि वृद्ध आश्रममा लगेर राख्ने, त्यो खालको स्थिति आजको दिनमा हाम्रो समाजमा पनि चलिआएको छ। र यो जुन चाहिँ स्थिति आएको छ, यस स्थितिबारे तपाईँ एक युवा भएको नाताले के भन्न चाहनुहुन्छ?
1: यो एउटा एकदमै दुःखको कुरो हो होइन, अब आमा बाबाले हामीलाई सानोमा एकदमै दुःख कष्ट गरेर चाहिँ हामीलाई जन्मायो हुर्कायो बढायो पढायो होइन, तर अब बुढेसकाल आएपछि चाहिँ हामीले आमा बाबालाई चाहिँ अब यो वृद्ध आश्रममा राख्नु भनेको चाहिँ हामीले चाहिँ हाम्रै भविष्यलाई चाहिँ एकदमै बिगारेको सम्झिनुपर्छ, किनभने हाम्रो भविष्य बनाउने नै बाबा आमा हुन्, हामीलाई संसार देखाउने नै, तर बाबा आमालाई चाहिँ हामीले भगवान् मान्नुपर्छ र फेसन होइन, तर हामीले साँच्चै साँचो रूपमा चाहिँ बाबा आमालाई चाहिँ है माया गरेर उनीहरूको दुःख सुख बुझ्नुपर्छ, बुढेसकालमा हामी सहारा बन्न सकेनौँ बाबा आमाको भने हाम्रो जीवन व्यर्थ छ भन्न चाहन्छु म चाहिँ।
0: हजुर हजुर, हुन पनि समय हो, समय आफ्नो गतिमा निरन्तर बगि नै रहन्छ, जसरी हामी पृथ्वी गोलो छ भन्छौँ समय पनि निरन्तर काँटा घडीको वरिपरि घुम्छन्, र अवश्य नै ती छोराको भविष्य पनि ती वृद्ध अवस्था त अवश्य नै आउँछ, र त्यो दिनहरू पनि उहाँले झेल्नै पर्छ, र एक दिन म अवश्य नै वृद्ध हुन्छु र मेरो अवस्था पनि यस्तै हुन्छ भन्ने सोच हरेक छोराहरूले राख्नुपर्छ, र आमा बाबालाई स्नेह माया प्रेम गरेर उनीहरूको हृदय जित्न पर्छ आजको सन्दर्भमा, कारण ती आमा बाबा नै हाम्रा सृष्टिकर्ता हुन्, ती आमा बाबा नै हाम्रा भगवान हुन्, ती आमा बाबा नै हाम्रा गड हुन्, ती आमा बाबा नै हाम्रा अल्लाह हुन्। र हामीले भगवान्लाई खोजिरहनु भन्दाखेरि प्रथमत हामीले ती आमा जसले 9 महिना गर्भमा राखेर स्तनपान गराएर हामीलाई यो संसार देखाउँछन्, त्यसरी नै ती बाबा जसको सृष्टिको आधारमा आज हामी गर्वसाथ भन्छौँ हामी फन्नाका छोरा हौँ भनेर, तब ती आमा बाबालाई स्नेह नगर्ने त कि ती आमा बाबालाई माया नगर्ने त कि ती आमा बाबालाई घृणाको दृष्टिले हेर्ने त? घृणाको दृष्टिले आज हेरी अवश्य नै पछिको दिनमा गएर तपाईँका ती छोराहरूले पनि अवश्य नै ती घृणाको दृष्टिले हेर्छ भने शुभ सुझाव हामी यस शिक्षा ज्योति कार्यक्रम मार्फत हामी दिन चाहन्छौँ। र भाइ, अन्तमा तपाईँलाई बिदा दिनु अघि जति पनि विद्यार्थी भाइ बहिनीहरूले यो कार्यक्रम सुनिरहनु भएको छ है, र तपाईँले के सुझाव के सन्देश राख्न चाहनुहुन्छ?
1: र विशेष है विद्यार्थी भाइ बहिनीहरू, अहिलेको परिवेश चाहिँ एकदमै राम्रो छैन है। अहिले नराम्रो कुरोहरू मात्रै हामी देख्दैछौँ भेट्दैछौँ, र विद्यार्थी भाइ बहिनीहरू एकदमै आफ्नो भविष्य मात्रै सोच्नु हुँदैन। विद्यार्थी भाइ बहिनीले विद्यार्थी भाइ बहिनीले आफ्नो देश यो सारा संसारै सोच्नुपर्छ, आफ्नो परिवार मात्रै पनि होइन, सबै नै सोचेको हुनुपर्छ। र नराम्रो सङ्गत नराम्रो कुलततिर नलाग्ने है, आफ्नो आमा बाबालाई नै भगवान् सम्झिँदा हुन्छ है। आफ्नो आमा बाबालाई भगवान् सम्झेर आफ्नो जुन गर्नुपर्ने कर्तव्य छ त्यो राम्रोसँगले निभाइदिने म यही बिन्ती गर्दछु हाम्रो अहिलेको विद्यार्थी भाइ बहिनीहरूलाई।
0: र भाइले आफ्नो व्यस्त समयलाई पन्छाएर यसरी शिक्षा ज्योतिष कार्यक्रममा यसरी समय दिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद छ।
1: हस्, हजुरहरूलाई पनि एकदमै धेरै धेरै धन्यवाद।
0: र आदरणीय श्रोताहरू, अहिले हामी बात गर्दैथ्यौँ भाइ सुशील मुखियासित, र उहाँको भावना के रहेछ आफ्नो परिवारमाथि, र परिवार कस्तो हुनुपर्ने हो र कस्तो दायित्व हुनुपर्छ छोराको भन्ने कुरोमा वृत्तान्त कुराहरू उहाँले भनिहाल्नु भयो।

अन्तमा हामी यही भन्छौँ विद्यार्थी भाइ बहिनीहरू, तपाईँको आउने भविष्य प्रकाशमय बनुन् भन्ने मङ्गल कामना साँच्दै आजको शिक्षा ज्योति कार्यक्रमबाट प्रस्तुत लेखनाथ राईको साथमा यो अशोक शर्मा पनि ओझल हुँदछ। नमस्कार।

0: यो आकाशवाणी हो। मुख्य समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेदरल्यान्ड्स विश्वव्यापी सङ्कटहरूको सामना गर्न भरपर्दो पारदर्शी र भविष्यको लागि तयार आपूर्ति श्रृङ्खला सिर्जना गर्न सँगै काम गरिरहेका छन् भनी बताउनुभयो। केन्द्रीय अन्वेषण ब्युरो सिबिआईले आज निट युजी 2026 प्रश्नपत्र लिक मामिलामा एक प्रमुख अभियुक्तलाई पक्राउ गरेको छ। आरोपी मनिषा गुरुनाथ मान्धारे महाराष्ट्रको पुणेकी वरिष्ठ वनस्पति विज्ञान शिक्षिका हुन्। उनलाई नेसनल टेस्टिङ एजेन्सीले विज्ञका रूपमा नियुक्त गरेको थियो। पश्चिम बङ्गालमा नवगठित भाजपा सरकारले सर्वोच्च अदालतमा पिछडिएका वर्ग आरक्षणसँग सम्बन्धित मुद्दा फिर्ता लिने प्रक्रिया सुरु गरेको छ। त्रिपुराका मुख्यमन्त्री डाक्टर मनिक शाहले जल संशोधनको वैज्ञानिक र राम्रो उपयोगका लागि आधुनिक प्रविधि र पूर्वाधारको विकासमा जोड दिनुभएको छ। गृहमन्त्री अमित शाह आजदेखि दुई दिने गुजरात भ्रमणमा जाँदै हुनुहुन्छ। पश्चिम बङ्गाल, असम र पुदुचेरीमा विधानसभा चुनावमा भाजपाको भारी विजयपछि उहाँको यो पहिलो गुजरात भ्रमण हो। भ्रमणका क्रममा शाहले विभिन्न समीक्षा बैठकहरूमा भाग लिनुहुनेछ। 51 सिक्किम राज्य स्थापना दिवस समारोहमा भाग लिन उपराष्ट्रपति सिपी राधाकृष्णन सिक्किमको राजधानी गान्तोक समारोहमा सामेल हुनुभयो। रुसका राष्ट्रपति भ्लादिमिर पुतिन र चिनिया राष्ट्रपति सी जिनपिङ बीच 19 मईमा बेजिङ भेटवार्ता हुने भएको छ। चीन रुस मैत्री सन्धिको 25 वर्षगाँठको अवसरमा सो बैठक आयोजना गर्ने निर्णय गरिएको हो। आज राष्ट्रिय डेङ्गु दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आधिकारिक रूपमा घोषणा गरेको यस दिवसको उद्देश्य मनसुन अघि डेङ्गुको बारेमा जागरूकता बढाउनु र यस विरुद्ध रोकथामका उपायहरू सुदृढ पार्नु हो। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले आज डाक्टर आरके पुरम विधानसभा क्षेत्रमा कक्षा 10 र 12 उत्तीर्ण छात्रहरूलाई निशुल्क साइकल वितरण गर्नुभयो। यस अवसरमा बोल्नुहुँदै श्रीमती गुप्ताले भन्नुभयो कि यी छोरीहरू आफ्नो परिवार सम्पूर्ण राष्ट्रको सपना र सङ्कल्पका वाहक हुन्। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो। 6 बजी समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: सुनिरहनु भएको छ आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जमा। सन्ध्याकालीन अधिवेशनका प्रस्तुतिहरूको साथ उपस्थित छु म शोभना। अब प्रस्तुत छ फौजी मित्रहरूप्रति समर्पित कार्यक्रम जय जवान, जसमा सुनाउनेछौँ फिल्मी संगीत। प्रथममा सुनाउन गइरहेछौँ राहत फतेह अली खानको स्वरमा फिल्म पापबाट यो गीत।

0: अब प्रस्तुत छ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। विज्ञान तथा प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंहले क्वान्टम र आर्टिफिसियल इन्टेलिजेन्समा आत्मनिर्भरताले भारतको अर्को पुस्ताको विकास यात्रा तय गर्नेछ भन्नुभयो। उहाँले नयाँ दिल्लीमा प्रौद्योगिकी विकास बोर्डको एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो कुरा बताउनु भएको हो। उहाँले भन्नुभयो, देश क्वान्टम टेक्नोलोजी, डिप टेक फाइनेन्सिङ र उद्योग नेतृत्व अनुसन्धानको माध्यमबाट नवीनता नेतृत्व विकासको नयाँ युगमा अघि बढिरहेको छ। कार्यक्रममा अनुसन्धान विकास नवप्रवर्तन आरडीआई निधि योजना अन्तर्गत 5 परियोजनाका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। यसका साथै योजनाको पहिलो इलेक्ट्रोनिक निधि जारी गरिएको थियो भने क्वान्टम सेफ इकोसिस्टमको रिपोर्ट पनि जारी गरिएको थियो। भारत युरोपीय संघ मुक्त व्यापार सम्झौताले भारत र स्वीडेन सहित युरोपीय देशहरू बीच व्यापार, लगानी र प्रविधि सहयोगको लागि नयाँ बाटोहरू खोल्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको 5 देशहरूको भ्रमणलाई उक्त ऐतिहासिक सम्झौतापछिको पहिलो प्रमुख उच्च स्तरीय बैठकको रूपमा हेरिएको छ। स्वीडेनको आर्टिफेक्समा इन्जिनियरिङ र उत्पादन विकासका प्रमुख पेर स्टेनफेल्डले सम्झौतापछि भारत र युरोप बीच बलियो औद्योगिक सहयोग र थप व्यापारका अवसरहरू सिर्जना भइरहेको बताउनुभयो। उहाँले भारतको विनिर्माण अनि नवाचार इकोसिस्टममा युरोपीय कम्पनीहरूको बढ्दो विश्वासलाई रेखाङ्कित गर्नुभयो। उद्योगका विज्ञहरू विश्वास गर्छन् कि भारत युरोपीय संघ व्यापार सम्झौताले अटोमोबाइल इन्जिनियरिङ, स्वच्छ प्रौद्योगिकी र उन्नत विनिर्माण जस्ता क्षेत्रहरूमा सहयोगलाई अझ बलियो बनाउनेछ। दिल्लीका उपराज्यपाल तरनजित सिंह सन्धुले आज पश्चिम बिहारको जिल्ला पार्कबाट जल सञ्चय अभियानको शुभारम्भ गर्नुभयो। यो कार्यक्रम दिल्ली विकास प्राधिकरणद्वारा आयोजित गरिएको थियो, जसको लक्ष्य अगस्त 30 राजधानीमा 101 महत्वपूर्ण जल निकायहरूको पुनरुत्थान गर्ने हो। यस पहलको पहिलो चरणमा लगभग 383 एकड क्षेत्रफलमा फैलिएको 101 पहिचान गरिएका जलाशयहरूको पुनरुत्थान गरिनेछ, जसमा द्वारका जोनमा 22, दक्षिण जोनमा 13, रोहिणी जोनमा 17 र नरेला जोनमा 6 जलाशय छन्। यस अवसरमा सभालाई सम्बोधन गर्दै उपराज्यपालले दिल्लीको परम्परागत जल निकायहरूलाई पुनर्जीवित गर्नमा जोड दिनुभयो, ताकि सहरमा दीर्घकालीन जल सुरक्षा, भूमिगत जल पुनर्भरण र पारिस्थितिक सन्तुलन सुनिश्चित गर्न सकियोस्। उहाँले भन्नुभयो, यो पहल सौन्दर्यीकरणको प्रयास मात्र होइन तर पारिस्थितिक पुनर्स्थापना र दिगो सहरी विकासको लागि केन्द्रित प्रयास हो। साथै उपराज्यपालले अधिकारीहरूलाई निर्धारित समय सीमाको कडाइका साथ पालना गर्न र सबै जीर्णोद्धार स्थलहरूमा प्रदर्शनको उच्चतम मापदण्ड कायम गर्न निर्देशन दिनुभयो। श्री सन्धुले मानिसहरूलाई जनभागीदारीको माध्यमबाट अभियानमा सामेल हुन र हरित र जल सुरक्षित दिल्ली निर्माणमा योगदान गर्न पनि आह्वान गर्नुभयो। श्रीलङ्काले विदेशी मुद्रा भण्डारको रक्षा गर्न र बाह्य आर्थिक दबाव कम गर्न आयातित सवारी साधनहरूमा अस्थायी रूपमा थप 50% अतिरिक्त शुल्क लगाएको छ। अर्थ मन्त्रालयका अनुसार यो अधिभार आजदेखि 3 महिनाका लागि लागू भएको हो। यो रकम सामान्य तथा सहुलियत आयात शुल्क दुवैमा लागू हुनेछ, जसमा बस, प्यासेन्जर कार, हाइब्रिड र विद्युतीय गाडी, एम्बुलेन्स र अन्य विशिष्टीकृत सवारी साधन रहेका छन्। यद्यपि अधिकारीहरूले मई 15 वा त्यसभन्दा अघि खोलिएका लेटर अफ क्रेडिटलाई यो सरचार्जबाट मुक्त गरिने बताएका छन्। श्रीलङ्काले सन् 2022 आर्थिक संकटका बेला सवारी साधनको आयातमा कडा प्रतिबन्ध लगाएको थियो। त्यसबेला देशमा विदेशी मुद्राको चरम अभाव, ऋण संकट, मुद्रास्फीति र इन्धन संकट जस्ता समस्या थिए। आयातको माग नियन्त्रणको लागि अन्तर्राष्ट्रिय मुद्रा कोषको आर्थिक सुधार कार्यक्रम अन्तर्गत यो कदम चालिएको सरकारले बताएको छ। उता सवारी साधनहरू आयातकर्ताहरूले यसबाट सवारी साधनको मूल्य थप बढ्ने आशंका व्यक्त गरेका छन्। केरलमको राजधानी तिरुवनन्तपुरममा आज श्री चित्र तिरुनल आयुर्वेदिक विज्ञान तथा प्रविधि संस्थानको 42 वार्षिक दीक्षान्त समारोह आयोजना गरिएको थियो। समारोहमा 130 वरिष्ठ रेजिडेन्ट डाक्टर र विद्यार्थीहरूलाई डिग्री र डिप्लोमा प्रदान गरिएको थियो। केन्द्रीय विज्ञान तथा प्रविधि राज्य मन्त्री जितेन्द्र सिंहले कार्यक्रममा भिडियो सन्देश दिनुभयो। उहाँले भन्नुभयो, संस्थानले विश्वस्तरीय, स्वदेशी र किफायती चिकित्सा उपकरणहरूको विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ। उहाँले संस्थानले आयुष्मान भारत पहल अन्तर्गत हजारौं बिरामीहरूको उपचार गरेको पनि बताउनुभयो। केन्द्रीय स्वास्थ्य सचिव पुण्य सलिला श्रीवास्तवले दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै स्वास्थ्य सेवा अनुसन्धान र नवप्रवर्तनमा संस्थानको योगदानको प्रशंसा गर्नुहुँदै सरकारको आयुष्मान भारत पहलले सबै नागरिकहरूको लागि स्वास्थ्य र लामो जीवन सुनिश्चित गर्ने लक्ष्य राखेको बताउनुभयो। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी साँझ 6:50 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: यापनको निम्ति सधैँ सम्झिनुहोस् आकाशवाणी खरसाङ।
1: श्रोता अब आनन्द लिनुहोस् फिल्म सङ्गीतको। सुनिरहेछौँ फिल्म गाइडबाट लता मङ्गेशकर अनि किशोर कुमारको आवाजमा यो गीत।

समय साँझको ठीक 6:10 भइरहेछ श्रोता। आकाशवाणी खरसाङ एफएम 103.5 मेगाहर्जको अघिल्लो प्रस्तुति रहेको छ कृषि सम्बन्धी कार्यक्रम गाउँले सभा।

0: लौ त चुल्टे भाइ, गीत पनि सुनियो।
1: अहे नमस्कार नमस्कार वीर भाइ, यहाँ चुल्ठे पनि आएको रहेछ। लु म पनि आइपुगे।
0: ए नमस्कार नमस्कार।
2: ए नमस्कार सरबुढी भाइ।
0: अनि हामी त तपाईँलाई पर्खेर गीत सुनिरहेको थियौँ, तपाईँ आइपुग्नु भएछ, खुसी लाग्यो।
1: ए म भनेपछि अलिकति अबेरै भएको छ मलाई। ल ल ल ल ठिक छ, म बसिहाल्छु। अनि चुल्ठे के छ खबर?
2: ए छरबुढी भाइ सन्चै छु, बस्नुहोस् बस्नुहोस्, पहिला बस्नुहोस्, त्यहाँदेखिको कुराकानी गरौँ न।
0: अनि चुल्ठे भाइ,
2: हजुर,
0: अब यहाँ छटपटे भए पनि आइसक्नु भयो, अनि यसरी हामी सभामा भेटघाट भएपछि तपाईँहरूले विभिन्न कुराहरू सोध्नुहुन्छ, आज चाहिँ के सोध्ने विचार गर्दै हुनुहुन्छ?
2: अब छटपटे भए पनि आउनु भयो, म चाहिँ पहिले नै आएर बस्ने कारण छ क्या वीर दाजु।
0: हजुर
2: छटपटे भए खास कारण चाहिँ के हो भने, एउटा अस्ति भर्खरै मैले बजारमा एउटा फल किनेको थिएँ।
0: कुन चाहिँ फल हौ?
2: एकदमै महँगो पनि रहेछ, अनि अहिले चाहिँ बजारमा त्यो नयाँ पनि लाग्यो, अनि घरमा ल्याए त्यो चाहिँ ड्रागन फ्रुट भन्दो रहेछ।
0: ए ज्यू ज्यू,
2: ड्रागन फल भनौँ न है, ड्रागन फ्रुट भन्दो रहेछ। त्यो फल चाहिँ ल्याए खाए पनि, अनि महँगो पनि रहेछ, अनि यो चाहिँ अब व्यवसाय गर्न पाए नयाँ पनि लाग्यो, अनि कस्तो हुन्छ के हुन्छ, अब यो व्यवसायिक रूपमा ड्रागन फ्रुट यो खेती गर्दा राम्रो हुन्छ कि हुँदैन, त्यो सम्बन्धी पो आज तपाईँहरूलाई सोधौँ भनेर नि।
0: हजुर हजुर, तपाईँले अब खानु त भयो होइन?
2: हजुर हजुर हजुर।
0: अब यसको के हो पहिला चाहिँ यो बुझ्नुहोस् न ल, ड्रागन फ्रुट भनेको चाहिँ के हो भन्ने कुरा चाहिँ बुझ्नुहोस् है। अब यो ड्रागन फ्रुट चाहिँ एक प्रकारको क्याक्टस जातीय वर्गको फल हो, बुझ्नुभयो त? क्याक्टस त देख्नु भएको, काँडे काँडे हुन्छ नि, घरतिर कतिजनाले सजावटको निम्ति रोपेको पनि हुन्छ, तर त्यो चाहिँ होइन। अनि यो जुन ड्रागन फ्रुट छ, यसको फल चाहिँ रातो वा पहेँलो रङको हुन्छ।
2: ए हजुर हजुर हजुर।
0: भित्र सेतो वा रातो गुदीमा कालो बिहा पनि हुन्छ, अस्ति काटेर खाँदाखेरि देख्नुभयो होला नि त।
2: हजुर हजुर, त्यही त देखे, अब एकदमै मिठो पनि थियो, अनि महँगो पनि, अनि राम्रो पनि, एकदम भिटामिन पनि हुन्छ भनेर सुनेर चाहिँ लिएर आएको नि।
0: हजुर हजुर, ठिक सुन्नु भएको छ, यसमा भिटामिन मात्र होइन,
2: हजुर हजुर,
0: एन्टी अक्सिडेन्ट, फाइबर आदिको मात्रा उच्च भएकोले अब धेरै जसो जो चाहिँ धनीहरू हुन्छ नि, उनीहरूले चाहिँ बेसी मात्रामा खाएको देखिन्छ हौ यो चाहिँ।
2: हो, अब हुनु पनि अब यो फ्रुट एकदमै महँगो पर्छ, अब अलिकति धन सम्पत्ति वालाहरूले नै किन्न सक्छन् होला नि त, फेरि अब भिटामिन यो एन्टी अक्सिडेन्ट फाइबरहरू धेरै मात्रामा हुन्छ भनेपछि त अब रोगहरू छ भने पनि अब है रोगीहरूलाई अलिकति कमजोरीहरूलाई पनि राम्रो हुन्छ होला नि त।
0: त्यसै त अब फल जुनै पनि फल रोगीहरूको निम्ति राम्रै मानिन्छ।
2: हजुर हजुर हजुर। अनि नि छटपटे बा, यो ड्रागन फ्रुट कहिले रोप्ने, कसरी रोप्ने, त्यो विषयमा पनि बताइदिनुहोस् न।
1: अब जहाँ वीर भाइले भर्खरै भनिहाले, यो अब ड्रागन फ्रुट भनौँ न, यो चाहिँ चिसो सहन सक्दैन, एकदम यो क्याक्टस जातीय भनेर भनिहाल्यो है, चिसो सहन सक्दैन, अनि चिसो घटेपछि, यो ठन्डा महिनामा चाहिँ रोप्नु भएन, घटेपछि चैतदेखि वैशाख यही महिनाहरूमा रोप्नु चाहिँ उपयुक्त हुन्छ। अब बर्खा लाग्नु भन्दा चाहिँ अगाडि नै रोप्नु पाएछ राम्रो हुन्छ, त्यो गर्यो भने चाहिँ एकदम राम्रो हुन्छ, किनभने चिसोमा सप्रिने खालको यो फल होइन।
2: ए अनि अब यो रोप्ने समयको विषयमा त भनिदिइहाल्नु भयो, अनि माटो कस्तो चाहिन्छ यसलाई, यो पनि बताइदिनुहोस् न।
1: अब यो चाहिँ बलौटे बलौटे माटोमा चाहिँ एकदमै उपयुक्त हुन्छ, यो माटोमा पानी जम्नु भएन, अब निकास राम्रो हुनु पर्यो, पानीको निकास राम्रो हुनु पर्यो, अनि माटोको पिएच चाहिँ 5.5-7 भित्र हुनु पर्यो, अब यो खालको माटो चाहिँ चाहिन्छ यो ड्रागन फ्रुटलाई।
2: अनि नि बिरे दाजु, यो अब खानु त खाए, किनेर त ल्याएर खाए,
0: ज्यू ज्यू,
2: तर अब रोप्नुको लागि हाम्रो भेगतिर भनौँ न है, अब यो दार्जिलिङ पहाडमा यो हुन्छ कि हुँदैन, त्यो विषयमा पनि त अब जान्नै पर्यो, अब रोप्छु भनेर भरे सबै बिउ बिजन लिएर आएर अब रोपिसकेपछि भएन भने त अप्ठ्यारो हुन्छ
0: नि, खर्चै खर्च।
2: हजुर हजुर।
0: अब यो दार्जिलिङ पहाडको कुन

0: जग्गामा चाहिँ हुन्छ हुँदैन भन्ने कुरामा चाहिँ के छ भन्दाखेरि अघि नै भनियो कि यो चाहिँ क्याक्टस जातीय वर्गको फल हो।
1: हजुर हजुर।
0: त्यसले गर्दाखेरि दार्जिलिङ पहाडको घुम सुनादा क्षेत्रहरू चाहिँ एकदमै चिसो हुने भएकोले यहाँ चाहिँ नरोप्दा हुन्छ, यहाँ चाहिँ रोप्नु भएन,
1: चिसोमा चाहिँ भएन।
0: त्यसरी नै खरसाङ, सुकुना, मिरिक, रोहिणी क्षेत्र जसको उचाइ चाहिँ 600 देखि 1300 मिटरको ठाउँमा छ नि,
1: हजुर हजुर,
0: अनि यहाँ पनि यहाँको तापक्रम चाहिँ अनुकूल भएमा ग्रीन हाउस प्रयोग गरेर वा सामान्य गर्मी हुने ठाउँमा चाहिँ गर्न सकिन्छ।
1: ए अच्छा अच्छा, भनेपछि यो चिसोमा चाहिँ नभएर यो एकदमै तापक्रम अनुकूल भएको ठाउँमा चाहिँ गर्न सकिन्छ, ग्रीन हाउसमा गर्न पनि सकिन्छ है।
0: हो त।
1: अनि छटपटे बा, यो फल कसरी फल्छ, फलको फल्ने कस्तो प्रकारले फल्छ, के कसरी हुन्छ त्यो बताइदिनुहोस् न।
2: यो ड्रागन फ्रुटको बोटलाई चाहिँ सारा दिनु पर्यो नि त है। यो चाहिँ एकदमै सारा दियो भने चाहिँ के भन्छ यसलाई, थाङ्रा लगाउनु नै भनौँ न है, सारा दिएर चाहिँ यो सारा दिनुपर्छ। अनि यो रोपिसके पछाडि, अब रोपिसक्यौ है, रोपिसकेपछि चाहिँ यो 12 देखि 18 महिनाभित्रमा चाहिँ फल दिन थाल्छ।
0: हो त।
2: अनि एकपटक लगाएको बोटले चाहिँ 20 देखि 25 वर्षसम्म फल दिन सक्छ। अनि त्यही कारण एकपल्ट लगाइसके पछाडि चाहिँ एकदम आरामै हुन्छ भनौँ न, यसलाई स्याहार सुसार मात्र गर्नुपर्छ। अनि यो फुल र फलको समय चाहिँ कस्तो हुन्छ भने, यो फुल आउने समय चाहिँ असार साउनमा फुल आउँछ, अनि फल लागेर अब फल टिप्ने समय चाहिँ अब साउन कार्तिक है, यो अब कस्तो हिसाबले रोपेको छ त्यही हिसाबले चाहिँ अब सिजन गुनाको फल अब फरक फरक पनि हुन सक्छ, 2-4 महिना अघि पछि हुन सक्छ।
1: अच्छा, यो अब फल कसरी फल्छ भन्ने कुरा पनि भनिदिइहाल्नु भयो छटपटे बाले, अनि अब फलनको समयहरू पनि भनिदिनु भयो। यो सिँचाइ चाहिँ कति दिनमा गर्ने, कसरी गर्ने, यो विषयमा पनि बताइदिनुहोस् न बिर दाजु।
0: अब यो विषयमा हामी कुराकानी गर्ने नै हो है, तर यसो गरौँ न, अब एकछिन विश्राम गरेर अर्को गीत सुनौ, त्यसपछि कुराकानीलाई अगाडि बढाउँ न, हुन्छ छटपटे बा?
2: हो, गीत त सुन्नु पर्छ, अघि आउन बित्तिकै यहाँ यो ड्रागन फ्रुटको विषयमा भन्न थाल्यो। अब एकदम गीत सुनेर घाँटी एकदमै शान्ति पारेर, यो घाँटी पनि दुख्दैछ, एकदम आराम गरेर त्यस पछाडि जानकारी दिँदा हुन्छ। सुनाउ न त गीत।
0: लु सुनौ सुनौ।
1: हुन्छ सुनौ।

0: लु भन्नु न त दिदा भाइ।
1: हुन्छ, यहाँले चाहिँ अघि ड्रागन फ्रुटको निम्ति चाहिँ सिँचाइ चाहिँ कस्तो प्रकारले दिने भन्ने प्रश्न गर्नुभएको थियो। अब यसको उत्तरमा चाहिँ म के भन्छु भन्दाखेरि, अब यसलाई सिँचाइ दिने काम चाहिँ 5-7 दिनको फरकमा दिनुपर्छ, त्यो पनि हल्का सिँचाइ दिनुपर्छ है। फेरि अघि भनेको थियौँ नि हामीले, यसलाई चाहिँ पानी नबग्ने सलल बग्ने खालके माटो हुनुपर्छ भनेर, पानी जमिनु चाहिँ यसलाई खतरा हुन्छ। त्यो सँगसँगै अब सिँचाइको पनि विभिन्न विधिहरू छ। यो विधिहरू मध्ये ड्रिप इरिगेसन, थोपा थोपा सिँचाइ दिने व्यवस्था हुन्छ नि, यो व्यवस्था मिलाइयो भने चाहिँ ड्रागन फ्रुटको निम्ति एकदमै राम्रो हुन्छ हौ। जुल्टो भाइ बुझ्नुभयो त?
2: हजुर,
1: यस्तो प्रकारले चाहिँ सिँचाइ दिनु पर्यो।
2: अनि अब यो सिँचाइको विषयमा पनि भनिदिइहाल्नु भयो विरे दाजुले, अब यो रोगहरूको विषयमा पनि बताइदिनुहोस् न छटपटे भए, तपाईँलाई अलिकति थाहा छ कि?
0: अब रोगहरू त त्यही हो, अब यो जरामा पानी जम्दा जुन चाहिँ हुन्छ रोग है, स्टेम रोट भन्छ है, अनि अब यो पातमा दाग देखिने रोग पनि हुन्छ,
1: एन्थ्राक्नोस भन्छ नि,
0: हो त्यही, अनि त्यो दाग देखिने रोग पनि हुन्छ। अब यो फल सड्ने, यो पाक्ने बेलामा गनाउने बिग्रिने यो पनि हुन्छ,
1: यो चाहिँ रोगहरू भयो,
0: यो चाहिँ भयो रोगहरू। अब चुल्छे भाइ यो किराहरू पनि हुन्छ, त्यो पनि सुनिराख्नु।
2: ए हजुर हजुर भनिदिनुहोस् न।
0: अब किराहरू चाहिँ यो सेतो झिया हुन्छ,
1: ए अरू खेतीमा पनि लाग्छ नि मिली बक्स भन्छ,
0: सेतो झिया हुन्छ यो मिली बक्स भन यो हुन्छ। अनि यो एउटा सानो त्यो हरियो कालो किरा हुन्छ नि,
1: ए लाइ किरा हो, एफिड भन्छ,
0: हो यो किरा लाइ किरा, यो किरा चाहिँ अब सबै खेतीहरूमा लाग्छ है, यो किरा हुन्छ। अनि यो काण्ड छेडपार्ने किरा पनि हुन्छ,
1: हो पक्का हो, त्यो चाहिँ अरू फसलमा पनि लाग्छ नि,
0: लाग्छ
1: फलफुलमा भनौँ न, सुन्तलातिर,
0: हो सुन्तलाहरूतिर पनि लाग्छ, अब योहरू चाहिँ लाग्छ। अब विशेष गरी अरू कतिपय दबाईहरू भन्नु भन्दाखेरि पनि अब जैविक उपाय नै भन्छु है म,
1: यसको
0: रोकथामको लागि जैविक उपाय नै भन्नु पर्यो नि त है। हाम्रो अब यो खेतीपाती गर्ने यो जमिनहरू जोगाउनु पर्छ, यो सबै कुराहरू जोगिएर चल्नु पर्छ। अनि त्यो हिसाबमा भन्नु पर्दा चाहिँ यो निमको तेल पाउँछ, यो 10 मिलिलिटर पानीमा हालेर 1 लिटर पानीमा हालेर छर्किनु पर्छ। अब यो अब घरेलु उपायहरू गर्दाखेरि अब यो गाउँतहरू भयो है, गाउँ छिटल लसुन अदुवा निमको पात मिसाएर बनाएको घोल पनि अब छर्किँदा मिल्छ। अनि चाहेको डरमा प्रयोग गरेर पनि यो माटोमा हुने जुन चाहिँ यो ढुँडी यो फङ्गस भन्छ त्यसलाई नियन्त्रण पनि गर्न सकिन्छ। यो कुराहरू चाहिँ अब रोगहरू किराहरू यो अनि यसलाई नियन्त्रण गर्ने उपायहरू जैविक उपायहरू भनौँ, यो चाहिँ गर्न सकिन्छ। यो गर्यो भने चाहिँ अब पहिलेबाट नै भर्खरै रोप्ने समय हुँदैछ, अब पहिलोबाट नै यो जानकारी छ भने चाहिँ यो प्रकारले चाहिँ हेरचाह गर्न सकिन्छ।
2: अनि यो अब रोगहरू किराहरू कतिपय जैविक नियन्त्रण गर्ने उपायहरू है, यो त बताइदिनु भयो छटपट बाले। अनि यसमा कस्तो प्रकारले मलहरूको प्रयोग गर्ने त्यो विषयमा पनि बताइदिनुहोस् न विरे दाजु।
1: हुन्छ हुन्छ, अब यसमा चाहिँ के छ भन्दाखेरि कुरा चाहिँ, अब हाम्रो पहाडी इलाकामा हेर्नु हो भने कुनै पनि सागसब्जीको खेती होस् अथवा फलफुलको खेती होस्, हामी त्यति रासायनिक औषधिहरू व्यवहार गर्दैनौँ। त्यो भएर तपाईँलाई चाहिँ म के सल्लाह दिन्छु भन्दाखेरि, जति सक्दो चाहिँ जैविक मल नै प्रयोग गर्नुहोस्। बुझ्नुभयो त?
2: हजुर हजुर हजुर।
1: गोठको सडेको मल गोबर भनौँ न,
2: हजुर
1: 2-3 किलो प्रति बोटमा हाल्न सके राम्रो हुन्छ। अनि त्यसरी नै भर्मी कम्पोस्ट 1 किलो प्रति महिना हाल्न सके राम्रो। त्यसरी नै अब तरल कम्पोस्ट पनि बनाउन सकिन्छ घरमा, जस्तै गहुँ 10-15 दिनसम्म भिजाएर हुन्छ कि त्योसँग पिना मिसाएर है बनाएर पनि यो तरल क्या कम्पोस्ट बनाउन सकिन्छ। यो चाहिँ 15-15 दिनको अन्तरमा छर्किनु पर्छ है जुल्टे भाई,
2: हजुर छिड्काउ गर्न सकिन्छ।
1: अनि यो जुन तपाईँले तरल यो कम्पोस्ट बनाउनुहुन्छ नि लिक्विड कम्पोस्ट, यो चाहिँ बनाइसकेर 15 दिनसम्म राखिराख्यो, त्यसपछि चाहिँ के गर्न सकिन्छ भन्दाखेरि 1 भाग यो तरल कम्पोस्ट अनि पानी चाहिँ 5-6 भाग चाहिँ बियर गर्नुपर्छ। सोझै चाहिँ हाल्नु हुँदैन, यो कडा हुन्छ त जुल्टे भाई, त्यो भएर
2: मेसिदै हाल्नु चाहिँ भएन। हजुर हजुर हजुर।
1: अनि तपाईँले जैविक मल चाहिँ नियमित रूपमा दिनुभयो भने रासायनिक औषधिहरू रासायनिक मलहरू सरकारी मलहरूको आवश्यकता पर्दैन फेरि यो ड्रागन फ्रुटमा, बुझ्नुभयो त?
2: हजुर हजुर हजुर।
1: जैविक मल नै प्रयोग गर्नुहोस् न, यो नै राम्रो हुन्छ। चुल्ठे भाइ
2: होइन, मैले

0: यसो सोच्दाखेरि यो हामीले खेतीपाती गर्दाखेरि त अब यो सरकारी मल यो अरू मलहरू यो केमिकलहरू चाहिँ मिसाउनु भएन हाल्नु भएन जस्तो लाग्छ मलाई पनि. हाम्रो जमिनहरूको उर्वरा शक्तिहरू पछि गएर खतम हुन्छ जस्तो लाग्छ. अनि जुनै पनि खेती गर्दा म प्राय प्राय त जैविक मलकै प्रयोग गर्छु. बिरेदाजु
1: यसै गर्नुहोस् न, यही राम्रो हो, म त यही सुझाव दिन्छु तपाईँलाई.
0: भनेपछि यो ड्रागन फ्रुट लगायो भने राम्रै हुन्छ होला हौ आम्दानीहरू है छटपटे बा.
2: अब राम्रै हुन्छ नि, जुनै खेती गरे पनि राम्रो हुन्छ नि, ध्यान दिएर गरे भने त राम्रो हुन्छ नि. अब अब खेतीपाती गर्ने जमिन राम्रै छ, बिगा अब एक बिगाको हिसाब गरौँ न. बिगाको हिसाब गर्दा चाहिँ एक बिगामा कमसेकम यो 2200-2500 बोट लाउन सकिन्छ. अनि एउटा बोटले अब भनौँ न 2 वर्षदेखि अब यो 18 महिनादेखिको त अब फलन सुरु हुन्छ भनिहाल्यो भने 2 वर्ष लगाउँ है. यो दोस्रो वर्ष, पहिलो वर्ष फलन दियो त, दोस्रो वर्षदेखि चाहिँ 10-15 केजी फलन दिन सक्छ एउटा बोटले. अघि मैले 2200-2500 बोट लाउन सकिन्छ भने एउटै बोटले 10-15 केजी फल दिइहाल्छ. अनि बजारको मूल्य अनुसार चाहिँ अहिले लगभग अब 100-300 रुपियाँसम्म पनि छ. अलिक 300 रुपियाँको अलिक राम्रो यो त्यो हेनतेन हाबीजाबी हुन्छ नि त, अलिकति ठुलो राम्रो एकदम अलिकति बिग्रेको सडिएको यताउति गरेर भए पनि 100 रुपियाँ त लिन्छै लिन्छ. राम्रो त अब 300 रुपियाँसम्म पनि जान्छ. अनि एकदमै फाइदा छ, एकदमै फाइदा छ.
1: हो नि, अब अर्को कुरा चाहिँ चुल्ठे भाइ म के भन्छु भन्दाखेरि यो जुन ड्रागन फ्रुट छ नि यसकोलाई चाहिँ अब सहाराको आवश्यकता पर्छ क्या. आफै त त्यो उभिनु सक्दैन. त्यो भएर सिमेन्ट अथवा कडा बाँसको खम्बा प्रयोग गरेको चाहिँ राम्रो हुन्छ जति सक्दो. अब तपाईँ
0: थाङ्ग्रै भनौँ न है, थाङ्ग्रा जस्तै.
1: हजुर, अनि अघि भनियो कि यो ड्रागन फ्रुट एकपल्ट लाएपछि चाहिँ 25-26 वर्षसम्म यसले फाइदा दिन्छ भनेपछि चाहिँ हामीले सिमेन्टको बनाउन सक्यो भने चाहिँ राम्रो नि त.
0: ए हजुर हजुर, सिमेन्टको बनायो भने चाहिँ ढुक्कै हामीलाई अलिकति वर्षै पछि लाउने भए त सानोतिनो कच्चा गर्दा हुन्छ. अब एउटा लागिसक्यो त 25 वर्ष भनेपछि सिमेन्ट अब यथावत रहन्छ नि त, 25 वर्षसम्म त केही हुँदैन.
1: अनि यो ड्रागन फ्रुटको खेती गर्दाखेरि चाहिँ हामीले घाम पर्याप्त लाग्ने ठाउँ चाहिँ रोज्नुपर्छ. त्यसरी नै प्रत्येक 3-4 महिनामा छाट्ने अथवा प्रुनिङ गर्ने काम पनि हामीले गर्नु पर्यो.
0: हजुर हजुर हजुर.
1: अनि अर्को एउटा कुरा चाहिँ के भन्छु भन्दाखेरि नि, अब यो ड्रागन फ्रुट त मलाई पनि मन परेकै हो क्या चुल्टे भाइ. अनि मैले पनि घरमा यसो गमलामा लाई हेरेको, 3-4 वर्ष भइसक्यो त्यतिको त्यतिकै छ.
0: ए हजुर, किन होला है, तर गमलामा नसप्रेको हो कि पा के हो.
1: अब यसको अर्थ चाहिँ के भन्दाखेरि, अघि मैले पहिला भनेको थिएँ नि तपाईँलाई यसको खेती चाहिँ चिसो जग्गामा हुँदैन भन्ने.
0: हजुर हजुर हजुर,
1: त्यही भएको रहेछ हौ.
0: ए हजुर हजुर,
1: अब यो रोप्नुहुन्छ अलिक तातो तातो जग्गा नै छान्नु पर्यो. यस्तो तरिकाहरू चाहिँ हामीले अप्नाएर चाहिँ ड्रागन फ्रुटको खेती चाहिँ गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ
0: एकदमै. होइन, अब यो सरसल्लाहरू यहाँ छटपटे भएको तपाईँको यो सरसल्लाहरूले चाहिँ झट्टैसँगले ड्रागन फ्रुट लगाइहाल्नुभन्दा चाहिँ अब जानकारी पाएँ नि त, जानकारी पाएको हिसाबले चाहिँ अब राम्रोसँगले व्यावसायिक रूपमा पनि गर्न सकिन्छ.
1: हो नि, ठिकै भन्नुभयो. अनि चुल्ठे भाइ, तपाईँलाई आज हामीले यो ड्रागन फ्रुटको खेती यसमा के कुराहरू छ भन्ने कुराहरूमा जानकारी गराए.
0: हजुर हजुर,
1: तपाईँले बुझ्नु भएछ
0: एकदमै.
1: नजानेको नबुझेको कुराहरू यो विषयमा अझै सोध्दै गर्नु होला, हामी तपाईँलाई जानकारी गराउला नि पछि पनि.
2: एकदमै एकदमै, हो त हो त, नजानेको कुरा सोधोस् भनेर त यो हसाङ र पसाङ गर्दै आएको त. अब जाने बेला पनि भयो जस्तो लाग्यो, म त यसो बाटो हेर्दैछु अरू छ कि छैन लु भन.
0: अब यसरी गइहाल्छु भन्नु त मिलेन नि होइन बिरे दाजु.
1: हो नि,
0: अब समय रहेको छ भने त यसो गीत सीत सुनाएरै पठाउनु पर्छ होला छटपटे बालाई.
1: एउटा गीत सुनाइदिउँ न, रमाइलो गीत.
2: अब हुनु त अब मैले लस्टी सर्टी टिपिहालेको थिएँ, अब गीत भनिहाल्यो, लु फेरि एकछिन बसेर सुनेर जाउला नि त ल.

0: रमाइलो भयो, आनन्द आयो भनेपछि छटपटेपालाई पनि एकदमै आनन्द आयो, रमाइलो भयो। अब वीरे दाजु छटपटेपाले एकदमै आजको यो ड्रागन फ्रुट सम्बन्धी एकदमै राम्रो जानकारी दिनुभयो, अनि यो जानकारीको आधारमा अब मैले पनि सोचिसकेँ कि ड्रागन फ्रुट लगाउने भनेर। अब नजानेको कुरा चाहिँ पछि पनि गरौँला।
1: हो नि हो नि चुल्ठे भाइ छटपटे भा, आजलाई चाहिँ हामी आफ्नो आफ्नो घरतिर लागौँ।
0: लु त लु जाउ जाउ जाउ, अब यत्रो जानकारी गराएको छु, लु चुल्ठे परासम्म पुऱ्याइदियो त मलाई।
2: ए हुन्छ हुन्छ लु जाउँ जाउँ जाउँ, फेरि दाजु जाउँ।

0: आकाशवाणी गान्तोक हो, समाचार तुलसा शर्माबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, सिक्किमका राज्यपाल ओम प्रकाश माथुर अनि मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका जनतालाई राज्यको 51 स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो। आफ्नो शुभकामना सन्देशमा राष्ट्रपतिले प्राकृतिक सौन्दर्य, समृद्ध सांस्कृतिक सम्पदा तथा वातावरण संरक्षण प्रतिको दृढ प्रतिबद्धताका कारण सिक्किम राष्ट्रका लागि दिगो विकासको उत्कृष्ट नमूना बनेको बताउनु भएको छ। उहाँले सिक्किमवासीहरूको आत्मीयता, सरलता र सद्भावनाको भावनाको पनि प्रशंसा गर्दै राज्य तथा सिक्किमका जनताको आगामी दिनहरू अझ समृद्ध र प्रगतिशील हुँदै जाओस् भन्ने कामना पनि व्यक्त गर्नुभएको छ। सिक्किमको 51 राज्य स्थापना दिवस आज मनन केन्द्रमा भव्य रूपमा मनाइँदैछ। भारतसँगको 22 राज्यका रूपमा स्थापित सिक्किमको यस ऐतिहासिक अवसरमा भारतका उपराष्ट्रपति सीपी राधाकृष्णन प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको छ। सिक्किम सरकारका मुख्य सचिव रवेन्द्र तेलाङले स्वागत मन्तव्य व्यक्त गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा सिक्किमवासीका नाममा पठाइएको शुभकामना सन्देश वाचन गर्नुभयो। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले उपराष्ट्रपति तथा केन्द्रीय संचार एवं पूर्वोत्तर क्षेत्र विकास मन्त्री ज्योतिरादित्य सिन्धिया लगायत अन्यलाई पनि स्मारक रजत सिक्का तथा परम्परागत थाङ्का प्रदान गर्नुभयो। यस अवसरमा उपराष्ट्रपतिले राष्ट्रिय राजमार्ग 10 आधुनिकीकरण, बुर्तुक हेलिप्याड पूर्ण निर्माण तथा सिक्किमका 6 जिल्ला सम्बन्धी विभिन्न विकास परियोजनाहरूको भर्चुअल रूपमा उद्घाटन गर्नुभयो। उपराष्ट्रपतिले 335 करोड़देखि 360 करोड़ रूपियाँ मूल्य बराबरको सिक्किम अर्ग्यानिक मिशनको पनि शुभारम्भ गर्नुभयो। उपराष्ट्रपतिले सिक्किमेहरूलाई शुभकामना दिँदै भन्नुभयो,
1: I congratulate all of you on this great day. We remember with deep respect Sri Kasi Lendup Dorji, the first Chief Minister of Sikkim, for whom we have paid our tribute today. He laid the good governance. He laid what is the need of the people should be met out by the government. That is the prime duty. As the first Chief Minister of a newly integrated Sikkim, he guided the state through historic transition with wisdom, courage and commitment.
0: श्री सिन्धियाले आफ्नो सम्बोधनमा सिक्किमलाई पूर्वको स्वर्ग तथा सम्पूर्ण भारतको गौरव भएको उल्लेख गर्नुभयो। उहाँले बहुप्रतीक्षित सिवोक रम्फू रेल परियोजना आगामी 1 वर्षभित्र सञ्चालनमा आउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। उहाँले सिक्किम केवल एउटा राज्य मात्र नभएर दर्शन हो भन्नुभएको छ।
2: 51 राज्य स्थापना दिवस छ, यो सिक्किम केवल एक राज्य को रूप में नहीं, यो एक दर्शन शास्त्र छ, यो एक वे ऑफ लाइफ छ, अनि देश को एक एक मान्छेला, विश्व को एक एक मान्छेलाई सिखाउने की क्षमता छ।
0: संचार तथा पूर्वोत्तर क्षेत्र विकास मन्त्रालयका केन्द्रीय मन्त्री ज्योतिरादित्य सिन्धियाले आज रिज पार्क स्थित अर्किडेरियमको भ्रमण गर्नुभयो। स्वर्ण जयन्ती मैत्रेय मञ्जरी कम्प्लेक्समा अवस्थित अर्किडेरियमले सिक्किमको पुष्प सम्पदा तथा जैविक विविधता संरक्षण र दिगो पर्यटन प्रतिको प्रतिबद्धतालाई उजागर गर्दछ। यहाँ दुर्लभ तथा स्वदेशी अर्किडहरू संरक्षण गरिएका छन्, जसले राज्यको पर्यावरणीय समृद्धि र संरक्षण प्रयासलाई प्रतिबद्ध गर्दछ। शिक्षा विभाग सिक्किम सरकारले राज्यभरिका सबै शैक्षिक संस्थाहरू अर्को सूचना जारी नभएसम्म प्रत्येक शनिबार बन्द रहने घोषणा गरेको छ। संशोधित शैक्षिक व्यवस्था अनुसार विद्यालय तथा शैक्षिक संस्थाहरूलाई सोमबारदेखि शुक्रबारसम्म प्रत्येक दिन 1 अतिरिक्त कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ, ताकि शनिबारको विदा पूर्ति गर्न सकियोस्। यो निर्णय विभागले हिजो जारी गरेको अघिल्लो परिपत्रमा आंशिक संशोधन गरेपछि लागू गरिएको हो। आकाशवाणी गान्तोकबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो।
3: समाचारपछि आजका रहलनी भोलि प्रसारण हुने कार्यक्रमको विवरण दिन गइरहेछ श्रोता। आज साँझ 7:05 डाकपुतली, 8 फिल्मी संगीत सुनाउनेछौ, 8:30 कार्यक्रम चर्चा चौतारी आकाशवाणीको दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौ, 9:15 कार्यक्रम स्पटलाइट, 9:30 चित्र भारती, 10 संगीतको अखिल भारतीय कार्यक्रम सुनाउनेछौ। यस अतिरिक्त आकाशवाणी दिल्ली केन्द्र, गान्तोक केन्द्र, कोलकाता केन्द्र अनि यस केन्द्रका समाचार सुनाउनेछौ। भोलि बिहानको अधिवेशनको शुरूआत हुनेछ 6:30 कार्यक्रम अर्चनाको साथमा, 7:07 कार्यक्रम शुभ प्रभात, कार्यक्रम संगीत प्रभा 7:35, 8:30 कार्यक्रम रंग बिरंगको संसार, बिहान 8:45 कार्यक्रम योजना, कार्यक्रम मनका कुरा 9:35, 10:05 फोन इनको कार्यक्रम कुरै कुरामा, 11 आकाशवाणी दिल्ली केन्द्रको प्रस्तुति पोस्ट बक्स नम्बर 111, 12:05 कार्यक्रम तपाईँको अनुरोधमा मेलोडी टाइम 12:30 अपराह 1:05 तिब्बती कार्यक्रम फिल्मी संगीत सुनाउनेछौ, 3 कार्यक्रम विश्वमा हामी अपराह 3:20, 4 सामूहिक गायन अनि पाठको कार्यक्रम प्रस्तुत गर्नेछौ भने 4:30 बाल बगैँचा विषय स्थानबारे जानकारी लखनऊ, सहभागी अन्वेषा बमजन, नियत थापा, नियति थापा अनि समीक्षा राई, बेलुकी 5:07 कार्यक्रम जय जवान, 5:30 कार्यक्रम इभिनिङ मेलोडिज, 6:10 बोल्छ चियाबारी विषय केस अफ टी बुश ड्युरिङ रेनी सिजन सहभागी सुमन प्रधान, 7:05 कार्यक्रम कथा सारथी, राति 8 कार्यक्रम युवावाणी चर्चा चौतारी 8:30, 9:15 आकाशवाणीको दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौ कार्यक्रम स्पटलाइट, नाटकको अखिल भारतीय कार्यक्रममा नाटक कोप सुनाउनेछौ राति 10। यस अतिरिक्त आकाशवाणीको दिल्ली केन्द्र, कोलकाता केन्द्र, गान्तोक केन्द्र अनि यस केन्द्रका समाचार सुनाउनेछौ। त सुन्नुभयो आजका रहल अनि भोलि प्रस्तुत हुने कार्यक्रमको विवरण।

मौसमको छोटो विज्ञप्ति दिन गइरहेछौँ श्रोता। सिक्किम र उपहिमाली पश्चिम बंगालको जलपाइगुडी, अलिपुरद्वार अनि कुचबिहारका जिल्लामा एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। उपहिमाली पश्चिम बंगालका सबै जिल्लाहरूमा एक वा दुई स्थानमा तेज हावा र बिजुली चम्कने सम्भावना पनि रहेको जानकारी दिन गइरहेछौँ।

0: अब प्रस्तुत छ समाचार।
1: यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। प्रवर्तन निदेशालय ईडीको एक प्रमुख कारवाहीपछि राज्य सरकारले कोलकाता पुलिस उपायुक्त शान्तनु सिन्हा विश्वासको सेवा समाप्त गरेको छ। पश्चिम बङ्गालमा लामो समयको प्रतीक्षापछि केन्द्र सरकारको महत्वाकांक्षी पीएम श्री विद्यालय योजना अब लागू हुने तय भएको छ। पश्चिम बङ्गाल सरकारले 2011 राज्यमा जारी गरिएका सबै जाति प्रमाणपत्रहरूको अनुसन्धान गर्न आदेश दिएको छ। आर्जिकर मेडिकल कलेज एवं हस्पिटलमा एक छात्र डाक्टरको दुष्कर्म र हत्या मामिलाको सुनवाई अब कलकत्ता उच्च अदालतको विशेष डिभिजन बेन्चलाई सुम्पिएको छ। अनि गोर्खा जनमुक्ति मोर्चाका नेता तथा कार्यकर्ताहरूले आज भाजपाका उम्मेद्वार नोमन राईको ऐतिहासिक विजयको खुसियालीमा दार्जिलिङमा विजयी जुलुस निकाल्यो। प्रवर्तन निदेशालय ईडीको एक प्रमुख कारवाहीपछि राज्य सरकारले कोलकाता पुलिस उपायुक्त शान्तनु सिन्हा विश्वासको सेवा समाप्त गरेको छ। यो कारवाही हिजो राति गरिएको हो। विश्वासमाथि पप्पू सोनाको आपराधिक सिन्डिकेटमा संलग्न भएको आरोप छ, जसमा मनी लन्ड्रिङ, जबरजस्ती चन्दा उसुली र जमिन कब्जा समावेश थियो। यस मामिलाको सम्बन्धमा प्रवर्तन निदेशालय ईडीले विश्वासलाई पक्राउ गरेको थियो। अनुसन्धानको परिधिमा अब 12 अन्य कोलकाता पुलिस अधिकारीहरू पनि सामेल भएका छन्। स्रोतका अनुसार विश्वास पहिले कोलकाता पुलिसको सुरक्षा नियन्त्रण डिभिजनमा तैनात थिए र कालीघाट पुलिस स्टेसनको इन्चार्जको रूपमा काम गर्थे। उनी पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीका नजिकका विश्वास पात्र थिए। कोलकाताको सिजिओ कम्प्लेक्समा 10 घण्टाभन्दा अधिक सोधपुछपछि ईडीले उनलाई पक्राउ गरेको थियो। राज्य सरकारले जारी गरेको आदेशमा उनको सेवा समाप्त भएको पुष्टि गरिएको छ। पश्चिम बङ्गालमा लामो समयको प्रतीक्षापछि केन्द्र सरकारको महत्वाकांक्षी पीएम श्री विद्यालय योजना अब लागू हुने तय भएको छ। लगभग 3 वर्षको ढिलाइ र विवादपछि राज्यमा परियोजनाको सुरुवातको मार्ग प्रशस्त भएको छ।
2: 15 मईमा केन्द्रीय शिक्षा मन्त्रालय र राज्य विद्यालय शिक्षा विभाग बीच दिल्लीमा एक सम्झौता ज्ञापनमा हस्ताक्षर गरिएको छ, जसमा राष्ट्रिय शिक्षा नीति अनुसार राज्यमा यो योजना लागू गर्न सहमति जनाएको छ। अधिकारीहरू अनुसार परियोजनामा काम चाँडै सुरु हुनेछ। यस योजना अन्तर्गत राज्यको प्रत्येक ब्लकबाट कम्तीमा एउटा विद्यालय छनौट गरिनेछ र एक मोडल विद्यालयको रूपमा विकास गरिनेछ। यी विद्यालयहरूले वरपरका विद्यालयको लागि उदाहरणको रूपमा सेवा गर्न र विद्यार्थीहरूको समग्र विकासमा योगदान पुर्याउन पूर्वाधारदेखि शिक्षा विविधसम्म व्यापक परिवर्तन गर्नेछ। केन्द्र सरकारले यस योजनाको लागि 27,000 करोडभन्दा बढीको बजेट विनियोजन गरेको छ, जसको 60% कोष केन्द्र सरकारले र 40% राज्य सरकारले वहन गर्नेछ। समग्र शिक्षा अभियान अन्तर्गत 2027 देशभरिका हजारौं विद्यालयहरूलाई यस योजनामा समावेश गर्ने लक्ष्य राखिएको छ। आकाशवाणी खरसाङ समाचार कक्षबाट मनिष कानुको यो रिपोर्ट।
1: मुख्यमन्त्री शुभेन्दु अधिकारीले मुख्यमन्त्रीको पदभार ग्रहण गरेपछि आज आफ्नो पहिलो जिल्ला भ्रमण डायमन्ड हार्बरबाट सुरु गर्नुभयो, जुन क्षेत्र तृणमूल महासचिव अभिषेक ब्यानर्जीको लोकसभा निर्वाचन क्षेत्र हो। मुख्यमन्त्रीले डायमन्ड हार्बर स्थित आधिकारिक पर्यटक आवास सागरिकामा जिल्ला प्रशासन अधिकारीहरूसँग बैठक गर्नुभयो। यस बैठकमा दक्षिण 24 परगनाका जिल्ला मेजिस्ट्रेट, डायमन्ड हार्बर जिल्लाका पुलिस अधीक्षक र अन्य वरिष्ठ अधिकारीहरू उपस्थित थिए। बैठकमा राज्यका मुख्य सचिव मनोज कुमार अग्रवाल पनि उपस्थित हुनुहुन्थ्यो। मुख्यमन्त्री बनेपछि शुभेन्दु अधिकारीको ध्यान अब तथाकथित डायमन्ड हार्बर मोडलमा केन्द्रित छ। उहाँले जिल्लाका वरिष्ठ प्रशासनिक अधिकारीहरू साथै सबै पुलिस स्टेसनका पुलिस अधिकारीहरूसँग पनि बैठक गर्नुभयो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज पुलिस वेलफेयर बोर्ड विघटनको घोषणा गर्नुभएको छ। दक्षिण 24 परगना स्थित डायमन्ड हार्बरमा आयोजित प्रशासनिक बैठकमा मुख्यमन्त्रीले राज्य अब शासक होइन कानूनको शासनद्वारा शासित हुने बताउनुभयो। मुख्यमन्त्रीले राज्य पुलिस र प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त गर्न चाहेको बताउनुभयो। उहाँले वाम मोर्चा र तृणमूल काङ्ग्रेस सरकारको समयमा सत्तारूढ दलहरूको पुलिस प्रणालीमा प्रभाव रहेको आरोप लगाउनुभयो। मुख्यमन्त्रीले नयाँ सरकारको उद्देश्य पुलिस प्रशासनलाई राजनैतिक हस्तक्षेपबाट मुक्त गर्नु र निष्पक्ष र कानुन अनुसार सञ्चालन गर्नु हो भनी बताउनुभयो। पश्चिम बंगाल सरकारले 2011 राज्यमा जारी गरिएका सबै जाति प्रमाणपत्रहरूको अनुसन्धान गर्न आदेश दिएको छ। अधिकारीहरूले विगत 14 वर्षमा यी कागजातहरूको प्रामाणिकता र वैधतामाथि प्रश्न उठेको बताएका छन्। यस अवधिमा अनुसूचित जाति, अनुसूचित जनजाति र अन्य पछौटे वर्गका लागि लगभग 1,69,00,000 जाति प्रमाणपत्र जारी गरिएको थियो। यी प्रमाणपत्रहरूमध्ये धेरैलाई द्वारे सरकार योजना अन्तर्गत प्रमाणपत्रहरू जारी गरिएको थियो। पश्चिम बंगाल विधानसभा चुनावको प्रचार अभियानको क्रममा गरिएको कथित भड्काउ भाषणको सम्बन्धमा पश्चिम बंगालमा तृणमूल काङ्ग्रेसका नेता तथा सांसद अभिषेक ब्यानर्जी विरुद्ध एफआईआर दर्ता गरिएको छ। उजुरीकर्ताले गृहमन्त्री अमित शाहलाई लक्षित गरी गरिएका टिप्पणीहरू सांसद अभिषेक ब्यानर्जीको आधिकारिक फेसबुक पेजसहित सामाजिक सञ्जालमा व्यापक रूपमा प्रसारित भएको आरोप लगाएका छन्। पश्चिम बंगालमा नवगठित भारतीय जनता पार्टी सरकारले अन्य पछौटे वर्ग आरक्षण सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने प्रक्रिया सुरु गरेको छ। बिहिबार सरकारी अधिवक्ता कुनाल मिमानीले सर्वोच्च अदालतका रेजिस्ट्रारलाई पत्र लेख्दै मामिला फिर्ता लिन तत्काल सुनवाईको लागि अनुरोध गर्नुभयो। 22 मई 2024 कोलकाता उच्च अदालतले तृणमूल काङ्ग्रेस सरकारले तयार पारेको अन्य पछौटे वर्गको सूची रद्द गर्यो र नयाँ सूची तयार पार्न आदेश दियो। तत्कालीन राज्य सरकारले यो निर्णय विरुद्ध सर्वोच्च अदालतमा अपिल गरेको थियो। प्रधान न्यायाधीश सूर्यकान्तको नेतृत्वमा रहेको बेन्चले मामिलाको सुनवाई गरिरहेको छ। यस वर्षको उच्चतर माध्यमिक परीक्षामा खरसाङको सन्त अल्फन्सेस उच्चतर माध्यमिक विद्यालयका वाणिज्य विभागकी विद्यार्थी श्रद्धा गुरुङले जम्मा 456 अर्थात् 91.2% अङ्क प्राप्त गरेर विद्यालय साथै सम्भवत दार्जिलिङ जिल्ला टपर बनेकी छन्। आरजीकर मेडिकल कलेज एवं हस्पिटलमा एक छात्र डाक्टरको दुष्कर्म र हत्या मामिलाको सुनवाई अब कोलकाता उच्च अदालतको विशेष डिभिजन बेन्चलाई सुम्पिएको छ। आज अदालत स्रोत अनुसार प्रधान न्यायाधीश सुजय पालले मामिलालाई न्यायाधीश सम्पा सरकार र तीर्थकर घोष सम्मिलित विशेष डिभिजन बेन्चमा पठाउनुभयो।
3: यसअघि न्यायाधीश देवांशु बसपको डिभिजन बेन्चले समयको अभावलाई उद्घृत गर्दै मामिलाको सुनवाईबाट आफूलाई अलग गरेको थियो। केही दिन अघि न्यायाधीश राजशेखर मन्थाको डिभिजन बेन्चले पनि सोही कारणले मामिलाबाट आफूलाई अलग गरेका थिए। अघिल्लो सुनवाईको क्रममा न्यायाधीश मन्थाको इजलासले मुख्य अभियुक्त सञ्जय रोय साथै आवश्यक परेमा अन्य सन्दिग्धहरूलाई सोधपुछ गर्ने निर्देशन दिएको थियो। अदालतले पीडितका आमा बाबुले दायर गरेका दुई थप शपथपत्रहरूको बारेमा प्रतिवेदन पेश गर्न पनि सिबिआईलाई निर्देशन दिएको थियो। सिबिआईले गत मंगलबार बन्द खाममा आफ्नो प्रतिवेदन अदालतमा पेश गरेको थियो। यसपछि न्यायाधीश मन्थाको इजलासले मामिलाबाट पछि हट्ने निर्णय गरेका थिए। सुनवाईको क्रममा न्यायाधीश मन्थाले आरजी कर घटनाको बारेमा सम्पूर्ण राज्य चिन्तित भएकोले द्रुत सुनवाई आवश्यक भएको बताउनुभयो। देवेन थापा, आकाशवाणी समाचार, खरसाङ।
1: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
4: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
5: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
4: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: प्रादेशिक समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन जिटिएका प्रमुख कार्यपाल तथा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा

0: बिजिपिएमका अध्यक्ष अनित थापाले गोर्खा जनमुक्ति मोर्चाका नेता विमल गुरुङ विरुद्ध दार्जिलिङ सदर थानामा औपचारिक उजुरी दर्ता गर्नुभएको छ। उजुरीमा विमल गुरुङले सामाजिक सञ्जाल मार्फत अत्यन्त भड्काउने, उत्तेजक र मानहानिकारक बयान दिएको आरोप लगाइएको छ। अनित थापाले उजुरीमा विमल गुरुङको भड्काउ बयान सामान्य राजनीतिक अभिव्यक्ति नभई जनतालाई आफू विरुद्ध शारीरिक आक्रमण, अपमान र धम्कीमा उस्याउने सुनियोजित प्रयास रहेको बताएका छन्। श्री थापा अनुसार यस प्रकारको सार्वजनिक आह्वानले दार्जिलिङ र कालिम्पोङको राजनीतिक रूपमा संवेदनशील वातावरणमा दङ्गा, मारपीट र हिंसात्मक अशान्ति निम्त्याउन सक्दछ। गोर्खा जनमुक्ति मोर्चाका नेता तथा कार्यकर्ताहरूले आज भाजपाका उम्मेद्वार नोमन राईको ऐतिहासिक विजयको खुसियालीमा विजय जुलुस निकाल्यो। जुलुस सिंहमारी पार्टी कार्यालयदेखि सुरु भएर चौरास्तामा आई सभामा परिणत भयो।
1: आजको विजय जुलुसमा गोर्खा जनमुक्ति मोर्चा पार्टी कार्यकर्ताहरूको व्यापक सहभागिता रहेको थियो। जुलुसलाई कालेबुङका कुमुदिनी होम्स ब्यान्ड दलले आफ्नो प्रस्तुति दिँदै अगुवाई गरिरहेका थिए। चौरस्तामा सम्पन्न विजयी सभालाई सम्बोधन गर्ने क्रममा जीजेएमएम अध्यक्ष विमल गुरुङले तिनका प्रार्थी गोर्खा जनमुक्ति युवा अध्यक्ष नोमन राईको पक्षमा भोट गर्ने सबैप्रति आभार व्यक्त गरे। पत्रकारहरूसँगको बातचितमा जीजेएमएम अध्यक्षले भन्नुभयो, हकर्सहरूलाई जहीँ भए पनि राख्नु परेको छ, उनीहरूको पनि परिवार चल्नु पर्यो, दोकानपाट चल्नु पर्यो। हकर्सका समस्याहरूको मध्यनजर उनीहरूलाई सुरक्षाको व्यवस्था गरिनुपर्ने श्री गुरुङले बताउनुभयो। जिटिएको आफ्नै अधिकार र क्षमता छ, यसलाई कार्यान्वयन गर्न सक्नु पर्ने पनि उहाँले बताउनुभयो। सन्ध्या शर्मा, आकाशवाणी समाचार, खरसाङ।
0: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको युवा संगठन युवा शक्तिले आज खरसाङको टाउन कम्युनिटी हलमा एक साङ्गठनिक सभाको आयोजना गर्यो। खरसाङ महकुमा समिति युवा शक्ति अध्यक्ष पेमेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न सभालाई पार्टी अध्यक्ष अनित थापाले सम्बोधन गर्नुहुँदै पहाडलाई विमल गुरुङले धेरै पटक धोका दिएको तर भागो प्रमोले गुरुङले जस्तो राजनैतिक संस्कार नदिएको बताउनुभयो। थापाले जनतालाई नआत्तिने आग्रह गर्नुहुँदै आफूले कसैलाई धोका नदिने स्पष्ट पार्नुभयो। वेस्ट बेङ्गल भोलिन्टियर हेल्थ एसोसिएसन WBVHAको रङ्ली रङ्लेट खण्ड समितिको विशेष पहलमा हिजो तिनचुलेमा सातवटा ग्राम पञ्चायतका VEC सदस्यहरूलाई लिएर एक दिवसीय अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। एक दिवसीय अभिमुखीकरण कार्यक्रममा विशेष गरेर वर्तमान समयमा युवा जमात साथै क्षेत्रको समस्यामाथि चर्चा गरेको बताइएको छ भने यस अवसरमा 11 ग्राम पञ्चायतमध्ये 7 ग्राम पञ्चायतका प्रतिनिधिहरूद्वारा क्षेत्रको समस्या, जसको कारण आम मानिसहरूले भोग्नु परेका समस्याहरूमाथि छलफल गरिएको थियो। कार्यक्रमपछि वेस्ट बेङ्गल भोलिन्टरी हेल्थ एसोसिएसनका परियोजना सहायक सन्दीप बक्सीले उक्त अभिमुखीकरण कार्यक्रममा उठाइएका विविध मुद्दा वा इस्युहरूमाथि WBVHA रङ्ली रङ्लेट खण्ड समितिद्वारा आउने दिनहरूमा सही तरिकाले कार्य गर्ने आशा व्यक्त गरे। केन्द्रीय अन्वेषण ब्युरो CBIले आज निट UG 2026 परीक्षासँग सम्बन्धित जीव विज्ञान प्रश्नपत्र लिक प्रकरणका एक प्रमुख अभियुक्तलाई पक्राउ गरेको छ। अभियुक्त मनिषा गुरुनाथ मन्धारे महाराष्ट्रको पुणेकी वरिष्ठ वनस्पति विज्ञानका शिक्षिका हुन् र उनलाई राष्ट्रिय परीक्षण एजेन्सीले विशेषज्ञको रूपमा नियुक्त गरेको थियो। अनुसन्धान एजेन्सीले बताएअनुसार अभियुक्तको वनस्पति विज्ञान र प्राणीशास्त्र प्रश्नपत्रहरूमा पूर्ण पहुँच थियो। CBIले बताएअनुसार उनले 14 मईमा पक्राउ परेकी मनिषा बागमारे मार्फत सम्भावित निट उम्मेद्वारहरू जम्मा गरेकी थिइन् र पुणे स्थित उनको निवासमा यी विद्यार्थीहरूको लागि विशेष कोचिङ कक्षाहरू सञ्चालन गरेकी थिइन्। यस मामिलामा हालसम्म 9 अभियुक्तहरूलाई दिल्ली, जयपुर, गुरुग्राम, नासिक, पुणे र अलियानगरबाट पक्राउ गरिएको छ। यी अभियुक्तहरूमध्ये 5 पहिले नै अदालतमा पेश गरिएको छ र विस्तृत सोधपुछको लागि 7 पुलिस रिमान्डमा पठाइएको छ। हिजो पक्राउ परेका अन्य 2 अभियुक्तहरूलाई पुणेको अदालतमा पेश गरिएको थियो र ट्रान्जिट रिमान्डपछि दिल्ली पठाइएको थियो। विगत 24 घण्टामा CBIले देशभरिका छ स्थानमा खोजी कार्य गरेको छ र धेरै आपराधिक कागजातहरू ल्यापटपहरू ब्याङ्क स्टेटमेन्टहरू र मोबाइल फोनहरू जफत गरेको छ। यो समाचार युट्युबमा एट एआइआर कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रवर्तन निर्देशालय ईडीको एक प्रमुख कारवाहीपछि राज्य सरकारले कोलकाता पुलिस उपायुक्त शान्तनु सिन्हा विश्वासको सेवा समाप्त गरेको छ। पश्चिम बंगालमा लामो समयको प्रतीक्षापछि केन्द्र सरकारको महत्वाकांक्षी पीएम श्री विद्यालय योजना अब लागू हुने तय भएको छ। पश्चिम बंगाल सरकारले 2011 राज्यमा जारी गरिएका सबै जाति प्रमाणपत्रहरूको अनुसन्धान गर्न आदेश दिएको छ। आर्जिकर मेडिकल कलेज एवं हस्पिटलमा एक छात्र डाक्टरको दुष्कर्म र हत्या मामिलाको सुनवाई अब कोलकाता उच्च अदालतको विशेष डिभिजन बेन्चलाई सुम्पिएको छ। अनि गोर्खा जनमुक्ति मोर्चाका नेता तथा कार्यकर्ताहरूले आज भाजपाका उम्मेद्वार नोमन राईको ऐतिहासिक विजयको खुसियालीमा दार्जिलिङमा विजय जुलुस निकाल्यो। आकाशवाणी खरसाङबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर बेलुकीको 7:50 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: अब प्रस्तुत छ कार्यक्रम डाक पुतली।
3: नमस्कार साई ठुलदाई। नमस्कार।
4: नमस्कार नमस्कार सुनकी श्रीबेनी।
3: आज एक सप्ताह बाद फेरि हामी यहाँ स्टुडियोमा आइसकेका छौँ श्रोताहरूको पत्र बटुलेर है। र हामी अबेर नगरौँ, पत्रहरू पढ्न सुरु गरौँ है।
4: हजुर, पढ्न सुरु गर्नुहोस् पत्रहरू।
3: र यो सबैभन्दा पहिलो पत्र मैले उठाए भाइ दिपेन प्रधानको मंगरजोङ निजगाउँबाट। र उहाँले लेख्नु भएको छ, डाकपुतली कार्यक्रमका एक नियमित श्रोता राजकुमार गुरुङको देहान्त एक चर्चा भनेर लेख्नु भएको छ है। र पत्र यसरी सुरु गर्नुभएको छ, आकाश अनि खरसाङका अति आदरणीय सञ्चालक दाई अनि सञ्चालिका दिदीमा म भाइ दिपेन प्रधान निज गाउँ मंगरजोङ अनि बुहारी माधुरी सुब्बा प्रधानको तर्फबाट सर्वप्रथम त हार्दिक नमस्कार साथै शुभकामना।
4: यहाँलाई पनि हाम्रो तर्फबाट नमस्कार।
3: आदरणीय दाई अनि दिदी, आज भने एउटा दुखद समाचारको पत्र पेश गरिरहेका छौ। मंगरजोङ दारी गाउँ निवासी एवं यस कार्यक्रमका एक नियमित श्रोता राजकुमार गुरुङ ज्यूको हालै निधन भएको दुखद समाचारले हामी अति नै मर्माहत बनेका छौ। साह्रै सोझा र इमान्दार व्यक्ति थिए स्वर्गीय राजकुमार गुरुङ, साथै हँसिला र गफिला पनि। साना ठुला सबैसँग नम्र भावमा बोल्नुहुने एक इज्जतदार मानिस नै थिए। धेरै पल्ट गाउँघरमा भुसिया कुकुरहरूले आफूलाई सोझै आएर टोकेको पनि बताउनुहुन्थ्यो। शरीरमा रेबिसको इन्जेक्सन धेरै पल्ट लगाएर हिँडिरहने सबैलाई हँसाउने राजकुमार गुरुङ ज्यू सशरीर आज नहुँदा मन साँच्चै रोएको छ। आकाशवाणी खरसाङ केन्द्रबाट प्रसारित हुने सबै कार्यक्रमहरू बडो चाक मानेर सुन्नुहुन्थ्यो। डाकुतली कार्यक्रमको त झनै उहाँ ठुलो फ्यान नै थिए। कहिले छोड्नु हुन्थेन कार्यक्रम डाकपुतली। अस्तिको ठूलो चट्ट्यान आकाशमा बजेको दिन नै उहाँले अन्तिम श्वास फेरेका थिए। रुवाए गाउँघर वरिपरि सबै छिमेकीहरूलाई, आँसुसरी बनाए घरहरू, शून्य बनाए गाउँहरू, अमिलो बनाए त्यो मनहरू। अब कसरी र कहाँ पाउने डाकपुतलीका यस्ता नियमित श्रोता राजकुमार गुरुङ ज्यूलाई? गुमाएका छौँ सदस्य हामीले, हराएका छौँ कार्यक्रमका रमाइला श्रोता। तर के गर्नु, दैवको चाहना नै यस्तो थियो होला। हुरी बतास र चट्ट्यान आएकै राति मृत्युको मुखमा परे र हराए कहिले नफर्किने गरी, कहिले उज्यालो नदेख्ने गरी। के गर्नु, जीवन यस्तै हो, जन्मपछि मृत्यु निश्चित छ। कहिले मिलन त कहिले बिछोर। उहाँको पवित्र आत्माले वैकुण्ठमा बास पाउन् भनी हामी ईश्वर समक्ष प्रार्थना चढाउँदै अन्तमा अजा धनबहादुर प्रधान, अजा डिक नारायण प्रधान, अबीर तामाङ, तेजमान तामाङ, राजेन थिङ, मनिका राई, मिलन राई, रविना प्रधान, मित्र भावना थापा लगायत कारमा रेडियो राखेर हामीलाई पर्खिरहेर बस्नुहुने सम्पूर्ण मंगरजोङ, चियाबारी, नागरी, पोख्रेबुङ, समरिकपानी, दार्जिलिङ, सिलगढी, गान्तोक, सिक्किम सबै सबैतिरका नयाँ पुराना श्रोता मित्रवर्गमा उस्तै माया अनि सम्झना आजलाई यति भन्नुभएको रहेछ।
4: दिपेन प्रधानज्यूले हामीलाई हाम्रो कार्यक्रम डाक पुतलीमा पत्र लेख्नु भएको छ मगरजोङ बिच गाउँबाट, र यहाँले एउटा खबर पनि सुनाउनु भएको छ यही पत्रको माध्यमद्वारा। त्यो के हो भन्दाखेरि हाम्रो कार्यक्रम डाक पुतलीका एकजना निमित श्रोता राजकुमार गुरुङजीको देहान्त बारेमा सबै श्रोता साथीहरूलाई यस कार्यक्रमको माध्यमद्वारा, यस पत्रको माध्यमद्वारा जानकारी गराउनु भएको छ। हाम्रो एकदमै नियमित श्रोता हुनुहुन्थ्यो, उहाँ हाम्रो कार्यक्रमहरू नियमित रूपमा सुन्ने, हाम्रो आकाशवाणी खरसाङलाई नियमित रूपमा सुन्नुहुने, अनि अरू सबै साथीभाइहरू पनि धेरै हँसिलो मुहार लिएर सबैसँग आफ्नो सुख दुःख साट्ने किसिमका मिलनसार एकजना व्यक्तित्व व्यक्ति यसरी आकाशवाणी खरसाङले अनि हाम्रो हाम्रो कार्यक्रम डाकपुतलीले पनि गुमाएको छ। हामी पनि हाम्रो तर्फबाट यहाँको आत्माले शान्ति पाउन् भन्ने हामी नमन गर्दछौँ, र अरू श्रोता साथीहरूले पनि चाल पाउन, कतिलाई थाहा हुन सक्छ, कतिलाई थाहा नहुन पनि सक्छ, र थाहा नहुनेहरूलाई यो कार्यक्रमको माध्यमद्वारा थाहा पाउनुहुनेछ भन्ने लागेको छ। र यहाँले धेरै कुरा लेख्नु भएको छ उहाँको बारेमा कि कसरी हाम्रो कार्यक्रमहरू सुन्ने गर्नुहुन्थ्यो, कसरी त्यसको प्रतिक्रियाहरू दिने गर्नुहुन्थ्यो अरू श्रोता साथीहरूलाई, र पत्रको अन्तमा यहाँले अरू श्रोता साथीहरूलाई पनि सधैँ सम्झना गर्नुभएको छ, जस्तै धनबहादुर प्रधान, अजा डिकनारायण प्रधानजी, अबीर तामाङ, तेजमान तामाङ, राजेन थिङ, मनिका राई, मिलन राई, रविना प्रधान, मित्र भावना थापा लगायत अरू जति पनि श्रोताहरू हुनुहुन्छ कानमा रेडियो राखेर सुन्नुहुने यस्ता श्रोता साथीहरूलाई पोखरेबुङ, समरिकपानी, दार्जिलिङ, सिलगढी, गान्तोक सबै सबैतिरका श्रोता साथीहरूलाई सम्झना गर्नुभएको छ। यसरी नै हाम्रो कार्यक्रम सुन्दै गर्नुहोला, सुनिरहनु होला, हाम्रो कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नुहोला प्रतिक्रियाको रूपमा। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
3: यो पत्र छ हाम्रो नियमित श्रोता, हाम्रो हजुरबा अशोक कुमार खड्काज्यूको, समरिपानी 17 नम्बर, भालुखोप भट्टी डाँडा, पिओ पोख्रेबुङबाट, र उहाँको मोबाइल नम्बर रहेको छ 9733078325। र उहाँले पत्रमा लेख्नु भएको छ, ठुलदाई नाति एवं सुनकेसरी नातिनी अशोक हजुरबाबाट सुभाषिष सहित साथीहरू कल्पना राई, अजय धनुका, तोर कात्रुस एक्का, शान्ता तामाङ, लक्ष्मी बहिनीलाई सम्झी लेख्न बसे है भनिरहेको रहेछ। प्रथममा लेख्नु भएको छ गाइज भन्छ, यसको अर्थ के हो? अर्को लेख्नु भएको छ नेपालीमा हिज आज भोलि भन्छ, साथै इङ्ग्लिसमा यस्टरडे टुडे र टुमरो भन्छ, तर हिन्दीमा कल आज ओर कल किन भनिएको हो भनेर सोध्नु भएको रहेछ है। केही ज्ञानका कुराहरू भनेर लेख्नु भएको छ। हाम्रो स्वास्थ्यको लागि पानी शरीरको प्राण हो, निन्द्रा सबैभन्दा ठुलो दबाई, हिडुल मुटुको औषधि, सादा खाना लामो आयु, फलफुल रोग प्रतिरोधात्मक, घाम भिटामिन डी, कम तेल नसा सफा हुन्छ भन्छन् है भनेर लेख्नु भएको छ। आजलाई यति भनेर लेख्नु भएको छ।
4: अशोक कुमार खड्काज्यूले हामीलाई हाम्रो कार्यक्रम डाक पुतलीमा यसरी नै नियमित रूपमा पत्र लेख्ने गर्नुहुन्छ, र आज पनि यहाँको पत्र हामीले कार्यक्रममा सामेल गरेका छौँ, र आज यहाँले केही साथीभाइहरूलाई पनि यो पत्रको माध्यमद्वारा सम्झना गर्नुभएको छ, जस्तै कल्याण राई, अजय धनुका, तोर कात्रुस एक्का, शान्ता तामाङ, लक्ष्मी बहिनी भनेर अरू श्रोता साथीहरूलाई सम्झना गर्नुभएको छ यो पत्रको माध्यमद्वारा हाम्रो कार्यक्रम डाक पुतलीमा। साथै केही प्रश्नहरू यहाँले लेखेर पठाउनु भएको छ, ती प्रश्नहरूको उत्तर हामी यहाँबाट दिने कोसिस गर्नेछौँ। जस्तै एक नम्बरमा लेख्नु भएको रहेछ जियुवाइएस गाइज भन्छन्, त्यसको अर्थ के हो भनेर भन्नुभएको रहेछ। साधारणत यो शब्द मलाई जहाँसम्म लाग्छ यो अङ्ग्रेजी शब्दै हुनुपर्छ। जियुवाई गाई भनेर चाहिँ मरत मान्छेहरूलाई अनौपचारिक रूपमा मरत मान्छेहरूको निम्ति प्रयोग हुने शब्द भए तापनि जियुवाइएस गाइज भनेर जुन शब्द आजभोलि खुबै प्रयोग हुने गर्छ, यो शब्द आजको जुन पुस्तामा प्रयोग छ, यो शब्द चाहिँ विशेष गरेर महिला या पुरुषहरूको जो एक मान्छेहरूको झुन्डलाई सम्बोधन गर्नको निम्ति अनौपचारिक रूपमा प्रयोग गरिने शब्द हो भनेर भेटिन्छ। त्यसोसले गर्दाखेरि पनि होला आजभोलि हामीले हाम्रो नयाँ यहाँको अहिलेको पुस्ताले भनौँ न है, आजको पुस्ताले यसलाई खुब प्रयोग गर्ने गर्छ। हामीले सामाजिक सञ्जालहरूतिर पनि यसको प्रयोग धेरै देख्छौँ, एकअर्कामा सम्बोधन गर्नको निम्ति प्रयोग गरेको। यसरी नै यहाँले अर्को प्रश्न गर्नुभएको रहेछ, नेपालीमा हिजो आज र भोलि भन्छ, त्यस्तै अङ्ग्रेजीमा यस्टरडे टुडे एन्ड टुमरो भनेर भन्छ, तर हिन्दीमा कल आज अर कल किन भनिएको हो भनेर भन्नुभएको रहेछ। यो यस्तो शब्दहरूको सन्दर्भमा चाहिँ भाषा अनुसार अलग अलग अर्थहरू लाग्ने गर्छ। त्यस हिसाबले गर्दाखेरि हिन्दीमा चाहिँ त्यो के कुराले मात्रै छुट्याउँछ भन्दाखेरि चाहिँ हिजो भन्दाखेरि पनि कल भन्छ, भोलि भन्दाखेरि पनि कल भन्छ, तर खालि त्यो शब्दसँग जोडिने जुन अन्तको अर्को शब्द हुन्छ त्यसले मात्रै त्यसको मानेलाई छुट्याउने गर्छ। जस्तै हिजो थियो भने चाहिँ कल थाहा भनेर बुझ्नु पर्यो, कल मात्रै भन्दा चाहिँ हिजो भोलि हो भन्ने कुरो बुझिँदैन, फेरि भोलि हो भनेदेखिलाई चाहिँ कल होगा अथवा कल त्यो त्यही किसिमले त्यो त्यो पछि आउने जुन शब्द छ अर्को शब्द त्यस हिसाबले चाहिँ त्यसको माने बुझ्ने गरिन्छ। तर नेपाली र अङ्ग्रेजी शब्दमा भन्छ त्यसको एकदमै नितान्त छुट्टै शब्दहरू भेटिन्छ। त्यस हिसाबले गर्दाखेरि पनि हिन्दीमा चाहिँ त्यो शब्द हिजो र भोलि भन्नुमा चाहिँ कल भन्ने शब्द नै प्रयोग गरेको हामीले भेट्छौँ। र यसरी नै अर्को कुरा यहाँले केही ज्ञानका कुराहरू भनेर लेखी पठाउनु भएको छ, त्यो एकदमै राम्रो लाग्यो। स्वास्थ्यको लागि पानी शरीरको प्राण हो, निद्रा सबैभन्दा ठुलो दबाई, हिँडडुल गर्नु मुटुको औषधि हो, सादा खाना लामो आयुको दबाई र फलफुल सधैँ खानाले प्रतिरोधात्मक क्षमताको विकास हुन्छ र घाम ताप्नाले अथवा घामको किरणमा भिटामिन डी भेटिन्छ, त्यसरी नै कम्ती तेल खानाले नसाहरू सफा रहन्छ भन्ने यी ज्ञान गुणका कुराहरू एकदमै मिठो लाग्यो, राम्रो लाग्यो, लेखेर पठाउनु भएको छ। यसरी नै हाम्रो कार्यक्रममा पत्र लेख्दै गर्नुहोला, यस्तै कुराहरू लेखेर पठाउँदै गर्नुहोला, हाम्रो कार्यक्रमलाई पनि सुन्दै गर्नुहोला, सुनिरहनुहोला, कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नुहोला आउने दिनहरूमा पनि। र अब भने अर्को श्रोताको पत्र पढौं, कसको छ हेरौं।
3: र यो अर्को पत्र रहेको छ एसएम बस्नेत सादाम दक्षिण सिक्किमबाट, र उहाँले लेख्नु भएको छ, नमस्कार डाकुदलीका दादा दिदीलाई, म एसएम बस्नेत
4: नमस्कार यहाँलाई पनि हाम्रो तर्फबाट।
3: र आज धेरै दिनको अन्तरालपछि यो एउटा कविता लेखेर पठाइरहेको छु, र हजुरहरूको कार्यक्रम पनि निरन्तर सुनिरहेको छु, औधी नै मनपर्छ, र अझै यस्ता कार्यक्रमहरू हजुरहरूले गर्दै जानु भन्ने शुभकामना पनि दिदछु भनेर लेख्नु भएको छ। र उहाँले एउटा कविता लेखेर पठाउनु भएको छ है, र कविताको शीर्षक छ रेडियो एक अनमोल वस्तु। र कविता यस प्रकार छ, जब संसारमा ज्ञानवर्धक साधन कुनै उपकरण नै थिएनन्, तीन ताक महान वैज्ञानिक मार्कोनीले संसारलाई चकित पार्दै धेरै दिनको कठोर परिश्रममा गरे अन्वेषण रेडियो तरङ्गको। जब भयो सृष्टि रेडियोको, तब जिज्ञासु मानिसहरूको धुरन्धर संसार बुझ्न र चिन्न थाले। रेडियो प्रसारण माध्यमबाट सुमधुर गीत गुन्जिँदा, स्वदेश विदेशका समाचार सुन्न पाउँदा, विभिन्न खेलकुदका सिधा प्रसारण मनन गर्न पाउँदा, विविध भाषा साहित्य श्रवण गर्न पाउँदा, मानिसहरू बेहद खुसी भएर भाव विभोर बने। मानिसहरूले सशक्त ज्ञान आर्जन गर्न सके, सशत अन्योलमा परेर पृथ्वी चेप्टो छ भन्ने मानिसहरू रेडियो माध्यमबाट संसार चियाएर साँच्चै पृथ्वी गोलाकार रहेछ भन्ने तथ्याङ्क बुझ्न थाले। बौद्धिक सभ्यताको साधन, सामाजिक चेतना जागरणको साधन, मनोविनोद र ज्ञानको भवण्डर, आचरण र विचरण नवज्योतिको स्रोत अनमोल रेडियो सम्पूर्ण जनजागरणको निम्ति एउटा अनमोल वस्तु अनि एउटा विश्वव्यापी विश्वसनीय वस्तु।
4: एकदमै सान्दर्भिक, एकदमै मिठो लाग्यो। एसएम बस्नेतज्यूले हामीलाई हाम्रो कार्यक्रम डाक पोथलीमा पत्र लेखेर पठाउनु भएको छ, र पत्रमा यहाँले हाम्रो कार्यक्रमबारे केही प्रतिक्रियाहरू लेखी पठाउनु भएको छ, कार्यक्रमहरू सुन्ने गर्नुहुन्छ र राम्रो लाग्ने गर्छ भनेर भन्नुभएको छ, र यसको निम्ति यहाँलाई धन्यवाद भन्दछौँ। र यहाँले पत्रमा एउटा रेडियोमाथि जुन रेडियो एक अनमोल वस्तु शीर्षकमा जुन कविता लेख्नु भएको छ साँच्चै नै अनमोल लाग्यो। रेडियोको इतिहासदेखि लिएर रेडियोको प्रसारणले मान्छेमा कस्तो किसिमको सकारात्मक प्रभाव पार्यो विश्वव्यापी रूपमा भन्ने कुरो यहाँले कविताको माध्यमद्वारा उजागर गर्नुभएको छ, र तपाईँको यहाँबाट बुझिन्छ तपाईँले धेरै रेडियो सुन्नुहुने गर्नुहुन्छ, रेडियोको कति नजिकको साथी हुनुहुन्छ भन्ने कुरो तपाईँको लेखबाट बुझ्न सकिन्छ। यसरी नै आफ्नो कलमलाई निरन्तर रूपमा अघि बढाइरहनुहोला, हाम्रो कार्यक्रम पनि यसरी नै रेडियोको माध्यमद्वारा सुन्दै गर्नुहोला, सुनिरहनुहोला, आउने दिनहरूमा पनि यस्तै कार्यक्रमहरू बारेमा प्रतिक्रियाहरू पनि लेखेर पठाउँदै गर्नुहोला। होला र अब भने अर्को श्रोताको पत्र पढौं कसको छ हेरौं
3: र यो अर्को पत्र रहेको छ हाम्रो नियमित श्रोता सुखबीर थापा ज्यूको सिंगबुली मिरिकबाट र वहाले लेख्नु भएको छ महाशय सर्वप्रथम त हाम्रो साप्ताहिक प्रश्नोत्तर कार्यक्रम डाकुतलीका संचालक आदरणीय ठुलदाई अनि संचालिका हाम्रो चेली आदरणीय सुनकेसरीजी लगायत हाम्रो डाकुतलीलाई अति नै मन पराउनु हुने माया गर्नुहुने हाम्रो आदरणीय श्रोता वृन्दहरूलाई नमस्कार आलो माया सम्झना आजीवन रहिरहोस्
4: यहाँलाई पनि नमस्कार
3: आदरणीय संचालक ठुलदाई आज पनि एक दुई प्रश्नहरूको झटारो हानी पठाएको छु कृपया झर्को नमानी उत्तर दिनुहोला भन्ने आशा साँचेको छु है भनेर लेख्नु भएको छ है र उहाँको पहिलो प्रश्न रहेको छ हाम्रो गोर्खाहरूको गौरव पद्म पुरस्कारले सम्मानित डाक्टर मणिकुमार छेत्रीको जन्म कहाँ अनि कहिले भएको थियो अनि उहाँ आजीवन कलकत्ताको कुन चाहिँ अस्पतालमा डाइरेक्टरको पदमा हुनुहुन्थ्यो अनि हालैमा उहाँको निधन कति वर्षको उमेरमा उहाँ बित्नु भएको थियो कृपया झर्को नमानी बताइदिनु हुन्छ कि यसै सिलसिलामा एक टुक्रा कविता पनि हाम्रो चेली आदरणीय सुनकेसरीजीले वाचन गरिदिनु हुन्छ भन्ने आशा साँचेको छु भनेर लेख्नु भएको छ है र उहाँको कविताको शीर्षक रहेको छ उमेर र कविता यस प्रकार छ रहर गर्ने पनि एउटा उमेर हुँदो रहेछ रहर गर्ने पनि एउटा उमेर हुँदो रहेछ बाल्यकाल खेलेर हाँसेर बित्यो किशोर उमेर स्कुल कलेज पढेर आधै उमेर बित्यो युवा उमेर सरकारी नोकरी गर्दै बित्यो यो उमेर पनि घडीको सुई काँटा जस्तै टिक टिक गर्दै कति चाँडो बितिरहेछ बगेको पानी र बितेको समय कहाँ फर्केर आउँदो रहेछ र 60 वर्ष उमेर पुगेपछि नोकरीबाट अवकाश प्राप्त गरे पछि त राम्री राम्री केटीहरू पनि कहाँ हेर्दो रहेछ त यो सबै उमेर नै त रहेछ
4: सुखबीर थापाजीले सिंहबोली मिरिकबाट हामीलाई हाम्रो कार्यक्रम डाकपोतलीमा पत्र लेख्ने गर्नुहुन्छ आज पनि यहाँको पत्र हामीले कार्यक्रममा सामेल गरेका छौँ र यहाँले हाम्रो कार्यक्रममा केही प्रश्नहरू पनि पठाउने गर्नुहुन्छ र आज पनि यहाँले केही प्रश्नहरू लेखेर पठाउनु भएको छ ती प्रश्नको उत्तर हामी यहाँबाट दिने कोसिस गर्नेछौँ यहाँले अरू श्रोता साथीहरूलाई पनि सम्झना गर्नुभएको छ यसै पत्रको माध्यमद्वारा र यहाँले यहाँको जुन प्रश्न छ हाम्रो गोर्खाहरूको गौरव पद्म पुरस्कारले सम्मानित डाक्टर मणिकुमार छेत्रीको जन्म कहाँ अनि कहिले भएको थियो अनि उहाँ आजीवन कलकत्ताको कुन चाहिँ अस्पतालमा डाइरेक्टरको पदमा हुनुहुन्थ्यो अनि हालै उहाँको निधन कति वर्षको उमेरमा उहाँ बित्नुभयो कृपया झर्को नमानी बताइदिनुहुन्छ कि भनेर प्रश्न गर्नुभएको छ यही प्रश्नको उत्तरमा हामी के भन्न सक्छौँ भन्दाखेरि पद्मश्री डाक्टर मणिकुमार छेत्री हाम्रो दार्जिलिङ जिल्लाको टिस्टा भ्याली चिया बगानमा सन् 1920-23 मईको दिन जन्मनु भएको थियो र पछि उहाँले दार्जिलिङ गभर्मेन्ट हाई स्कुलबाट पढाइ गर्दै पछि कलकत्ताबाट डाक्टरको पढाइ सकेर अन्तमा उहाँले मुटु विशेषज्ञको रूपमा उहाँले आफ्नो कार्य सेवा गर्नुभयो आजीवन र उहाँले कलकत्ताको धेरै नामी यो चिकित्सा संस्थान जसलाई आइपिजिएमआर पनि भनेर भन्छौँ त्यसको फुल फर्म हो इन्स्टिच्युट अफ पोस्ट ग्रेजुएट मेडिकल एडुकेसन एन्ड रिसर्च भन्ने यो अस्पतालमा यहाँले आफ्नो निर्देशकको रूपमा धेरै वर्षसम्म काम गर्नुभयो पश्चिम बङ्गाल सरकारको स्वास्थ्य सेवा विभागमा आफ्नो निर्देशकको रूपमा पनि काम गरेर आफ्नो जीवन बिताउनु भयो र यसरी धेरै लामो समयसम्म आफ्नो चिकित्सा सेवाको कार्यकाल पछि उहाँले सन् 2026 5 अप्रेलको दिन 105 वर्षको उमेरमा आफ्नो अन्तिम सास फेरे कलकत्तामै यसरी यहाँले आफ्नो इतिहासमा हाम्रो गोर्खा जातिलाई गौरवमय त तुल्याए नै तर सारा मानवतालाई नै यहाँले धेरै सेवा पुर्याउनु भएको यहाँको योगदानलाई हामीले बिर्सन सक्ने छैनौँ र हामी पनि नमन गर्दछौँ र यसरी नै यहाँले अन्तमा भने एउटा कविता लेखेर पठाउनु भएको छ त्यो उमेर भन्ने शीर्षकमाथि जुन एकदमै रोचक लाग्यो साँच्चै नै यो सबैको निम्ति सान्दर्भिक हुन सक्छ किनभने कसैको पनि जन्म भएर जब उमेरको यात्रा सुरु हुन्छ तब हामी बाल्यकालदेखि युवादेखि प्रौढ हुँदै फेरि बुढेसकालमा प्रवेश गर्छौँ यो उमेरको जुन यात्रा छ त्यो यात्रामा यहाँले आफ्नो अनुभव पनि यहाँनिर कलमद्वारा उतार्नु भएको छ साँच्चै नै यथार्थ हो कहिलेकाहीँ यो उमेर चाहिँ कस्तो हुँदो रहेछ भन्दाखेरि हर मोडमा यसको आफ्नो आफ्नो रूप र रङ अनि आफ्नो विशेषता भनौँ न हुँदो रहेछ सानो हुँदाखेरि ठुलो हुनु मनपर्ने ठुलो भएपछि फेरि सानो हुनु मनपर्ने यसो हुँदा हुँदै यो खेलमा हामी एक दिन बुढो ठुलो हुन्छौँ। यो साह्रै मजाले तपाईँले कविताको माध्यमद्वारा उतार्नु भएको छ। कलमलाई निरन्तर रूपमा अघि बढाइरहनु होला, हाम्रो कार्यक्रम यसरी नै सुन्दै गर्नुहोला, सुनिरहनु होला। आउने दिनहरूमा पनि कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नुहोला, यस्तै मिठो रोचक प्रश्नहरू पनि लेखेर पठाउने गर्नुहोला। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
3: यो अर्को पत्र रहेको छ देवकुमारी बस्नेत सादाम दक्षिण सिक्किमबाट, र उहाँले पत्रमा लेख्नु भएको छ, नमस्कार डाकपोतलीका ठुल्दाई अनि सुनकेसरी बहिनीलाई,
4: नमस्कार यहाँलाई पनि तर्फबाट,
3: र हजुरहरूको सबै कार्यक्रम म सुन्ने गर्छु। मलाई मनका कुरा कार्यक्रम, रङबिरङको संसार, कथा सफलताको गाउँले सभा, डाकपोतली साह्रै नै मनपर्छ। र आज मैले एउटा आमा शीर्षकमाथि एउटा कविता लेखी पठाएको छु, सो सुनकेसरी बहिनीले वाचन गरिदिनुहुन्छ भन्ने नम्र निवेदन टक्राउँदछु भनेर लेख्नु भएको छ है। उहाँको कविताको शीर्षक रहेको छ आमा। कविता यस प्रकार छ, हा यो कस्तो विडम्बना, आमा कस्तो विचित्र संसार, अनि जब म तिम्रो गर्व

0: गर्दा तिमी रिसाउँथ्यौ। यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लाइन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।
1: अब समाचार गरी सुनाउनेछौँ आकाशवाणी गान्तोक केन्द्रको समाचार। त्यसको लगत्तै पछि सुनाउनेछौँ आकाशवाणीको कोलकाता केन्द्रको बङ्गलामा समाचार।
2: राईबाट सुन्नुहोस्।

0: पहले यस बुलेटिन का प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेदरल्याण्डसले विश्वव्यापी अवरोधहरूलाई सम्बोधन गर्न एक विश्वसनीय, पारदर्शी र भविष्यका लागि तयार आपूर्ति श्रृंखला निर्माण गर्न मिलेर काम गरिरहेको भन्नुभएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले गुजरात भ्रमणको क्रममा विभिन्न विकास कार्यहरूको समीक्षा गर्नुभयो। केन्द्रीय अनुसन्धान ब्यूरो सीबीआईले आज नीट यूजी 2026 को पेपर लीक प्रकरणमा जीव विज्ञान प्रश्नहरू लीक मामिलामा महाराष्ट्रको पुणेकी वरिष्ठ वनस्पति विज्ञान शिक्षिका मनीषा गुरूनाथ मन्धारेलाई पक्राउ गरेको छ। राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी तथा केन्द्रीय गृहमन्त्री अमित शाहले सिक्किमका जनतालाई राज्य स्थापना दिवसको शुभकामना दिनुभएको छ। आईपीएल क्रिकेटमा साँझ 7:30 बजेदेखि आयोजक कोलकाता नाइट राइडर्सले इडन गार्डन्समा गुजरात टाइटन्ससँग मुकाबिला गर्नेछ। टस जितेर गुजरात टाइटन्सले पहिले बोलिङ गर्ने फैसला गरेको छ र गुजरातको गान्धीनगरमा भएको एशियाली भारोत्तोलन च्याम्पियनशीपमा भारतकी सञ्जनाले महिला 77 किलोग्राम तौल वर्गमा 3 कांस्य पदक जितेकी छिन्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज भन्नुभयो भारत र नेदरल्याण्डसले विश्वव्यापी अवरोधहरूलाई सम्बोधन गर्न एक विश्वसनीय, पारदर्शी र भविष्यका लागि तयार आपूर्ति श्रृंखला निर्माण गर्न मिलेर काम गरिरहेका छन्। आफ्नो 5 राष्ट्र भ्रमणको एक भागको रूपमा नेदरल्याण्डसको हेगमा आयोजित सामुदायिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विश्वले कोविड 19 महामारी, चलिरहेको द्वन्द्व र उदयमान ऊर्जा संकट लगायत अभूतपूर्व चुनौतीहरूको श्रृंखलाको सामना गरिरहेको भन्नुभयो।
1: पहले कोरोना आया, फिर युद्ध होने शुरू हो गए और अब आज की एनर्जी क्राइसिस है। ये दशक दुनिया के लिए आपदाओं का दशक बन रहा है। हम सभी देख रहे हैं, अगर ये स्थितियां तेजी से नहीं बदली गई तो बीते अनेक दशकों की उपलब्धियों पर पानी फिर जाएगा। दुनिया की बहुत बड़ी आबादी फिर से गरीबी के दलदल में चली जाएगी।
0: उहाँले चेतावनी दिँदै भन्नुभयो यी चुनौतीहरूलाई सम्बोधन गर्न असफल भएमा विश्वव्यापी विकास लाभहरूलाई द्रुत रूपमा उल्टाउन सक्छ र जनसंख्याको ठूलो भागलाई गरीबीमा धकेल्न सक्छ। आर्थिक लचिलोपनलाई बलियो बनाउन विश्वव्यापी प्रयासहरूलाई लेखांकित गर्दै प्रधानमन्त्रीले भन्नुभयो भारत र नेदरल्याण्डस संयुक्त रूपमा बलियो आपूर्ति श्रृंखला निर्माणमा ध्यान केन्द्रित गरिरहेका छन्। उहाँले भारतको बढ़दो विश्वव्यापी भूमिकामा पनि जोड़ दिँदै देशलाई 21औं शताब्दीमा अवसरहरूको भूमिकाको रूपमा वर्णन गर्नुभयो जुन प्रविधि र मानवीय मूल्य दुवैद्वारा संचालित छ।
1: 21वीं सदी का भारत अवसरों की भूमि है। भारत टेक्नोलॉजी ड्रिवन भी है और ह्यूमैनिटी ड्रिवन भी है। भारत जितना एंशियंट है उतना ही मॉडर्न बन रहा है और विकसित भारत की जर्नी में भागीदारी का भी है। मैं नेदरलैंड्स में भारतीय समुदाय के सभी साथियों से कहूंगा, आप भारत में ज्यादा से ज्यादा सहयोग बढ़ाएं। इससे भारत का सामर्थ्य भी बढ़ेगा और आपके इन्वेस्टमेंट पर रिटर्न भी ज्यादा मिलेगा।
0: पछि प्रधानमन्त्रीले आफ्नो 5 राष्ट्र भ्रमणको दोस्रो चरणमा नेदरल्याण्डसका राजा विलेम एलेक्जेन्डर र रानी म्याक्सिमालाई भेट्नुभयो। यस वर्ष जनवरीमा अन्तिम रूप दिइएको भारत युरोपेली संघ स्वतन्त्र व्यापार सम्झौताले स्वीडन सहित भारत र युरोपेली देशहरूबीच व्यापार, लगानी र प्रविधि सहयोगका लागि नयाँ बाटो खोल्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको 5 राष्ट्रको जारी भ्रमणलाई यस वर्षको शुरूमा भएको ऐतिहासिक सम्झौतापछिको पहिलो प्रमुख उच्चस्तरीय बैठकको रूपमा हेरिएको छ।

0: अब प्रस्तुत छ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी सङ्कटलाई सम्बोधन गर्न भरपर्दो पारदर्शी र भविष्यका लागि तयार आपूर्ति श्रृङ्खला निर्माण गर्न भारत र नेदरल्यान्ड मिलेर काम गरिरहेको बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले गुजरात भ्रमणको क्रममा विभिन्न विकास परियोजनाहरूको समीक्षा साथै वरिष्ठ अधिकारीहरूसँग बैठक गर्नुभयो। विज्ञान तथा प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंहले क्वान्टम र आर्टिफिसियल इन्टेलिजेन्समा आत्मनिर्भरताले भारतको अर्को पुस्ताको विकास यात्रा तय गर्नेछ भनी बताउनुभयो। केन्द्रीय अन्वेषण ब्युरो सिबिआईले आज निट युजी 2024 परीक्षासँग सम्बन्धित जीव विज्ञान प्रश्नपत्र लिक प्रकरणका एक प्रमुख अभियुक्तलाई पक्राउ गरेको छ। अनि शिक्षा मन्त्रालयले देशमा विशेष गरी 14 18 वर्ष उमेरका बालबालिकाहरूमाझ विद्यालय छोड्ने बढ्दो संख्याप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी सङ्कटलाई सम्बोधन गर्न भरपर्दो पारदर्शी र भविष्यका लागि तयार आपूर्ति श्रृङ्खला निर्माण गर्न भारत र नेदरल्यान्ड मिलेर काम गरिरहेको बताउनु भएको छ। पाँच राष्ट्रको आफ्नो भ्रमणको क्रममा आज नेदरल्यान्डको हेगमा भारतीय समुदायलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, विश्वले हाल कोभिड-19 महामारी, चलिरहेको सङ्घर्ष र ऊर्जा सङ्कट लगायत धेरै प्रमुख चुनौतीहरूको सामना गरिरहेको छ। उहाँले यदि यी चुनौतीहरूलाई चाँडै सम्बोधन गरिएन भने विश्वव्यापी वृद्धि प्रभावित हुन सक्छ र ठूलो जनसङ्ख्या गरिबीतर्फ बढ्ने बताउनुभयो।
2: पहले कोरोना आया, फिर युद्ध होने शुरू हो गए और अब आज की एनर्जी क्राइसिस है। ये दशक दुनिया के लिए आपदाओं का दशक बन रहा है। हम सभी देख रहे हैं, अगर ये स्थितियां तेजी से नहीं बदली गई तो बीते अनेक दशकों की उपलब्धियों पर पानी फिर जाएगा। दुनिया की बहुत बड़ी आबादी फिर से गरीबी के दलदल में चली जाएगी।
1: प्रधानमन्त्रीले 21 शताब्दीमा भारत अवसरहरूको भूमिको रूपमा उदाउँदैछ, जहाँ प्रविधि र मानवीय मूल्य मान्यताका साथ विकास भइरहेको पनि बताउनुभयो।
2: 21वीं सदी का भारत अवसरों की भूमि है। भारत टेक्नोलॉजी ड्रिवन भी है और ह्यूमैनिटी ड्रिवन भी है। भारत जितना एंशिएंट है उतना ही मॉडर्न बन रहा है और विकसित भारत की जर्नी में भागीदारी का भी है। मैं नेदरलैंड्स में भारतीय समुदाय के सभी साथियों से कहूंगा, आप भारत में ज्यादा से ज्यादा सहयोग बढ़ाएं, इससे भारत का सामर्थ्य भी बढ़ेगा और आपके इन्वेस्टमेंट पर रिटर्न भी ज्यादा मिलेगा।
1: यस अघि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पाँच राष्ट्रको भ्रमणको दोस्रो चरणमा नेदरल्यान्डका राजा विलियम अलेक्जान्डर र रानी म्याक्सिमालाई पनि भेट गर्नुभयो। केन्द्रीय गृहमन्त्री अमित शाहले गुजरात भ्रमणको क्रममा विभिन्न विकास परियोजनाहरूको समीक्षा गर्नुभयो। अहमदाबाद र गान्धीनगरमा उहाँले नागरिक सुविधाहरू र पूर्वाधार परियोजनाहरूको प्रगति समीक्षा गर्न वरिष्ठ अधिकारीहरूसँग बैठक गर्नुभयो। दक्षिण पश्चिम क्षेत्रीय कार्यालयमा श्री शाहले गान्धीनगर लोकसभा निर्वाचन क्षेत्रमा चलिरहेको विकास कार्यहरू र वृक्षारोपण अभियानहरूको समीक्षा गर्नुभयो। उहाँले घाटलोडिया, गोटा, चान्दोलोडिया र थल्ते क्षेत्रहरूमा सर्खेज गान्धीनगर कोरिडोरको आधुनिकीकरण र ताल जोड्ने परियोजनाहरू द्रुत रूपमा सम्पन्न गर्न निर्देशन दिनुभयो। गृहमन्त्रीले गान्धीनगर लोकसभा निर्वाचन क्षेत्रका 70 नवनिर्वाचित पार्षदहरूसँग पनि भेट गर्नुभयो। उहाँले जनताको समस्या तुरन्तै समाधान गर्न र विकास परियोजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न अधिकारीहरूसँग समन्वयको आवश्यकतामा जोड दिनुभयो। यसअघि श्री शाहले अखण्डानन्द र सस्तो साहित्य मुद्रालय ट्रस्टहरूको कामको समीक्षा गर्नुभयो। उहाँले गान्धीनगर जिल्लाको मान्सा नगरपालिकामा विकास कार्यहरूको गति, पुरानो अस्पतालको नवीकरण र आधुनिकीकरण र सरकारी अस्पतालहरूमा सुधारिएको स्वास्थ्य सेवा सुविधाहरू सुनिश्चित गर्ने आवश्यकतालाई पनि निर्देशन दिनुभयो। श्री शाहले सबै विकास कार्यहरू तोकेको समय सीमाभित्र सम्पन्न गर्नुपर्ने बताउनुभयो, जसबाट मानिसहरूले राम्रो नागरिक सुविधा र जनकल्याणको लाभ लिन सकुन्। विज्ञान र प्रविधि मन्त्री डाक्टर जितेन्द्र सिंहले क्वान्टम र आर्टिफिसियल इन्टेलिजेन्समा आत्मनिर्भर तहले भारतको अर्को पुस्ताको विकास यात्रा तय गर्नेछ भनी बताउनुभयो। उहाँले नयाँ दिल्लीमा प्रौद्योगिकी विकास बोर्डको एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्ता कुरा बताउनु भएको। उहाँले भन्नुभयो, देश क्वान्टम टेक्नोलोजी, डिप टेक फाइनेन्सिङ र उद्योग नेतृत्व अनुसन्धानका माध्यमबाट नवीनता नेतृत्व विकासको नयाँ युगमा अघि बढिरहेको छ। कार्यक्रममा अनुसन्धान विकास नवप्रवर्धन आरडीआई निधि योजना अन्तर्गत 5 परियोजनाका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। यसका साथै योजनाको पहिलो इलेक्ट्रोनिक निधि जारी गरिएको थियो भने क्वान्टम सेफ इकोसिस्टमको रिपोर्ट पनि जारी गरिएको थियो। समाचार आकाश बेनेबिट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR न्युज खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रल समाचार। केन्द्रीय अन्वेषण ब्युरो सिबिआईले आज निट युजी 2026 परीक्षासँग सम्बन्धित जीव विज्ञान प्रश्नपत्र लिक प्रकरणका एक प्रमुख अभियुक्तलाई पक्राउ गरेको छ। अभियुक्त मनिषा गुरुनाथ मन्धारे महाराष्ट्रको पुणेकी वरिष्ठ वनस्पति विज्ञान शिक्षिका हुन् र उहाँलाई राष्ट्रिय परीक्षण एजेन्सीले विशेषज्ञको रूपमा नियुक्त गरेको थियो। अनुसन्धान एजेन्सीले बताएअनुसार अभियुक्तको वनस्पति विज्ञान र प्राणीशास्त्र प्रश्नपत्रहरूमा पूर्ण पहुँच थियो। सिबिआईले बताएअनुसार उनले 14 मईमा पक्राउ परेकी मनिषा बागमारे मार्फत सम्भावित निट उम्मेद्वारहरू जम्मा गरेकी थिइन् र पुणेस्थित उनको निवासमा यी विद्यार्थीहरूको लागि विशेष कोचिङ कक्षाहरू सञ्चालन गरेकी थिइन्। यस मामलामा हालसम्म 9 अभियुक्तहरूलाई दिल्ली, जयपुर, गुरुग्राम, नासिक, पुणे र अहिल्यानगरबाट पक्राउ गरेको छ। यी अभियुक्तहरूमध्ये 5 पहिले नै अदालतमा पेश गरेको छ र विस्तृत सोधपुछको लागि 7 पुलिस रिमान्डमा पठाएको छ। हिजो पक्राउ परेका अन्य 2 अभियुक्तलाई पुणेको अदालतमा पेश गरेको थियो र ट्रान्जिट रिमान्डपछि दिल्ली पठाएको थियो। विगत 24 सिबिआईले देशभरिका 6 स्थानमा खोजी कार्य गरेको छ र धेरै आपराधिक कागजातहरू, ल्यापटपहरू, ब्याङ्क स्टेटमेन्टहरू र मोबाइल फोनहरू जफत गरेको छ। संसदीय गृह मामिला सम्बन्धी स्थायी समितिको लद्दाखको 2 अध्ययन भ्रमण आज सम्पन्न भयो। भ्रमणको क्रममा समितिका सदस्यहरूले द्रास युद्ध स्मारकमा शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरेर यस क्षेत्रको सम्पदा र रणनीतिक महत्त्व बुझ्न ऐतिहासिक हुन्डरमन सीमावर्ती गाउँको भ्रमण गरे। पर्यटन सुविधा केन्द्रमा कारगिल र लद्दाखको समृद्ध परम्परा र सांस्कृतिक विविधता प्रदर्शन गर्ने सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो। भ्रमणमा आएका सदस्यहरूलाई परम्परागत स्मृति चिन्हले सम्मान गरिएको थियो। सरकारले सामाजिक सञ्जालमा भाइरल भएको भिडियोको खण्डन गरेको छ, जसमा भारतीय पेट्रोलियम कम्पनीहरूले भुटानमा पठाएको पेट्रोल भारतको तुलनामा सस्तो मूल्यमा बेचेको दावी गरेको छ। पिआइबीको फ्याक्ट चेकिङ युनिटले भनेको छ कि भिडियो पुरानो हो र जनतालाई भ्रमित गर्न गलत सन्दर्भमा साझा गरिएको छ। पिआइबीले स्पष्ट पारेको छ कि भुटानमा पेट्रोलको खुद्रा मूल्य आधिकारिक स्रोतबाट प्रमाणित गर्न सकिन्छ। सरकारले कुनै पनि सूचना सही छ वा साझा गर्नुअघि विश्वसनीय स्रोतबाट प्रमाणित गर्न आग्रह गरेको छ। साथै भारत सरकारसँग सम्बन्धित कुनै पनि शङ्कास्पद सामग्री व्हाट्सएप र इमेल मार्फत पिआइबीको फ्याक्ट चेक युनिटमा रिपोर्ट गर्न भनेको छ। भारत यु मुक्त व्यापार सम्झौताले भारत र स्वीडेन सहित युरोपेली देशहरू बीच व्यापार लगानी र प्रविधि सहयोगको लागि नयाँ ढोकाहरू खोल्ने अपेक्षा गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको 5 देशहरूको भ्रमणलाई उक्त ऐतिहासिक सम्झौतापछिको पहिलो प्रमुख उच्चस्तरीय बैठकका रूपमा हेरिएको छ। स्वीडेनको आर्टिफिक्समा इन्जिनियरिङ र उत्पादन विकासका प्रमुख पेयर स्टेनफेल्डले सम्झौतापछि भारत र युरोप बीच बलियो औद्योगिक सहयोग र थप व्यापारका अवसरहरू सृजना भइरहेको बताउनुभयो। उहाँले भारतको विनिर्माण अनि नवाचार इकोसिस्टममा युरोपीय कम्पनीहरूको बढ्दो विश्वासलाई रेखाङ्कित गर्नुभयो। उद्योगका विज्ञहरू विश्वास गर्छन् कि भारत यु व्यापार सम्झौताले अटोमोबाइल इन्जिनियरिङ, स्वच्छ प्रौद्योगिकी र उन्नत विनिर्माण जस्ता क्षेत्रहरूमा सहयोगलाई अझ बलियो बनाउनेछ। शिक्षा मन्त्रालयले देश विशेष गरी 14-18 वर्ष उमेरका बालबालिकाहरूमाझ विद्यालय छोड्ने बढ्दो सङ्ख्याप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। विद्यालय शिक्षा तथा साक्षरता सचिव सञ्जय कुमारको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले यस विषयमा छलफल गर्दै राष्ट्रिय मुक्त विद्यालय शिक्षा संस्थान NIOSद्वारा प्रस्तावित नयाँ पहलको कार्यान्वयन रणनीतिको समीक्षा गरेको छ। बैठकमा श्री कुमारले उपलब्ध तथ्याङ्क अनुसार कक्षा 1 भर्ना भएका प्रत्येक 100 बालबालिकाहरूमध्ये 62 मात्र कक्षा 12 पुग्छन् भनी बताउनु भएको छ। उहाँले 14-18 वर्ष उमेर समूहका 2 करोडभन्दा बढी बाल बालिका हाल विद्यालय बाहिर रहेको बताउनुभयो। शिक्षा सचिवले आर्थिक कठिनाई, घरेलु जिम्मेवारी र जीविका उपार्जनको चुनौतीहरू बालबालिकाले शिक्षा प्रणालीबाट बाहिरिनुका प्रमुख कारणहरूमध्ये एक भएको बताउनुभयो। यो समाचार युट्युबमा @AIR खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी सङ्कटलाई सम्बोधन गर्न भरपर्दो पारदर्शी र भविष्यका लागि तयार आपूर्ति श्रृङ्खला निर्माण गर्न भारत र नेदरल्यान्ड मिलेर काम गरिरहेको बताउनु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले गुजरात भ्रमणको क्रममा विभिन्न विकास परियोजनाहरूको समीक्षा साथै वरिष्ठ अधिकारीहरूसँग बैठक गर्नुभयो। विज्ञान तथा प्रविधि

0: मन्त्री डाक्टर जितेन्द्र सिंहले क्वान्टम र आर्टिफिसियल इन्टेलिजेन्समा आत्मनिर्भरताले भारतको अर्को पुस्ताको विकास यात्रा तय गर्ने छ भनी बताउनुभयो। केन्द्रीय अन्वेषण ब्युरो सिबिआईले आज नेट युजी 2026 परीक्षासँग सम्बन्धित जीव विज्ञान प्रश्नपत्र लिक प्रकरणका एक प्रमुख अभियुक्तलाई पक्राउ गरेको छ। अनि शिक्षा मन्त्रालयले देशमा विशेष गरी 14-18 वर्ष उमेरका बालबालिकाहरूमाझ विद्यालय छोड्ने बढ्दो सङ्ख्याप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। बिहान 7:05 समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि पुनः स्वागत जनाउन चाहन्छौँ आकाशवाणी खरसाङ एफएम 103.5 MHz। हामीलाई दार्जिलिङ एफएम 102 MHz अनि न्युज अन एआई एपमा पनि सुन्न सक्नुहुनेछ श्रोताहरूले। अब केही बेर मनोरञ्जन गराउनेछौँ फिल्मी सङ्गीत सुनाएर। प्रथममा सुनाउन गइरहेछौँ फिल्म अजनबीबाट लता मङ्गेशकर अनि किशोर कुमारको आवाजमा यो गीत।

शब्द आनन्द बक्सी अनि संगीत राहुल देव बर्मनको श्रोता सुनाइरहेका छौँ फिल्मी गीतहरूको सङ्गालो। एक दशकको खुबै लोकप्रिय साङ्गीतिक जोडी लता मङ्गेशकर अनि किशोर कुमारको आवाजबद्ध गीतहरू सुनाइरहेका छौँ। अब अर्को गीत सुनाउन गइरहेछौँ फिल्म आपकी कसमबाट। शुद्धानन्द बक्सी अनि सङ्गीत आरडी बर्मनको।

भर्खरै सुन्नुभयो फिल्म अभिमानबाट यो गीत। शब्द मजरू सुल्तानपुरी अनि संगीत एसटी बर्मनको। सुनिरहनु भएको छ फिल्मी गीतहरू। सुनाइरहेका छौँ किशोर कुमार अनि लता मङ्गेशकरद्वारा गाइएका गीतहरू। यसै क्रममा अब अर्को गीत सुनाउन गइरहेछौँ। फिल्म आन्धीबाट।

सुनिरहनु भएको थियो फिल्मी गीतहरूको सङ्गालो. अब अन्तिम गीत सुनाउन गइरहेछौँ फिल्म घरबाट. सङ्गीत राहुल देव बर्मनको, अनि स्वर रहेको छ त्यही लता मङ्गेशकर अनि किशोर कुमारकै.

समय ठीक 8:30 भई सकेको छ श्रोता। अब अघिल्लो क्रममा प्रस्तुत छ पार्वतीय ध्वनि कार्यक्रम अन्तर्गत लेप्चा गीत सुनाइरहेछौ रुक्मित लेप्चाको स्वरमा।